शुभप्रभात सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप दार्जिलिङको एफएम 110.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो बुधबार सन् 2026 सालको अगस्त 26 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको भदौ 10 गते। समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौं आजको अधिवेशन लिएर। सर्वप्रथम हार्दिक अभिवादन साथै सप्रेम नमस्कार प्राविधिक मित्र सचिन लोहागन र उहाँका साथीहरू, प्रसारण सहयोगी पेमा साङ्गे शेर्पा, साथमा म उद्घोषिका छिरिङ डोमाको तर्फबाट।

दोस्रो व्यक्तिको दोष नखोज्नुहोस्, आफ्नो चरित्रलाई सुधार गर्नुहोस्। जब आफ्नो चरित्र पवित्र बन्दछ, संसार आफै सुध्रनेछ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

0: आदरणीय श्रोता, आज ईद मिलादुल नबी जन्म जयन्ती यस शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङ प्रथम त शुभकामना व्यक्त गर्दछ र आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ ईद मिलादुल नबी जन्म जयन्ती विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुनेछ खरसाङ निवासी रेशमा बानुज्यूले र उहाँको साथमा सहयोग गर्नुहुनेछ अख्तर हुसेनज्यूले।
1: أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مو أكتر حسين برنشتا سما سيوك أني أنجم اسلامية کو مول صلح کر آج و تپائی رکو سامو ملاد النبی ہمرا پروفیٹ حضرت احمد حسن محمد حسن صلی اللہ علیہ وسلم کو جنم اوسر کو کی بارتا علاق لیے رک آئی رہے گا سو आकाशवाणी खरसाङको अर्चना प्रोग्रामको निम्ति उहाँ श्रोतावर्ग जति पनि हुनुहुन्छ उहाँलाई हाम्रो तर्फबाट बधाई टक्राउँछौँ। यो मुसलमानको 1448 हिजीको आज 1501 हाम्रा प्यारा आखिरी नबी हजरत अहमद मुसा मोहम्मद सल्लल्लाहु तआला सल्लमको जन्म उत्सव हामीले सारा संसारमा मनाइरहेको छौँ र सबभन्दा ठुलो कुरो यही महिना विगत दुई चार दिन अघि हाम्रा 35वाँ नेपाली भाषा मान्यता दिवस पनि मनायौँ हामीले र यस प्रोग्रामलाई पनि हामीले आफ्नो तर्फबाट नेपालीमा तपाईँहरूलाई बुझाउने कोसिस गर्छु छोटकरीमा। हुन त उहाँको संसारको इतिहास बहुत लामो छ, जति चाहन्छु हाम्रो सहयोगी मसँग हाम्रो रेशमा बानु हुनुहुन्छ उहाँले तपाईँहरूलाई छोटकरीमा सम्झाउनुहुन्छ र यस अवसरमा जुन चाहिँ प्रकारले सारा संसारमा मिलादुन्नबीको त्यौहारको रूपमा हामीले मनाउँछौँ 135,000 कमो बेस पैगम्बर अल्लाह तआलाले पठाउनु भएको थियो संसारमा आफ्नो आफ्नो समय अनुसार। त्यसमध्ये हाम्रो विश्वासमा कुरान पाकमा लेखिएको अनुसारले हाम्रो आखिरी नबी हजरत अहमद उस्ता मोहम्मद उस्ता सल्लल्लाहु तआलाको सल्लमको आज 1501 जन्म उत्सव हामी मनाइरहेका छौँ। यस विषयमा रेशमा बानुलाई दुई चार कुरो राखेर एउटा छोटको नात सुनाइदिने भन्ने अनुरोध गर्छु।

0: मोहम्मद को जन्म को समझना गरीचा मुस्लिम समुदाय हरले मानिसले वहाँ जीवन शिक्षा र चरित्र आदर्श र मानवता प्रति को योगदान लाई स्मरण गर्दै विभिन्न धर्म कार्यक्रमहरू आयोजित गरिन्छ मिलादुल नबी शब्दले पैगम्बर को जन्म सँग सम्बन्धित सम्बन्ध तथा धार्मिक अवसरलाई जनाउँछ त्यस अवसरको मुख्य उद्देश्य केवल उत्साह मनाउनु मात्र नभएर पैगम्बर मोहम्मदले दिनु भएको शान्ति प्रेम दया सदाचार समानता र भाइचाराको सन्देशको सम्झाउनु र आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्नु हो
1: नबी, नबी, नबी, नबी।

0: मत खुशीले रमाउने छु मक्का मदिनामा
1: मत जाने छु एक दिन उडेर मदिना
0: मत खुशीले रमाउने

0: आउने झुला बैग भन्दै उडेर मदिना मलाई बोलाउनु होस् हजुर यसपालि मदिना म त आउने झुला बैग भन्दै।
1: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ ईद मिलादुल नबी जन्म जयन्ती विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रेशमा बानुज्यूले।

محمد پیغمبر ایک سمے کا کرو عرب کو مکہ سخر ما مانی سر بیبن سمشیا را انیائی لے گھری ایک تھیو سماز ما دھنی گریب بیس ٹھولو بھی ناتا تھیو کمزور را اسائے مانی سر لے دھیرے دکھا پاؤں دے تہی سمے اللہ لے مانو جاتی لا ستیا را صحیح باٹو دے کونے حضرت محمد صلی اللہ علیہ وسلم لائے پیغمبر کو روما پٹھونو بھائیو انی سانے دیکھی ستیا بولنو ایماندار را داویالو سباو کو ہنہوں دیو मानिसरले उनलाई विश्व योग्य व्यक्ति को रूप में अपनी सम्मान गर्थे उनले कहिले झूठो नबोल्नु हुनुहुन्थ्यो र कसैलाई अन्याय गर्नु हुँदैन थियो उनको सन्देश थियो कठिन परिस्थितिमा पनि उनले धैर्य राख्नु मानिसलाई क्षमता गर्नु भयो उहाँको राम्रो व्यवहारको कारणले धेरै मानिसहरू उनीप्रति आकर्षित भए र उहाँको शिक्षाको स्वीकार गरे समय बित्दै जाँदा वहाँ शिक्षा को अरब मा मात्र न भएर संसार का विभिन्न ठाउँ मा फैलिन थाल्यो उनले मानिसलाई ज्ञान न्याय सदाचार समानता को बाटो देखाउनु भयो वहाँको जन्म सम्पूर्ण मुस्लिम समुदाय को लागि आदर्श बन्यो हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जन्म को समझना मुस्लिम समुदायले प्रत्येक वर्ष ईद मिलादुल नबी को मनाइन्छन् यस अवसरमा मानिसले उनको जीवन को शिक्षा

सम्झिन्छ। मस्जिद तथा अन्य स्थानहरूमा कुरान शरीफ पाठ नाद दुआ धार्मिक कार्यक्रमहरू आयोजन गरिन्छन्। घर घरमा झिलिमिली बिजुली बत्ती बालेर मस्जिदलाई सजाएर नबीको झण्डाले सजाउँछ। त्यो दिन देशभरि नै खुसियाली छाउँछ, जुलुस निकालिन्छ।

एक वर्ष मिलादुल नबी को अवसर में एउटा गांव में ठूलो कार्यक्रम आयोजित भयो। गांव को एक वृद्ध बाल पालिकाला भनी, आज हामी केवल खुशियाली मनाउनु को लागि भेला भएको छैनौ, हामीले हजरत मोहम्मद को जन्मदिन बाट असल मानिस बन्नु शिक्षा लिनु पर्छ। एक बालकले सोधे, हामी वहाँ को शिक्षा कसरी आफ्नो जीवन में लागू गर्न सक्छौ? वृद्धले मुस्कुराउँदै सम्मान गरे, साथीहरूसँग राम्रो व्यवहार गर, गरीब र असहायहरूलाई सहयोग गर र कसैलाई दुःख नदेऊ, यही नै उहाँको शिक्षाबाट सिक्न सकिन्छ। महत्त्वपूर्ण कुरो हो। बालकले त्यो कुरो मनमा राख्यो। एक दिनदेखि उसले आफ्नो साथीहरूलाई सहयोग गर्न थाल्यो, घरमा आमा बाबुको कुरा सम्मानपूर्वक सुन्न थाले र कसैसँग झगडा नगर्ने प्रयास गर्न थाल्यो। केही समयपछि गाउँका अरू नानीहरूले पनि उसको राम्रो व्यवहार देखेर त्यस्तै गर्न थाले। यसरी एउटा सानो बालकले गाउँमा प्रेम र भाइचाराको वातावरणलाई सिर्जना गरियो। त्यसैले बुझ्न थाल्यो कि ईद मिलादुल नबीको सन्देश केवल एउटा दिनको उत्सवमा सीमित छैन, त्यसले हाम्रो दैनिक जीवनमा सत्य, दया, प्रेम, क्षमा, सहयोग र मानवताको व्यवहारलाई अप्नाउनु प्रेरणा गरे। निष्कर्षमा ईद मिलादुल नबी हजरत मोहम्मदको जन्मको सम्झना गर्ने महत्त्वपूर्ण अवसर हो। यहाँ जीवन र शिक्षाबाट हामीले सत्य तथा शान्ति, समानता र मानवताको पाठ सिक्नु पर्छ। यदि हामीले उहाँको असल शिक्षालाई आफ्नो व्यवहारमा उतार्न सक्यौँ भने हाम्रो परिवार, समाज र संसार अझ शान्ति र सुन्दर बन्न सकिन्छ। प्रत्येक घर, मस्जिद, मदरसातिर खुसियालीको रहर

0: बडा राम्रो प्रकारले छोटकरी भएर हाम्रो रेशमा बानुले हामीलाई हजरत आमुनुस महमुनु सल्लल्लाहु तआलाको जीवनी बारेमा भन्नुभयो र यो शुभ अवसरमा उहाँले एउटा नेपालीमा कविता लेखेको पनि सुनाइदिएर सँगसँगै एउटा जुन चाहिँ हाम्रो पहाडबाट एउटा नेपाली नाच बनिएको छ जसको गायक हुनुहुन्छ हाम्रो फरिद अली साहब अनि उहाँलाई वाद्य सङ्गीत दिनुहुनु एजाज अलीले दार्जिलिङबाट त्यो पनि सुनाइदिने आग्रह गर्छु र यो मिलादुन्नबीको शुभ अवसरमा जम्मै भारतवासीलाई सबै पहाडवासीलाई हाम्रो तर्फबाट शुभकामना दिन्छौँ र उहाँले भनेको बाटोमा हामी सबैजना अघि बढ्यौँ भने यो संसारमा अशान्ति कहिले पनि आउँदैन सबैजना एक अर्कामा काँध बाँधेर आफ्नो देशलाई उन्नतितर्फ अघि बढौँ भन्ने शुभकामना राख्छौँ। अब एउटा सानो कविता पाठ गरिदिने भने अनुरोध गर्छु।
1: ईद मिलादुन्नबी मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको जन्म भयो संसारभरि उज्यालो छायो अज्ञानता अन्धकार र हटाई प्रेम र शान्तिको बाटो देखाए मक्का नगरी पवित्र धरतीमा नूरको किरण फैलियो हजरत मोहम्मद आउँदा मानवताको फूल फुल्यो सत्य बोल्नु राम्रो गर्नु सबैलाई उहाँले सिकाउनु भयो गरिब दुखी असहायहरूलाई माया र सम्मान दिनुभयो ईद मिलादुल नबीको शुभ अवसरमा हर्ष र खुसियाली छाउँछौ मनमा नबीको सुन्दर शिक्षालाई अझान अझै हाम्रो जीवनमा घृणा हटाऊ प्रेम बढाऊ शान्तिको दीप बलाऊ नबीको पवित्र सन्देश घर घरमै फैलाऊ मुस्तफाको नाम लिएर मनमा पवित्र बनाऊ उनले देखाएको सत्य बाटोमा सधैँ अघि बढ्दै जाउँ ईद मिलादुन्नबीको दिन सबैको जीवन खुसी रहोस् प्रेम शान्ति र सद्भावले संसारभरि उज्यालो रहोस् यति भनी म समाप्त गर्दछु अनि आन्तरिक हृदयबाट सम्पूर्णलाई आन्तरिक हृदयबाट शुभकामना टक्राउँदछु। धन्यवाद।

0: खुसियाले रमाउने छु मक्का मदिनामा
1: म त जाने छु एक दिन उडेर मदिना
0: म त खुसियाले रमाउने छु

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो ईद मिलादुल नबी जन्म जयन्ती विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी रेशमा बानुज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नाच शरीफहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना ईश्वरी राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस्।

यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति खेतीपाती बारे सल्लाह अन्तर्गत जानकारी दिइरहेका छौं मकैको खेती सम्बन्धी। मकै दार्जीलिङ पहाड़ी अञ्चलको एउटा मुख्य बाली हो। मकैले एकरमा पश्चिम बंगालका जिल्लाहरूभरिमा दार्जीलिङले प्रथम स्थान ओगटेको छ, तर उत्पादनमा भने अन्य जिल्लाहरूभन्दा पछि छ। यसकारण उत्पादनमा वृद्धि ल्याउन हो भने वैज्ञानिक तरिकाले खेती गर्न अत्यन्त आवश्यक छ। मकैलाई विभिन्न रूपमा प्रयोग गरिन्छ। संसारमा 3,000 भन्दा बेसी खाद्य पदार्थहरू मकैबाट तयार हुन्छ। 55% मकै अन्नको रूपमा प्रयोग गरिन्छ। 14% गाई बस्तुको दाना, 18% कुखुरा चल्लाको चारो, 12% श्वेत सार, 1% बिउमा प्रयोग गरिन्छ। मकैमा धेरै पौष्टिक तत्त्वहरू हुन्छ। 70%देखि 75% श्वेत सार, 8-10% प्रोटिन र 4-5% तेल हुन्छ। उक्त विषयहरूलाई ध्यानमा राखेर हेर्दा आज संसारभरि यसको माग बढेर गएको छ। मकैलाई आज कृषि उद्योग व्यवसायहरूले अझ गुणस्तरीय बढाई बजारमा बिक्री गर्दछ, जस्तै मकैको चिउरा, मकैको पिठो, कलिलो मकै इत्यादि। कालो नमी बनाइराख्ने माटो मकैको लागि असल हुन्छ। बलौटेपना बेसी भए सुक्खा भएर उम्रन सक्दैन। माटोको पिएच 6.7-5 हुनपर्छ। पानी जम्ने ठाउँमा बिउ अनि बोट कुहिने रोग लाग्छ। पहाड़ी अञ्चलमा वर्षामाथि निर्भर गरेर मकै खेती गरिन्छ। माटो राम्रोसँग जोतेर डल्ला फुटाई फुरफुराउँदो बनाउन पर्छ। ठाउँ ठाउँमा लेरुका लाउने पनि चलन छ मकैको खनजोत गर्दा। साधारणत मकै हातले छर्ने गर्छौ वा हलोको सियोमा लाउँछौ। यसो गर्नाले बिउको मात्रा बेसी लाग्छ, साथै सठिक दूरत्व पनि राख्न सकिँदैन, साथसाथै राम्ररी उम्रन सक्दैन। बोट ठूलो भएपछि समय समयमा गोडमेल गर्नुपर्छ। यसो गरे मकैको उत्पादन राम्रो हुन्छ। त जानकारी पाउनुभयो श्रोता मकैको खेती सम्बन्धी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट श्रोता भनिन्छ बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ पूजा आराधना नगरे तापनि भजन सुन्दा मात्र पनि मनमा एक प्रकारको शान्ति अनुभव हुन्छ त यहाँहरूलाई पनि यही आभास दिलाउन लिएर आएका छौँ भजन वरुण रसाइलीको स्वरमा स्वीकार्नुहोस्

0: भजन सुन्नुभयो वरुण र शलीको स्वरमा। शब्द थियो माधव घिमिरे र पुरन गिरीको, अनि संगीत माधव घिमिरे र रमेश गुरुङको। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। गृहमन्त्री अमित शाहले भारतलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउन देशको आन्तरिक सुरक्षा अझ बलियो बनाउनुपर्ने बताउनु भएको छ। वित्तमन्त्री निर्मला सीतारमण 25 अगस्तदेखि 2 सेप्टेम्बरसम्म क्यानाडा र अमेरिकाको 9 दिने भ्रमणको क्रममा क्यानाडा पुग्नु भएको छ। भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुको महत्वमा जोड़ दिएका छन्। दुवै देशले यसबाट द्विपक्षीय सम्बन्धको विकास र प्रगतिलाई बढ़ावा पुग्ने बताएका छन्। अनि राष्ट्रिय परीक्षण एजेन्सीको सुधार सम्बन्धी संसदीय समितिले सर्वसम्मतिले मस्यौदा प्रतिवेदनलाई अनुमोदन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। उहाँले ठूला परिवहन तथा पूर्वाधार परियोजनाको योजना बनाउँदा सम्भव भएसम्म विद्युत, जल तथा अन्य सेवाका लागि साझा करिडोर विकास गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले परियोजनाहरू छिटो सम्पन्न गर्ने क्रममा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो। उहाँले आधुनिक तकनिक, प्रभावकारी निगरानी तथा केन्द्र र राज्यबीच बलियो समन्वय जोड़ दिनुभयो। बैठकमा 9 राज्यसँग सम्बन्धित रेलवे, सड़क र विद्युत क्षेत्रका 6 प्रमुख परियोजनाको समीक्षा गरिएको थियो। यी परियोजनाहरूले कुल लागत 30,000 करोड़ रुपियाँ भन्दा अधिक रहेको छ। श्री मोदीले कृषि क्षेत्रको डिजिटल डेटा प्लेटफर्म एग्रिस्टाकमा आर्टिफिशियल इन्टेलिजेन्स एआई तथा डिजिटल आर्टिफिशियल इन्टेलिजेन्सको अझ प्रभावकारी प्रयोग गर्नुपर्ने बताउनुभयो, ताकि किसानहरूले अझ राम्रो सेवा प्राप्त गर्न सकुन्। त्यसै गरी साइबर धोखाधड़ी र डिजिटल गिरफ्तारीका घटनाबारे प्रधानमन्त्रीले जनचेतना अभियान, प्रशिक्षण तथा सुरक्षित डिजिटल व्यवहारलाई बढ़ावा दिनुपर्नेमा जोड़ दिनुभयो। विशेष गरी ज्येष्ठ नागरिक र युवाहरूलाई साइबर ठगीबाट जोगाउन निरन्तर जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री अमित शाहले भारतलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउन देशको आन्तरिक सुरक्षा अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ। नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा रणनीति सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न बलियो आन्तरिक सुरक्षा आवश्यक रहेको बताउनुभयो। श्री शाहले लागू औषद, नक्सलवाद र पूर्वोत्तरको सुरक्षा चुनौतीका विषयमा सरकारले प्रभावकारी कदम चालेको बताउनुभयो। उहाँले आगामी 15-20 वर्षमा आउन सक्ने सम्भावित चुनौतीहरू पहिचान गरी समयमै रोकथाम गर्ने रणनीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। गृहमन्त्रीले आगामी 1 वर्षभित्र 3 नयाँ आपराधिक कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले राज्यहरूलाई लागू औषध विरूद्धको अभियान अझ तीव्र बनाउन तथा सुरक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग जोड़ दिन आग्रह गर्नुभयो। श्री शाहले सरकारको लक्ष्य सुरक्षित, घुसपेट मुक्त र नशामुक्त भारत निर्माण गर्नु रहेको बताउनुभयो। वित्तमन्त्री निर्मला सीतारमण 25 अगस्तदेखि 2 सेप्टेम्बरसम्म क्यानाडा र अमेरिकाको 9 दिने भ्रमणमा हुनुहुन्छ। यस भ्रमणको उद्देश्य व्यापार तथा लगानी सम्बन्धी सम्बन्धलाई थप सुदृढ बनाउनु हो। क्यानाडाको 4 दिने भ्रमणका क्रममा उहाँले क्यानाडाका वित्तमन्त्री फ्रान्सवा फिलिप स्याम्पेनसित पहिलो आर्थिक तथा वित्तीय वार्तामा सहभागिता जनाउनुहुनेछ। वार्तामा आर्थिक विकास, वित्तीय क्षेत्रमा सहकार्य तथा द्विपक्षीय लगानीका अवसरबारे छलफल हुनेछ। वित्तमन्त्रीले ऊर्जा, कृत्रिम बुद्धिमत्ता, एआई तथा दुर्लभ खनिज जस्ता क्षेत्रमा कार्यरत प्रमुख उद्योगपतिहरूसित हुने लगानी सम्बन्धी बैठकमा

0: सहभागिता जनाउनु हुनेछ। अमेरिकाका भ्रमणका क्रममा उहाँले सिकागो, एसभिल र न्यूयोर्कको भ्रमण गर्नुहुनेछ। वित्तमन्त्रीले सिकागोमा भारतीय समुदायका सदस्यहरूसँग भेटघाट गर्नुका साथै स्टार्टअप सहकार्यका सम्भावनाबारे छलफल गर्नुहुनेछ। एसभिलमा उहाँले G20 वित्तमन्त्री तथा केन्द्रीय ब्याङ्कका गवर्नरहरूको बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। बैठकमा विश्वव्यापी वित्तीय स्थिरता तथा आर्थिक विकासका चुनौतीहरूबारे छलफल हुनेछ। भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुको महत्त्वमा जोड दिएका छन्। दुवै देशले यसबाट द्विपक्षीय सम्बन्धको विकास र प्रगतिलाई बढावा पुग्ने बताएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेश मन्त्री वाङ यीले हिज बेजिङमा भारत चीन सीमा विषयमा विशेष प्रगतिशील यसमा प्रतिनिधिहरूको 25 चरणको वार्ताको सह अध्यक्षता गर्नुभयो।
1: राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल और चीन के विदेश मंत्री वांग यी ने कल पेचिंग में भारत चीन सीमा मुद्दे पर विशेष प्रतिनिधियों की 25वीं दौर की वार्ता की सह अध्यक्षता की। विदेश मंत्रालय ने बताया कि दोनों देशों के बीच सीमा विवाद पर विस्तार से चर्चा हुई। दोनों देशों ने अक्टूबर 2024 में कजान और पिछले साल अगस्त में तियाजिन में बनी सहमति को लागू करने में हुई प्रगति पर संतोष व्यक्त किया। दोनों पक्षों ने कैलाश मानसरोवर यात्रा और 3 निर्धारित सीमा व्यापार मार्गों से सीमा व्यापार समेत लोगों के बीच संपर्क बढ़ाने का भी स्वागत किया। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं विकास नापा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले अखिल भारतीय निगरानी नेटवर्क मार्फत देशमा फैलिरहेको मौसमी श्वास प्रश्वास सम्बन्धी बिरामीहरूको रुझानमाथि कडा निगरानी राखिएको छ। नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्दै स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा भारतीय चिकित्सा अनुसन्धान परिषद ICMRका महानिर्देशक डाक्टर राजीव बहलले देशमा अहिले फैलिरहेको इन्फ्लुएन्जा भाइरस विगत केही वर्षमा देखिएको मौसमी प्रवृत्ति अनुसार नै रहेको बताउनु भएको छ। उहाँले हालसम्मको अवलोकनले कुनै नयाँ इन्फ्लुएन्जा जोखिम उत्पन्न भएको संकेत नगरेको पनि पुष्टि गर्नुभयो। श्री बहल अनुसार अहिलेको अस्वस्थ सामान्य मौसमी इन्फ्लुएन्जा जस्तै रहेको बताएको छ। सर्वोच्च न्यायालयले केन्द्र सरकारको याचिकामाथि सुनवाईका लागि विशेष इजलास गठन गर्ने विषयमा विचार गर्न सहमति दिएको छ, जसमा केन्द्र सरकारको सिभिल सेवा परीक्षा 2025 अन्य पिछाडिएका वर्ग ओबीसी क्रिमी लेयर सम्बन्धी उम्मेद्वारका विषयमा सर्वोच्च अदालतको 11 मार्चको फैसलाबारे स्पष्टीकरण मागेको छ। कार्मिक तथा प्रशिक्षण विभागले संघ लोक सेवा आयोगद्वारा सिफारिस गरिएका 958 उम्मेद्वारको सेवा आवंटन प्रक्रिया अघि बढाउन अनुमति दिने सरकारसँग अनुरोध गरेको छ। विभागले सेवा आवंटन 11 मार्चको फैसलाभन्दा अघि लागू रहेको ओबीसी क्रिमी लेयर मापदण्डमा आधारमा गर्न चाहेको बताएको छ। केन्द्र सरकारका तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले प्रधान न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको इजलास समक्ष यो विषय प्रस्तुत गर्नु भएको थियो। भारत र मोरक्कोले सन् 2030 द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने, लगानी बढाउने र औद्योगिक सहकार्यलाई प्रबन्धन गर्ने महत्वाकांक्षी लक्ष्य तय गरेका छन्। विदेश मन्त्रालयले यो कदमलाई भारत र मोरक्को बीचको साझेदारीलाई अझ बलियो र गतिशील बनाउने दिशामा महत्वपूर्ण प्रयासका रूपमा लिएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग राज्य मन्त्री जितेन प्रसाद र मोरक्कोका उद्योग तथा व्यापार मन्त्रालयका विदेश व्यापार प्रभारी राज्यमन्त्री उमर हेजिराले 7 भारत मोरक्को संयुक्त आयोगको बैठकको सह अध्यक्षता गरेका थिए। राष्ट्रिय परीक्षण एजेन्सीको सुधार सम्बन्धी संसदीय समितिले सर्वसम्मतिले मस्यौदा प्रतिवेदनलाई अनुमोदन गरेको छ। समितिले एजेन्सीलाई वैधानिक दर्जा प्रदान गर्ने लगायत सुधार र सुदृढीकरणका लागि सिफारिसहरूमा सहमति जनाएको छ। यो कांग्रेस सांसद मुकुल वासनिकको अध्यक्षतामा भएको समितिको 6 बैठक हो। यसमा 362 प्रतिवेदन मस्यौदामाथि छलफल र अनुमोदन गरेको थियो। यसअघि समितिको अध्यक्षता कांग्रेस सांसद दिग्विजय सिंहले गरेका थिए, जसले प्रतिवेदनमाथि 2 बैठकको अध्यक्षता गरेका थिए। भारतीय नौसेनाले 31 अगस्तमा मुम्बईस्थित नोभल डाकयार्डमा निपुणलाई नौसेनामा समावेश गर्नेछ। निपुण निस्तार श्रेणीको दोस्रो गोताखोरी सहायता पोत हो। यस जहाजलाई नौसेनामा समावेश गरेपछि गहिरो समुद्रमा गोताखोरी तथा पानी मुनि सहायता प्रदान गर्ने क्षमता अझ बढ्नेछ। समुद्रमा चुनौतीपूर्ण परिस्थितिमा गोताखोरहरूको अभियानमा सहयोग गर्नुका साथै यसले पनडुब्बी

सुधार अभियानमा पनि सहायता गर्नेछ। निपुण स्वदेशी डिजाइन तथा निर्मित गरिएको हो, जसलाई विशाखापट्टनम स्थित हिन्दुस्तान सिपयार्ड लिमिटेडले निर्माण गरेको हो। जहाजमा आधुनिक डाइभिङ प्रणाली, नेभिगेसन प्रणाली तथा चिकित्सकीय सहायता लगायतका अत्याधुनिक सुविधाहरू उपलब्ध रहेका छन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। गृहमन्त्री अमित शाहले भारतलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउन देशको आन्तरिक सुरक्षा अझ बलियो बनाउनुपर्ने बताउनु भएको छ। वित्तमन्त्री निर्मला सीतारमण 25 अगस्तदेखि 2 सेप्टेम्बरसम्म क्यानाडा र अमेरिकाको 9 दिने भ्रमणको क्रममा क्यानाडा पुग्नु भएको छ। भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुको महत्वमा जोड़ दिएका छन्। दुवै देशले यसबाट द्विपक्षीय सम्बन्धको विकास र प्रगतिलाई बढ़ावा पुग्ने बताएका छन्। अनि राष्ट्रिय परीक्षण एजेन्सीको सुधार सम्बन्धी संसदीय समितिले सर्वसम्मतिले मस्यौदा प्रतिवेदनलाई अनुमोदन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।

संगीतमय प्रस्तुति कार्यक्रम संगीत प्रभामा यो पहिलो सांगीतिक गोष्ठीले यहाँहरू समक्ष राख्यौं उत्तम अनि बमजनको स्वर शब्दनी संगीत रचनामा र यो गीत सँगै अब भने शुभारम्भ गरिरहेका छौँ आजको यो कार्यक्रम र यस कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ जीवनदीप थापाको स्वरमा शब्दनी संगीत गायक कलाकार स्वयंको

हामीले बाल श्रोताहरूको निम्ति पनि गीत ल्याएका छौ। सुन्नुहोस् यो गीत लाक्पा तामाङको स्वरमा। शब्द केवल चन्द्र लामा अनि सङ्गीत रहेको छ सरोज राणाको। र अबको यो अघिल्लो गीत विशेष रूपमा हाम्रा बाल श्रोताहरूको निम्ति।

0: यस्तै रमाइलो गीतहरूको साथमा हामी फेरि यहाँहरू समक्ष उपस्थित हुने नै छौ। तर अहिलेलाई भने दिनु सुविधा आजको यस कार्यक्रमबाट कार्यक्रम संगीत प्रवाह।
1: नमस्कार, अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतले खेलमा सहयोगको लागि वास्तविक मंच सृजना गर्न ब्रिक्स खेल साझेदारीको आह्वान गर्यो। अनुवादक तथा वाचक मनिष कानु, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स खेल मन्त्रीहरूको बैठक 2026 भारतको सम्पन्न भयो। बैठकले सर्वसमितिले ब्रिक्स खेल संयुक्त घोषणा पत्र पारित गर्यो, जसमा सदस्य देशहरूले संवाद, पारस्परिक सम्मान र समावेशिता मार्फत खेलको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत आयोजित ब्रिक्स सदस्य देशहरूका मन्त्रीहरू र खेल क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूले सहयोग प्राथमिकताहरू र खेलकुद विकासको बारेमा चर्चा गरे। आफ्नो सम्बोधनमा युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले सदस्य देशहरूको साझा दृष्टिकोणलाई ठोस खेल सहयोगमा रूपान्तरण गर्ने ब्रिक्स खेल साझेदारी सृजना गर्न आह्वान गर्नुभयो। डाक्टर मान्डवियाले हामीले ब्रिक्स स्पोर्ट्स पार्टनरसिप निर्माण गर्नुपर्छ, जुन केवल घोषणा पत्रमा मात्र सीमित नहोस्, यसले स्पोर्ट्समा सहयोगको लागि वास्तविक प्लेटफर्म सृजना गरोस्, चाहे त्यो खेलाडी या प्रशिक्षक आदान प्रदान होस्, संयुक्त प्रतियोगिता होस् वा खेलकुद विज्ञान ज्ञान साझा गर्नुहोस् भनी बताउनुभयो। राष्ट्र निर्माणमा खेलको भूमिकामाथि जोड दिनुहुँदै डाक्टर मान्डवियाले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो खेल इकोसिस्टमलाई रूपान्तरण गर्दैछ र खेल मैदानबाट मञ्चसम्म अवसरहरू सृजना गर्दैछ भनी बताउनुभयो। केन्द्रीय मन्त्रीले खेलको सामानहरू उत्पादन सुदृढ पार्ने भारतको प्रयासमाथि पनि प्रकाश पार्नुभयो। उहाँले खेलको सामानहरू उत्पादन क्लस्टरलाई प्रबन्धन गर्न चाँडै सुरु हुने योजनाहरूले लगानीलाई बढावा दिने र विश्वव्यापी बजारको लागि घरेलु उत्पादहरूलाई प्रोत्साहित गर्ने बताउनुभयो। डाक्टर मान्डवियाले हामी विश्वव्यापी निर्माताहरू, प्रविधि कम्पनीहरू र लगानीकर्ताहरूलाई मेक इन इण्डिया, प्ले इन इण्डिया र ग्रो विथ इण्डियामा आमन्त्रित गर्दछौ भनी बताउनुभयो। मान्डवियाले प्यारा स्पोर्ट्सलाई प्रबन्धन गर्ने पहलहरू मार्फत खेललाई थप समावेशी बनाउने र खेल क्षेत्रमा महिलाहरूको बढी सहभागिताको लागि नयाँ अवसरहरू सृजना गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याउनुभयो। भारतको अध्यक्षतामा खेल क्षेत्रमा सहयोगलाई गहिरो बनाउन तीन प्राथमिकता पहलहरू अगाडि बढाइएको छ। वर्किङ ग्रुप खेल विज्ञान, खेलाडी प्रदर्शन, शासन एआई डिजिटल रूपान्तरण र नवप्रवर्तनले ब्रिक्स सहयोगलाई सुदृढ गर्नेछ, जसमा भारतले प्रमुख खेलकुद क्षेत्रका विज्ञहरूसँग योगदान गर्नेछ। ब्रिक्स खेल निर्माण सम्मेलनको लागि भारतको प्रस्तावलाई व्यापक समर्थन प्राप्त भएको छ। नोभेम्बर 2026 यसको पहिलो संस्करणको लागि उदयपुर राजस्थानलाई आयोजक सहरको रूपमा प्रस्ताव गरिएको छ। सम्मेलन ब्रिक्स देशहरू बीचको उत्कृष्ट अभ्यास, प्रविधि र नवप्रवर्धन, गुणस्तर मापदण्ड, व्यापार र बलियो आपूर्ति श्रृङ्खलाको आदान प्रदानमा केन्द्रित हुनेछ। यसले निर्माताहरू, निर्माणकर्ताहरू, लगानीकर्ताहरू, टेक्नोलोजी प्रोभाइडर्स, एसएमईहरू, स्टार्टअपहरू र अनुसन्धान संस्थानहरूलाई एकसाथ ल्याउनेछ। 12-13 अक्टोबर 2026 गुजरातको अहमदाबादमा आयोजना हुने खेलहरूले ब्रिक्स देशहरूलाई उनीहरूको विविध परम्परागत र स्वदेशी खेल सम्पदा प्रदर्शन र संरक्षण गर्न प्लेटफर्म प्रदान गर्नेछ। गैर प्रतिस्पर्धी र सांस्कृतिक रूपमा केन्द्रित पहलहरूको रूपमा परिकल्पना गरिएको खेलहरूले सांस्कृतिक आदान प्रदान, मानिस मानिस बीचको सम्बन्ध र पारस्परिक साझेदारीलाई प्रबन्धन गर्नेछ। यस खेलले सहभागी देशका खेलाडी र खेलसँग जुडेका स्वैच्छिक सहभागीहरूलाई पनि सहज बनाउनेछ। प्रत्येक खेलसँग सम्बन्धित सांस्कृतिक महत्व, रीतिरिवाज, ज्ञान प्रणालीलाई ध्यानमा राख्दै साझा सांस्कृतिक संवेदनशीलता, प्रोटोकल र पारस्परिक सम्मानको ढाँचाले सहभागितालाई मार्गदर्शन गर्नेछ। औपचारिक कार्यवाही अघि सहभागी मन्त्री र वरिष्ठ व्यक्तिहरूले विशाखापट्टनममा फिट इण्डिया सन्डेज अन साइकलको 87 संस्करणको भागको रूपमा आयोजित ब्रिक्स मेट्रिक साइकल चलाउने कार्यक्रममा भाग लिनुभयो। युवा मामिला तथा खेलकुद

0: मन्त्री डाक्टर मनसुख मानवीय र राज्यमन्त्री सुश्री रक्षा खड्सेको नेतृत्वमा भएको कार्यक्रममा इजिप्ट, इथोपिया, इन्डोनेसिया, युएई, इरान र दक्षिण अफ्रिकाका मन्त्रीहरूले भाग लिएका थिए। यस कार्यक्रमले खेल मार्फत फिटनेस, स्वस्थ जीवनशैली र मानिस मानिस बीचको सम्बन्धलाई प्रवर्धन गर्ने ब्रिक्सको साँचा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। प्रतिनिधिमण्डलहरूले युवा विकास, समावेशीकरण, सांस्कृतिक आदान प्रदान र अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउन खेलको भूमिका दोहोर्याए र भारतको ब्रिक्स अध्यक्षताको समयमा भएको प्रगतिको स्वागत गरे। डाक्टर मानवीयले ब्रिक्स ढाँचाभित्र खेलमा सहयोग सुदृढ पार्ने निरन्तर प्रतिबद्धताको लागि सबै सहभागी देशहरूको प्रशंसा गर्नुभयो।
1: सुन्दै हुनुहुन्थ्यो समसामयिक समीक्षा।

भगवानको घरमा ढिलो हुन्छ तर अधेरो हुँदैन भन्ने भनाई त सबैले प्राय सुन्नु नै भएको होला। फिफा विश्वकप 2026 पनि यस्तै दृश्य देखिएको थियो, जुन देख्दा यो भनाई ठ्याक्क मिल्न जान्छ। के दृश्य थियो भने पूर्व च्याम्पियन स्पेनले 2026 विश्वकपको आफ्नो पहिलो खेल सानो देश केप भर्डेसँग प्रतिस्पर्धा गरेका थिए। तर स्पेनको धेरै शक्तिशाली स्ट्राइकरहरू भए तापनि केप भर्डेको गोलकिपर पर्खाल जस्तै दरिलो भएको कारण कुनै गोल हाल्न सकेन। त्यही पनि 40 वर्षीय गोलकिपर। सुन्दा अचम्म लाग्छ तर यो सत्य हो। तपाईँहरूले पनि हेर्नु नै भएको होला 2026 फिफा विश्वकप। यही विश्वकपबाट चर्चामा आएको व्यक्ति जसले देखाइदियो कि यदि मान्छेमा चाह र आत्मविश्वास बलियो छ भने उमेरले पनि छेक्दैन। म कुरा गरिरहेकी छु 2026 फिफा विश्वकपबाट एकदमै चर्चामा आएको व्यक्ति गोलकिपर भचिन्हाको विषयमा। आउनुहोस् जानौ भुचिन्हाको जीवनको सफलताको कथा। यो कथा एउटा गोलकिपरको मात्र होइन, संघर्ष, परिवार अनि सपनाको पनि हो। नमस्ते, म छिरिङडोमा कार्यक्रम कथा सफलताको आजको अङ्कमा भुचिन्हाको जीवन यात्रा कुनै फिल्मी कथा भन्दा कम छैन। उनको जन्म 3 जुन 1986 सालमा केप भर्डेको मिन्डेलोमा भएको थियो। केप भर्डे देशको नाम प्रायले सुन्नुभएको छैन होला। केप भर्डे संसारको सानो देशहरूमा एउटा हो। यो पश्चिमी अफ्रिकाको छेउमा अवस्थित 10 द्वीपहरूको देश हो, जसको आबादी लगभग 5 लाख छ। कसैले नसुनेको नदेखेको यो सानो देश केप भर्डे तब चर्चामा आयो जब 2026 सालको फिफा विश्वकपमा गोलकिपर भुचिन्हाको चर्चा जोरतोडले भएको थियो। उनको वास्तविक नाम जोसिमार डाइसुन। यो नाम उनको पिताले पूर्व दिग्गज ब्राजिलियन खेलाडी जोसिमारको सम्मानमा राखिदिएको थियो। भुचिन्हा नामको पछाडि चाहिँ एउटा भावात्मक कथा छ। बाल्यकालमा उनी साथीहरूसित खेल्दा हारेपछि रुँदै गुनासो पोख्न हजुरआमा कहाँ जाने गर्थे। यसले गर्दा साथीहरूले उनलाई भुचिन्हा भनेर जिस्काउने गर्थे। भुचिन्हाको अर्थ पोर्तुगली भाषामा हजुरआमा अथवा बोजू हो। यसरी साथीहरूले जिस्काउँदै राखेको यो नाम पहिले त उनलाई ट्याक्कै मन परेन, तर पछि उनले यसलाई नै आफ्नो पहिचानको रूपमा अपनाए। आज यही नाम नै विश्वव्यापी रूपमा परिचित भइसकेको छ। भुचिन्हाको पिता सेनामा कार्यरत थिए अनि आमाले पनि नोकरी गर्थिन्। त्यसैले उनलाई मुख्यत उनको हजुरबुबा र हजुरआमाले हुर्काएका थिए। उनी सानैदेखि फुटबल प्रेमी थिए। उनले छिमेकीका केटाहरूसँग फुटबल खेलेर आफ्नो सिप निखारेका थिए। भुचिन्हाले आफ्नो जीवनमा धेरै परिश्रम मेहनत गर्नु पर्यो। सुरुवातमा उनले बस चलाएर बस चालकको रूपमा काम गरेका थिए। पछि उनले इलेक्ट्रिसियनको रूपमा पनि काम गरे। फुटबल खेल्दै गर्दा आफूलाई केही आर्थिक सहयोग हुन्छ कि भनेर यी सबै कामहरू गरेका थिए। व्यावसायिक फुटबल खेलाडीको रूपमा उनले 25 वर्षको उमेरमा अङ्गोलाको क्लब प्रोगेसियोबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए। त्यसपछि उनले मोल्दोवा, साइप्रस, स्लोवाकिया र पोर्तुगलमा क्लब फुटबल खेले। अहिले उनी पोर्तुगलको

दोस्रो स्तरीय क्लब जेडी चावेससँग जोडिएका छन्। उनले फिफा 2026 पहिले 2013, 2015, 2021 र 2023 सालमा अफ्रिका नेसन्स कपमा भाग लिएका थिए। उनले सेप्टेम्बर 2012 आफ्नो देश केप भर्डेको लागि पहिलो फुटबल खेल खेले। उनी 2013 सालमा अफ्रिका नेसन्स कपमा भाग लिने खेलाडी थिए, जसले त्यस टुर्नामेन्टमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएका थिए। त्यसपछि 2015, 2021 र 2023 सालको खेलहरूमा पनि उनले आफ्नो देशको लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए। आफ्नो उमेरले गर्दा भुजिन्हाले धेरैपल्ट फुटबलबाट सेवानिवृत्त हुने विचार गरे, तर विश्वकप खेल्ने उनको सपनाले गर्दा उनी अगाडि बढ्दै गए। 40 वर्षको उमेरमा अन्तत उनले विश्वकपमा खेल्ने मौका पाए, जसमा उनले आफ्नो र आफ्नो देशको इतिहास रचे। उनी फिफा विश्वकपमा सबभन्दा अधिक उमेरको गोलकिपरको नाममा सामेल भए। फिफा विश्वकपमा 40 वर्षीय भुजिन्हाको पहिलो पदार्पण थियो। विश्वकप जस्तो खेलमा खेल्नु र आफ्नो सेप देखाउनु उनको लागि कुनै सपना भन्दा कम थिएन। उनी खुबै उत्साहित थिए र यही उत्साहजनक प्रदर्शन उनले देखाए फिफा विश्वकपमा। उनले पुरै 90 मिनट स्पेनका स्ट्राइकरहरूलाई छक्काए। 72% बल आफ्नो कब्जामा भए पनि स्पेनले एक गोल पनि गर्न सकेन। एकदमै कठिन पर्यो स्पेनलाई गोल हाल्न। स्पेनको सबै गोल भुजिन्हाले रोक्न सफल भए। स्पेनको खेलाडीहरू र गोल पोस्ट माझ पर्खाल जस्तै बने भुजिन्हा। यस खेलमा केप भर्डेले 2026 सालको विश्वकपको पहिलो खेल बराबरी गरेर आफ्नो खाता खोल्यो। यो खेलपछि सबैको ओठमा एउटै नाम थियो, भुजिन्हा। आफ्नो उत्कृष्ट प्रदर्शनको लागि उनले प्लेयर अफ द म्याच अवार्ड जिते। 40 वर्ष 12 दिनको उमेरमा उनी राष्ट्रको पहिलो फिफा विश्वकप खेलमा उपस्थित हुने सबैभन्दा जेठो खेलाडी बने। फुटबल स्टार र प्रशंसकहरूले पनि उनको प्रशंसा गरे। सामाजिक सञ्जालमा मानिसहरूले उनलाई केप भड्डेको चट्टान र विश्वकपको नयाँ हिरो भन्न थाले। भुजिन्हाले 40 वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप खेलेर र विश्वको सबैभन्दा बलियो टोलीको गोल रोकेर उमेर एउटा संख्या मात्र हो भनेर प्रमाणित गरेका छन्। सायद यसैले स्पेन विरुद्धको यो बराबरीलाई केप भड्डेको लागि कुनै जित भन्दा कम छैन भनेर मानिलिन सकिन्छ। सपना पूरा गर्न समय लाग्न सक्छ, तर यो असम्भव भने छैन भन्ने कुरा भुजिन्हाको जीवन कथाबाट प्रष्ट हुन्छ। उनको कथा केवल फुटबलको बारेमा मात्र होइन, दृढता, संघर्ष र सपनाको बारेमा पनि हो। के भटेको टिमले अघिल्लो दिनहरूमा कस्तो काम गर्छ त्यो समयले नै बताउँछ। तर फिफा विश्वकप 2026 कुरा गर्दा भुजिन्हाको नाम यादगार सम्झनाहरूमा पछिसम्म याद गरिनेछ। केप भर्डेको गोलकिपर भुजिन्हाको कथाले विश्वभरिका फुटबल प्रशंसकहरूको मन जित्न सफल भएका छन् भन्दा अत्युक्ति नहोला। उनी युवा फुटबल खेलाडीहरूको प्रेरणाको स्रोत हुन्। यदि उनले हार मानेर फुटबल छोडेको भए यस्तो चर्चित हुने पनि थिएन। उमेर त एउटा संख्या मात्र हो। शरीर गन्तीले बुढो देखिए तापनि मन बलियो र आत्मविश्वासले भरिएको छ भने मन जस्तै शरीर पनि तन्दुरुस्त हुन सक्छ भन्ने प्रेरणा पाउन सक्छौ भुजिन्हाको खेल जीवनबाट। भुजिन्हाको प्रेरणादायी सफलताको कथाबाट हामीले केही सिक त अवश्य नै प्राप्त गर्न सक्यौं। त यस्तै प्रेरणादायी सफलताको कथाहरू कार्यक्रम कथा सफलताको हरेक अङ्कमा यहाँहरूले सुन्न सक्नुहुनेछ। त्यसैले सुन्न नभुल्नुहोला कार्यक्रम कथा सफलताको। र अहिलेलाई पनि आज्ञा चाहन्छौ, कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सिर्थ मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्ज र प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई नारी समानता नाराबाट व्यवहारसम्म विषयमा केही जानकारी दिनेछौँ, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ र कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: यति राति कसको एसएमएस आयो
2: केवाईसी अपडेट गर्नुहोस् नत्र खाता बन्द हुन्छ
1: लिङ्कमा क्लिक गरिहाल्छु कतै खाता बन्द नहोस्
3: पक्नुहोस् चेक गर्नुभयो कि यो लिङ्क सुरक्षित छ पठाउने व्यक्ति तपाईँको ब्याङ्क नै हो त केवाईसी अपडेटका लागि अन्जान लिङ्क खोल्नु भनेको अपरिचित मान्छेका लागि आफ्नो ब्याङ्क खाताको ढोका खोल्नु सरह छोटो हतारोमा नफस्नुहोस् र नक्ली केवाईसी अपडेट लिङ्कबाट बच्नुहोस् आरबीआई भन्छ
4: जानकार बन्नुहोस् सतर्क रहनुहोस्
5: अब जानकारी तर्फ लागौं विषय नारी सम्मान नारादेखि व्यवहारसम्म नारी समाजको महत्वपूर्ण आधार हुन् नारीलाई आमा छोरी दिदी बहिनी श्रीमती तथा समाजको जिम्मेवार सदस्यका रूपमा सम्मान गरिन्छ हाम्रो समाजमा नारीको सम्मान गरौं भन्ने नारा धेरै सुनिन्छ तर नारीको वास्तविक सम्मान नारामा मात्र सीमित नभई व्यवहारमा पनि देखिनुपर्छ त्यसैले नारी सम्मान नारादेखि व्यवहारसम्म भन्ने विषय आजको समाजमा अत्यन्त महत्वपूर्ण छ नारीले परिवार र समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् आमाले सन्तानलाई जन्म दिई पालन पोषण तथा संस्कार दिन्छिन् नारीहरू शिक्षा स्वास्थ्य राजनीति व्यवसाय विज्ञान कला तथा विभिन्न क्षेत्रमा पुरुषसँगै अघि बढिरहेका छन् उनीहरूलाई समान अवसर र अधिकार दिनु समाजको कर्तव्य हो नारी सम्मान गर्नु भनेको उनीहरूको प्रशंसा गर्नु मात्र होइन घरमा छोरी र छोरालाई समान व्यवहार गर्नु नारीको विचारको कदर गर्नु उनीहरूलाई शिक्षा तथा रोजगारीको अवसर दिनु र निर्णय प्रक्रियामा सहभागी गराउनु पनि सम्मान हो नारीमाथि हुने हिंसा दुर्व्यवहार भेदभाव बाल विवाह तथा दाइजो प्रथा जस्ता कुरीतिको अन्त गर्नुपर्छ हामीले नारीलाई देवी भनेर पूजा गर्ने तर दैनिक जीवनमा अपमान गर्ने प्रवृत्ति त्याग्नुपर्छ वास्तविक सम्मान हाम्रो बोली सोच र व्यवहारमा देखिनुपर्छ परिवारबाटै सम्मान

एकताको भावना विकास गर्न सकेमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। निष्कर्षमा भन्ने हो भने नारी सम्मान केवल नारा होइन, हाम्रो दैनिक व्यवहार र जिम्मेवारी बन्नुपर्छ। नारीलाई समान अधिकार, अवसर, सुरक्षा र सम्मान प्रदान गरेमा मात्र सभ्य, समतामूलक र विकसित समाज निर्माण गर्न सकिन्छ। त्यसैले हामी सबैले नारी सम्मान गरौं भन्ने नारालाई व्यवहारमा उतार्नुपर्छ।

यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो नारी सम्मान नारादेखि।

0: ई व्यवहार सम विषयमा आजको कार्यक्रम सन्दर्भमा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब सुन्नुहोस् मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले ईद ए मिलाद उन नबीको अवसरमा सबै नागरिकलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्टमा श्री मोदीले यो अवसरले विश्वभरि एकता र खुशीलाई बढावा दिने आशा व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशवासीलाई ओणमको अवसरमा शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले खुशी र उल्लासको यो रंगीन पर्व विश्वभरि ठूलो उत्साहको साथ मनाइने बताउनु भएको छ। श्री मोदीले यो पर्वले मानिसहरूमा खुशी, एकता र समृद्धिको भावनालाई अझ बलियो बनाओस् भन्ने कामना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। गृहमन्त्री अमित शाहले भारतलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउन देशको आन्तरिक सुरक्षा अझ बलियो बनाउनुपर्ने बताउनु भएको छ। वित्तमन्त्री निर्मला सीतारमण 25 अगस्तदेखि 2 सेप्टेम्बरसम्म क्यानाडा र अमेरिकाको 9 दिने भ्रमणको क्रममा क्यानाडा पुग्नु भएको छ। भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुको महत्वमा जोड़ दिएका छन्। दुवै देशले यसबाट द्विपक्षीय सम्बन्धको विकास र प्रगतिलाई बढ़ावा पुग्ने बताएका छन्। राष्ट्रिय परीक्षण एजेन्सीको सुधार सम्बन्धी संसदीय समितिले सर्वसम्मतिले मस्यौदा प्रतिवेदनलाई अनुमोदन गरेको छ। गृह मन्त्रालयले दक्षिणी राज्य केरलको आधिकारिक नाम परिवर्तन गरी केरलम गरेको छ। यो परिवर्तन 25 अगस्तदेखि लागू भएको छ। आकाशवाणी कलकत्ताले आज आफ्नो प्रसारणको 100 वर्षमा प्रवेश गरेको छ। 26 अगस्त 1927मा यस केन्द्रबाट पहिलो आधिकारिक बंगाली प्रसारण शुरू भएको थियो। हिमाचल प्रदेशमा सक्रिय मनसून बीच आज बिहान राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ। सिमलामा बिहान 5:46मा हल्का भूकम्प अनुभव गरियो। रिक्टर स्केलमा भूकम्पको तीव्रता 4.0 मापन गरिएको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै आज हामी यहाँहरू समक्ष लिएर आएका छौं ऐश्वर्या राईको राईले अभिनय गर्नुभएका केही फिल्मी गीतहरू। ऐश्वर्या राई बच्चन भारतकी प्रसिद्ध अभिनेत्री, मोडल तथा पूर्व मिस वर्ल्ड हुन्। उनको जन्म 1 नोभेम्बर 1973 भारतको कर्नाटक राज्यको मंगलुरूमा भएको हो। उनी आफ्नो सुन्दरता, अभिनय क्षमता र प्रतिभाका कारण भारतमा मात्र नभई विश्वभरि परिचित छिन्। ऐश्वर्याले 1994 मिस वर्ल्डको उपाधि जितेपछि अन्तर्राष्ट्रिय रूपमा आफ्नो पहिचान बनाइन्। त्यसपछि उनले भारतीय चलचित्र क्षेत्रमा प्रवेश गरिन्। उनले हम दिल दे चुके शनम, देवदास, ताल, गुरु, जोधा अकबर, धुम टू, ए दिल है मुश्किल र एक्शन रिप्ले जस्ता धेरै चर्चित चलचित्रहरूमा आफ्नो अभिनय गरिसकेकी छिन्। उनको अभिनयको प्रशंसा दर्शक तथा चलचित्र समीक्षकहरूले पनि गरिसकेका छन्। ऐश्वर्या राईले आफ्नो अभिनयसँगै चलचित्रका गीतहरूमा देखिने आकर्षक प्रस्तुति र नृत्यका कारण पनि दर्शकको मन जितेकी छिन्। उनका चलचित्रका धेरै गीत आज पनि उत्तिकै लोकप्रिय छन् र आजको यस कार्यक्रममा हामी ऐश्वर्या राईले अभिनय गर्नुभएका चलचित्र तालको यो लोकप्रिय गीत यहाँहरूलाई सुनाइरहेका छौं। स्वीकार्नुहोस्।

0: 2027, our census, our progress.
1: सुन्दै हुनुहुन्छ ऐश्वर्या राईले अभिनय गर्नुभएका केही फिल्मी गीतहरू भने अबको यो अर्को गीत एक्सन रिप्लेबाट

प्रस्तुत गीतहरू यहाँहरूले सुन्नुभयो। अभिनेत्री ऐश्वर्या राईले अभिनय गर्नुभएका फिल्मका गीतहरू। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौं आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार। त्यसपछि

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। बंगाल सरकारले राज्यका ज्येष्ठ नागरिक, विधवा र शारीरिक रूपमा अशक्त भएकाहरूका लागि ठूलो आर्थिक घोषणा गरेको छ। विभिन्न सामाजिक योजना अन्तर्गत मासिक भत्तामा थप 500 रूपियाँ वृद्धि गर्ने निर्णय गरिएको छ। फलस्वरूप योग्य लाभार्थीहरूले अब प्रति महिना 2000 रूपियाँ भत्ता पाउनेछन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमबार नवान्नमा पत्रकार सम्मेलनमा यो भत्ताको रकम वृद्धिको घोषणा गर्नुभएको थियो। राज्यको वर्तमान सरकारले सत्तामा आएपछि वृद्धावस्था, विधवा र शारीरिक रूपमा अशक्त भएकाहरूको भत्ता 1000 रूपियाँबाट बढाएर 1500 रूपियाँ पुर्याएको थियो। प्रशासनिक सूत्रका अनुसार यसै अगस्तदेखि लाभार्थीहरूले 1500 रूपियाँ भत्ता पाउन थालेका छन्। 500 रूपियाँ वृद्धिको यो घोषणा फेरि केही अन्तरालमै गरिएको छ। यद्यपि मुख्यमन्त्रीले 2000 रूपियाँ भत्ता तत्कालै नपाइने स्पष्ट पार्नुभएको छ। प्रशासनिक सूत्रका अनुसार अघिल्लो सरकारको समयमा पेश गरिएका सबै आवेदनहरू पूर्ण रूपमा रद्द गरिँदैछ। फलस्वरूप पहिले यो सुविधा लिनको लागि आवेदन दिएकाहरूले फेरि आफ्नो आवेदन पेश गर्नुपर्नेछ। नयाँ आवेदन पेश गरिसकेपछि यसको पूर्ण रूपमा प्रमाणीकरण गरिनेछ। लाभार्थीहरू योग्य छन् वा छैनन् भनेर जाँच गरेपछि चरणबद्ध रूपमा 2000 रूपियाँको बढाइएको लाभार्थीहरूको ब्याङ्क खातामा पुग्ने विश्वास गरिएको छ। भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव सुनिल बन्सलले हिज श्रीरामपुरमा सुभाष चन्द्र बोस सेवा केन्द्रको उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले आगामी केही महिनाभित्र पश्चिम बंगालबाट माफिया शासन पूर्ण रूपमा अन्त्य हुने र राज्य सरकार एउटा निश्चित विचारधाराका आधारमा अघि बढ्ने दावी गर्नुभयो। श्री बन्सलले राज्यका प्रत्येक विधानसभा क्षेत्रमा यस्ता सेवा केन्द्र स्थापना गरिने बताउनु भएको छ। दुर्गा पूजाको पर्यटन मौसमलाई लक्षित गर्दै दार्जीलिङ हिमालयन रेलवेले 1 अक्टोबरदेखि थप विशेष जय राइड सञ्चालन गर्ने भएको छ। मुक्त धारा नामको जय राइड रविन्द्रनाथ ठाकुरको कविताबाट प्रेरित हुनेछ। दार्जीलिङ, घुम र खरसाङ मानदी रूटमा सञ्चालन हुने यी सेवाले पर्यटकलाई पहाड़को प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक टोय ट्रेन यात्राको थप अवसर दिनेछ। रेड पाण्डा र मुक्त धारा नामका विशेष सेवा समेत सञ्चालन गरिनेछ। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्ला मुख्य अतिथि रहेको कार्यक्रममा भारतीय गोर्खा परिसंघले वीर शहीद मेजर दुर्गा मल्लको 83 बलिदान दिवस मनायो। कार्यक्रममा मेजर मल्लको देशभक्ति, साहस र सर्वोच्च बलिदानको स्मरण गर्दै गोर्खा समुदायको राष्ट्रसेवाप्रति सम्मान व्यक्त गरियो। देशभरिबाट गोर्खा समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउँदै आयोजित यस कार्यक्रमले भारत माताको सेवामा गोर्खा समुदायले गरेको वीरता र बलिदानप्रति श्रद्धाञ्जली अर्पण वीर शहीद मेजर दुर्गा मल्लको सम्मानमा हरेक वर्ष 25 अगस्तको दिन बलिदान दिवस मनाइन्छ। सामाजिक सञ्जालमा राजवंशी कामतापुरी समुदायका महिलाहरूबारे कथित आपत्तिजनक टिप्पणी तथा ऐतिहासिक कुचबिहारका राजा महाराजाहरूबारे अपमानजनक टिप्पणी गरिएको विरोधमा बृहत्तर राजवंशी कमतापुरी समाजले मंगलबार सिलगढ़ीमा विरोध प्रदर्शन गरेको छ। आरोपित व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कड़ा कार्यवाही गर्न माग गर्दै संगठनले विरोध र्याली निकालेको थियो। र्याली सूर्यसेन पार्कबाट शुरू भएर शहरका विभिन्न मार्ग हुँदै एसडीओ कार्यालय पुगेको थियो। त्यहाँ संगठनका प्रतिनिधिमण्डलले एसडीओलाई ज्ञापन पत्र बुझाएको थियो। सिलगढ़ी महकुमाको नक्सलबाड़ीमा प्रस्तावित इन्डोर स्टेडियम निर्माणको दिशामा प्रशासनिक प्रक्रिया अघि बढ़ेको छ। हिज राज्यका मन्त्री आनन्दमय वर्मनले परियोजनाका लागि प्रस्तावित जग्गाको निरीक्षण गर्नुभयो। मन्त्रीले नक्सलबाड़ीको पाटाराम मौजामा लगभग 2 एकड़ जमीनको अवलोकन गर्नुभयो। यस क्रममा नक्सलबाड़ीका बीडीओ प्रणव च्याटर्जी र ब्लक ल्याण्ड एण्ड रिफर्म्स अफिसर दिपाञ्जन मजुमदार लगायत प्रशासनिक अधिकारीहरू उपस्थित थिए। प्रशासनिक अधिकारीहरूसँगै मन्त्रीले प्रस्तावित स्थलको निरीक्षण गरी परियोजनासँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी लिनुभयो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: नमस्कार श्रोताओं, मैं आपकी संचालिका सुरक्षित तामंग की ओर से स्वागत है हमारे आज के कार्यक्रम मासिक पत्रिका माधुरी का कार्यक्रम में। दोस्तों, कार्यक्रम को आरंभ करने से पहले सुनते हैं ये गीत।

0: प्रस्तुति हो मासिक पत्रिका कार्यक्रम माधुरी का रावत सुनोस बिहान 10 बजे को मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले ओणमको अवसरमा केरलम साथै देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। श्री मोदीले यो पर्वले मानिसहरूमा खुशी, एकता र समृद्धिको भावनालाई अझ बलियो बनाओस् भन्ने कामना गर्नुभएको छ। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद

0: नवी आज देशको विभिन्न भागमा धार्मिक श्रद्धा अनि उत्साहसित पालन गरिँदैछ। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ईद ए मिलाद उन नवीको अवसरमा सबै नागरिकलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। गृह मन्त्रालयले दक्षिणी राज्य केरलको आधिकारिक नाम परिवर्तन गरी केरलम गरेको छ। यो परिवर्तन 25 अगस्तदेखि लागू भएको छ। सरकारले अखिल भारतीय निगरानी नेटवर्क मार्फत देशमा फैलिरहेको मौसमी श्वास प्रश्वास सम्बन्धी बिमारीहरूको रुझानमाथि कडा निगरानी राखिरहेको बताएको छ। रोजगार मन्त्रालयले वर्ष 2021 शुभारम्भ गरेको ई श्रम पोर्टलले आज 5 वर्ष पूरा गरेको छ। यो भारतका असंगठित क्षेत्रका श्रमिकहरूका लागि सामाजिक सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हो। आकाशवाणी कोलकाताले आज आफ्नो प्रसारणको 100 वर्षमा प्रवेश गरेको छ। 26 अगस्त 1927 यस केन्द्रबाट पहिलो आधिकारिक बंगाली प्रसारण शुरू भएको थियो। अमेरिकी सिनेटर रिक स्टकले चीनमा निर्मित चिकित्सा उपकरण खरिद गर्न अमेरिकी संघीय स्वास्थ्य सेवा कोषको प्रयोगमा प्रतिबन्ध लगाउन आह्वान गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत कार्यक्रम हेलो खरसाङ लिएर अब हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। रोचक जानकारीपूर्ण र मनोरञ्जनपूर्ण यस कार्यक्रममा यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङ डोमाको तर्फबाट
2: दिलोका न पूछो सनम आपका

भगवान् श्रीकृष्ण भन्नुहुन्छ, निष्काम भावले आफ्नो कर्तव्य गर, मनलाई स्थिर राख, सत्य र धर्मको मार्गमा हिँड र आफ्नो कर्म परमात्मालाई समर्पण गर।

श्रोता, आज हो 26 तारिक अगस्त र आजको दिनको इतिहास केलाउँदा आज रहेको छ नारी समानता दिवस। नारी समानता दिवस हरेक वर्ष 6 अगस्तमा मनाइन्छ। यस दिवसले नारी र पुरुषबीच समान अधिकार, अवसर, सम्मान र सहभागिताको महत्वलाई उजागर गर्छ। नारीहरूले समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान

दिदै आएका छन्। त्यसैले नारीलाई पुरुष सरह समान अधिकार र अवसर प्रदान गर्नु आजको आवश्यकता हो। नारी समानता दिवसको ऐतिहासिक सम्बन्ध संयुक्त राष्ट्र अमेरिकामा नारीहरूले मतदान गर्ने अधिकार प्राप्त गरेको घटनासँग जोडिएको छ। सन् 1920 साल अगस्त 26 तारिक अमेरिकी संविधानको 19 संशोधन प्रमाणित भएपछि नारीहरूलाई मतदान गर्ने संवैधानिक अधिकार प्राप्त भयो। यही ऐतिहासिक उपलब्धिको सम्झनामा अगस्त 26 तारिकलाई नारी समानता दिवसको रूपमा मनाइन्छ। नारी समानता दिवस केवल नारीको अधिकारको दिवस मात्र होइन, समान र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धताको दिवस पनि हो। नारी र पुरुष दुवैलाई समान सम्मान, अधिकार र अवसर प्राप्त हुँदा मात्र समाजको समग्र विकास सम्भव हुन्छ भन्ने यस दिवसले सन्देश दिँदछ।

श्रोता, आज इस्लाम धर्मावलीहरूको एक महत्वपूर्ण धार्मिक पर्व मिलाद उन नबी पनि हो। यस पर्वमा इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मदको जन्मको स्मरण गरिन्छ। मिलाद भन्नाले जन्म र नबी भन्नाले पैगम्बर भन्ने अर्थ लाग्छ। यो पर्व इस्लामी पात्र अनुसार रबी उल अब्बल महिनामा विभिन्न मुस्लिम समुदायले आफ्नो धार्मिक परम्परा अनुसार मनाउँछन्। हजरत मोहम्मदले मानव समाजमा सत्य, शान्ति, दया, प्रेम, समानता र भाइचाराको सन्देश दिनुभयो। उहाँले गरीब, असहाय तथा दुखी मानिसहरूलाई सहयोग गर्न र सबैसँग राम्रो व्यवहार गर्न शिक्षा दिनुभयो। उहाँको जीवनलाई आदर्श मानेर असल चरित्र र नैतिक जीवन बिताउन प्रेरणा लिनु नै मिलाद उन नबीको प्रमुख उद्देश्य हो। यस अवसरमा मस्जिद तथा धार्मिक स्थलहरूमा कुरान पाठ, नात, सलावत, दुवा र धार्मिक प्रवचन आयोजना गरिन्छ। कतिपय स्थलमा धार्मिक सभा तथा जुलुस पनि निकालिन्छ र मानिसहरू बीच मिठाई तथा भोजन वितरण गरिन्छ। परिवार तथा समुदायका मानिसहरू एक आपसमा शुभकामना आदान प्रदान गर्दै आपसी प्रेम र सद्भाव बढाउँछन्। मिलाद उन नबी केवल उत्सव मनाउने दिन मात्र नभई पैगम्बर मोहम्मदका शिक्षालाई सम्झने र आफ्नो जीवनमा लागू गर्ने अवसर पनि हो। उहाँले दिनुभएको शान्ति, मानवता, दया र सदाचारको सन्देश आज पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले मिलाद उन नबीले समाजमा एकता, भाइचारा र मानव सेवाको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्छ र इस्लाम धर्मावलीहरूको महत्वपूर्ण धार्मिक पर्व मिलाद उन नबीको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना।

र आजको कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला। र यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी पेमा साङ्गेलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँहरूको सहयात्री म छिरिङडमा पनि यहाँहरूबाट अहिलेलाई भनी बिदा लिन चाहन्छौँ। आजको दिन यहाँहरूको शुभ रहोस्। नमस्ते।

समय यस बेला बिहानीको ठिक 10:30 भयो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर एप, मोबाइल एप लगायत हामी उपलब्ध छौं प्रसार भारतीको ओटीटी प्लेटफर्म वेव्समा पनि। उपस्थित भइसकेकी छु म रश्मि दिवाकालीन प्रसारण सेवासँग। टाढानी नजिकका जति पनि श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ यहाँहरू सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। आउनुहोस् अघि बढौं यो प्रसारण यात्रामा कार्यक्रम हाम्रो सरकारबाट। नेपाली संगीत उद्योग आजको अवस्थामा आइपुग्नु थुप्रै अग्रजहरूले रगत पसिना बगाएका छन्, धेरै थोक सहेका छन्। ती सबैमध्ये पहिलो पुस्ताका शब्द संगीत र गायनका एक नक्षत्र हुन् गोपाल योञ्जन। गोपाल योञ्जन त्यस्तो महान प्रतिमूर्ति हुन् जसले असंख्य राष्ट्रिय गीत, आधुनिक आध्यात्मिक गीतहरू लेखे। ती गीतमा संगीत भरेर ती कतिपय गीतलाई आफ्नै स्वरमा गाएर हिमालको फेदबाट उचाइसम्म पुर्याए। उनका गीतका शब्दहरू जति परिपक्व छन् उनका गीतका भावहरू नेपाली माटोसँग मिलेका छन्। उनले सृजना गरेका गीत जति स्तरीय छन् त्यति नै जीवन्त छन्। विशिष्ट कोटिको गीत लेख्ने, उच्च स्तरीय संगीत भर्ने र आफ्नो स्वरलाई देश विदेशसम्म पुर्याउने कलाकार हुन् गोपाल योञ्जन। त्यसैले उनी मरेर पनि प्रत्येक संगीत प्रेमीको हृदयमा बाँचेका छन्। नेपाली भाषा, नेपाली संगीत र स्वरहरूमा गोपाल योञ्जन सधैँ अमर र कहिले नअस्ताउने तारा हुन्।

संगीतका यी नक्षत्र गोपाल योञ्जनको जन्म आजको मिति अर्थात 26 तारिक अगस्त सन् 1943 दार्जीलिङ जिल्लाको मिरिक स्थित रङ्दु चिया बगानमा वर्तमानको ओकाइटी चिया बगानमा डाक्टर बुद्धिमान योञ्जन अनि माता छेगुडोलमा मोक्तानको कोखबाट भएको थियो। उनी आफ्नो आमा बुबाका दुई सन्तानहरू मध्ये एक हुन्। गोपाल योञ्जन 6 महिनाका हुँदा उनी बुबाको मृत्यु भएको थियो। आमाको छत्र छायामा उनी पढ्दै र बढ्दै गए। आमाले उनलाई डाक्टर बनाउने सपना देखेकी थिइन्। यसोसले उनलाई दार्जीलिङको सन्त जोसेफ कलेजमा विज्ञान विभागमा भर्ना गरिदिन्। तर उनी जीव विज्ञान लिएर पढ्न असमर्थ भए र सधैँको निम्ति डाक्टर बन्ने पद त्यागिदिए। त्यसपछि उनको विषयमा परिवर्तन आयो। त्यसै वर्षदेखि उनी दार्जीलिङको लोक मनोरञ्जनमा बाँसुरी वादकको पदमा जागिर खान थाले। त्यसपछि उनी सङ्गीततर्फ लिप्त भए। उनको रचना सङ्गीत र स्वरको शिल्पले दार्जीलिङ नै हराभरा हुन थाल्यो। उनको प्रतिभाले बधाई स्याबासी र धन्यवादका पात्र बन्न थाले गोपाल योञ्जन। त्यही स्याबासी बधाई र धन्यवाद खप्रिँदै जाँदा उनी भविष्यमा नेपाली संगीत आकाशमा एउटा प्रतिनिधि व्यक्तित्वमा रूपान्तरित भने। यसैबीच उनको संगत गीतकार नगेन्द्र थापासित भइसकेको थियो। उनकै प्रेरणाले अब उनी नेपालतिर लाग्न तत्पर बने। उनी 24 वर्षको हुँदा नेपाल लागेका थिए। नेपाल पसेको 3 वर्ष बित्दा नबित्दै उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरे। बनारसबाट उनले नेपाली भारतीय शास्त्रीय संगीतमा स्नातक पनि गरेका थिए। उनले अब नेपाल बस्ती निदो गरे। उनी नेपालकै नागरिक बने। उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा पनि संलग्न भए। गोपाल योञ्जन सानैदेखि मुरली बजाउँथे। किशोर अवस्थामा टेकेपछि उनी बाँसुरीमा रम्न थाले। उनले बाँसुरीबाट जस्तो पनि गीतको भाका फुक्न सक्थे। उनी 6 कक्षामा पढ्दा आफैले लेखेको गीतमा संगीत भरेर मञ्चमा उभिएर दर्शक अघि गाएका थिए। संगीतमा उनको आफ्नै रुचि भए पनि उनले नानी दुलाल मुखर्जीबाट शास्त्रीय संगीतको ज्ञान लिएका थिए। त्यसपछि उनले आफैले संगीतिक ज्ञान ग्रहण गर्दै गए। आफैले आफूलाई खोज्दै गए, निखार्दै गए। आफ्नो प्रतिभा र समर्पणका कारण गोपाल योञ्जन नेपाली आधुनिक संगीतमा पारङ्गत भएर निस्के। वास्तवमा उनी भारतमा जन्मे अनि उनको पुर्खा नेपालबाट थिए। त्यसैले नेपालप्रतिको भक्ति र भावना गोपाल योञ्जनको नसामा बग्ने रगत थियो। उनले त्यही हृदयको झरना गीत शब्द संगीत धुन र गायनबाट प्रस्तुत गरिरहे।

गोपाल युञ्जनले आफ्नो जीवनकालमा 250 भन्दा अधिक गीतहरू लेखेका छन् भने 1000 भन्दा अधिक गीत र भजनहरूमा संगीत सृजना गरेका छन्। उनले आफूले सृजना गरेका अधिकांश गीतमा आफैले संगीत भरेका छन्। गोपाल युञ्जनका गीतहरूमा राष्ट्रिय गीतहरू भने नेपाली परिवेशमा मौलाएर गयो। बाल गीतमा पनि उनको प्रशस्त योगदान भेटिन्छ। उनका आधुनिक गीती रचना र संगीत पनि उत्कृष्टताको नमूना मानिन्छ। वास्तवमा उनले नेपाली आधुनिक संगीतमा विशेष ख्याति कमाएका थिए। शब्द संगीत र गायन क्षेत्रमा पारङ्गत बनेका योञ्जनले दर्जनौ मात्र होइन तर नयाँ नवोदित संगीतकार तथा गायकहरूलाई सांगीतिक संसारमा ल्याए। गीतकार योञ्जनले विविध किसिमका लय भावभङ्गीका प्रशस्त गीतहरू लेखेका छन्। प्रेम पुण्यका भावनात्मक गीतहरू कतै भने जातीय चेतनाका गीतहरू लेखेका छन्। विशेष रूपले नारायण गोपालले गाएका गीतहरूमा गोपाल योञ्जनका संगीत र रचनाहरू उल्लेखनीय छन्। गोपाल सँगको घनिष्ठता मितेरी साइनोमा परिणत भएको थियो। सन् 1965 जब नारायण गोपाल प्रथमपल्ट दार्जीलिङ आएका थिए, कवि गीतकार ईश्वर वल्लभ, रत्न शमशेर थापा र गीतकार नगेन्द्र थापाको विशेष उपस्थिति र सहयोगमा दुई गोपालले दार्जीलिङको महाकाल डाँडामा मित पनि लगाएका थिए। यो घटनाले नेपाली संगीत जगतमा अत्यन्तै ठूलो उपलब्धि हासिल गर्यो। दुवैको जुगलबन्दीले केही दशकसम्म खुबै लोकप्रियता प्राप्त गरेको थियो।

गोपाल योञ्जनका सर्वाधिक चर्चित नेपाली गीतहरूमा मैले पुण्य मन पराए या पाप मन पराए, बनेको छ पहराले यो छाती मेरो, मेरो टोपी कैलाशको शिर जस्तो, रगतले देशले रगत मागे तिमी देऊ नदेऊ बाँचिदिन्छु तिम्रै निम्ति, कहिलेकाहीँ मनको कुरा मलाई पनि भन, म त उस्तो होइन, धेरै छ गर्न स्वदेशको सेवा, पश्चिमको ही पूर्व घर मखमली चोली चाहिँदैन, जीवनदेखि धेरै धेरै नै थाहा के, नानी तिम्रो बोली मिठो आँखादेखि छिहाइ हेरे, नेपालीलाई नेपालको कति माया छ स्वदेशको हे नौजवान, भनिदे मेरो देश कहाँ पर्यो, फुलेका फूलहरू बोटमै रमाउनु दिन, लगायत दर्जनौ गीतहरू रहेका छन्। सन् 1960 1990 नेपाली गीत संगीत रचना र गायन क्षेत्रमा अत्यन्त सक्रिय रहे गोपाल योञ्जन। योञ्जनलाई नेपाली गीत संगीत क्षेत्रमा नेपाली देशभक्ति गीतका पर्यायवाची समेत मानिन्छ। उनले आफ्नो सांगीतिक यात्रामा देशभक्ति राष्ट्रभक्ति भावनाका उच्च स्तरीय गीतहरू लेखेका छन्। उनले आफ्नो सम्पूर्ण जीवन नै नेपाली गीत संगीतको सम्वर्धन र विकासमा नेपाली आधुनिक सुगम संगीतको शोध अनुसन्धानमा समर्पण गरे। भनिन्छ उनी केही वर्ष रविन्द्र संगीत र नेवारी शास्त्रीय संगीतको शोध अनुसन्धानमा समेत केन्द्रित रहेका थिए। उनले देशभक्तिमूलक, राष्ट्रिय चेतनामूलक, अध्यात्म चेतनापरक, स्वच्छन्दवादी, दार्शनिक प्रकृति, बाल बालिका र पर्यावरण छेद भएका विविध प्रकृतिका कैयौं गीतहरू लेखे, ती गीतहरूमा संगीत सृजना गरे। केही चलचित्रहरूमा गीत संगीत तथा आफ्नो गायकी पनि दिएका छन्। उनले चलचित्र सिन्दूर, बदलिन्दो आकाश, अर्को जन्म, कान्छी, माया प्रीति मुख्य हुन्। नेपाली कथानक चलचित्र सिन्दूरमा लुकु लुकु लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, को कस को हो बोल रहेको किरण खरेलको गीतमा संगीत नातिकाजी र गोपाल योञ्जनले दिएका थिए भने यस गीतलाई नारायण गोपाल र तारा देवीले गाएका थिए।

गोपालञ्जनले जीवनमा गीत लेखन, संगीत संयोजन, गायन तथा संगीत प्रदान पत्रिका बागिनाको सम्पादन कार्यमा आफ्नो समय व्यतीत गरे। भाचुञ्जेलसम्म नेपाली गीत लेखन र संगीत सृजना तथा गायनमा योगदान पुर्याएका कला शिरोमणि गोपालञ्जनले विक्रम सम्वत 2030 सालदेखि बागिना नामक गीत संगीत प्रदान पत्रिकाको सम्पादन कार्य कुशलतापूर्वक सम्हालेका थिए। बागिनाको सम्पादन र प्रबन्धन कार्यमा नारायण गोपाल महत्वपूर्ण हात र साथ रहेको थियो। उनको मूल लक्ष्य भनेको नै आधुनिक नेपाली गीत संगीत क्षेत्रमा कालजयी सृजनाहरू निर्माण गर्नु रहेको थियो। आजीवन नेपाली गीत संगीतको क्षेत्रमा उनको योगदानको कदर गर्दै विक्रम सम्वत 2023 सालमा रेडियो नेपालले उनलाई सर्वोत्कृष्ट संगीतकार पुरस्कार, 2024 सर्वोत्कृष्ट गायक पुरस्कार, 2044 सालमा छिन्नलता पुरस्कार, सुप्रबल गोर्खा दक्षिण बाहु पुरस्कार 2045 सालमा उर्वशी रंग पुरस्कार लगायत दर्जनौ सम्मान र अलंकरणहरूले सम्मानित र अलंकृत बनिसकेका छन्।

गोपाल योञ्जनले आफ्नो सांगीतिक जीवनको यात्रा एक बाँसुरी वादकको रूपमा शुरू गरेर सन् 1963 रचेको गीत सन् 1964 सालमा प्रथमपल्ट आफ्नै गीत संयोजनमा रेकर्ड गराएर संगीत क्षेत्रमा प्रवेश गरेपछि उनी संगीतका एक महाविद्यालय बन्न पुगे। यस गीत संगीत र गायनका कला शिरोमणि योञ्जनले नयाँ दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा 20 मई सन् 1997 सालमा 53 वर्षको उमेरमा आफ्नो पत्नी रिन्छेन अनि दुई छोरा र छोरीलाई पछाडि छोडी अन्तिम श्वास लिएका थिए। नेपाली संगीतमा यस्ता महान हस्तीहरूको फेरि पनि जन्म होस् भनी हामी कामना गर्छौं। आज उनी सशरीर हामी माझ नरहे तापनि संगीतमा बाँचेका छन् गोपाल योञ्जन। उनी युगौं युगसम्म बाँचिने रहनेछ र आज उनको 83 जन्मवार्षिकीको अवसरमा हामी उनीप्रति सश्रद्धा नमन गर्दछौं।

शनिले राईको स्वरमा यस आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम स्वरमा धुरी श्रोता रहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा।

समय सबैलाई दिउँसोको 11:30 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम चित्रमाला। यस कार्यक्रममा अब श्रोताहरूलाई सुनाइरहेछौँ केही बङ्गला चलचित्रका गीतहरू सन्ध्या मुखर्जीको स्वरमा।

चित्रमाला बंगला संगीतको यस कार्यक्रममा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ सन्ध्या मुखर्जीको स्वरमा विविध चलचित्रका गीतहरू आकाशवाणीको खरसाङ केन्द्रबाट।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोतालाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा समय बेला दिउँसोको 12:05 भइरहेछ र दिउँसोको यो समय हो मनोरञ्जनको। हजुर, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा बाट। आज ईद ए मिलादको पवित्र पर्व, हाम्रा सबै इस्लाम धर्मावलम्बी श्रोताहरूलाई ईद ए मिलादको हार्दिक मंगलमय शुभेच्छा शुभकामना टक्राउँदै आरम्भ गरिरहेछु आजको कार्यक्रम तपाईँको अनुरोधमा। प्रथम लिएकी छु यहाँहरू सबैको अनुरोधलाई। लेख्नुहुन्छ कुर्सेला तीन घरियाबाट ललन कुमार सिंह, प्रभा देवी, कुमार केतु, मनिष कुमार, गौतम कुमार, स्नेहलता कुमारी, मीरा कुमारी, मधु, मिठु चौधरी, नितु चौधरी, अशोक प्रसाद मण्डल अनि एलके सिंह, कोठवा नारायणपुर बाबापट्टीबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार, ह्याप्पी राई, दुवेदा नेवादाबाट प्रतीक राई, रोशनी राई, प्रञ्जल राई, यसरी नै शेरपुर कला गाजीपुरबाट अवधेश राई, प्रीति राई अनि नवनीत राई, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट हाम्रा श्रोताहरू हुनुहुन्छ, त्वर कत्रुस एक्का, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद एका, डेमियन एका, जुलियन एका, चार्ल्स एका, यसरी नै झाउगुडी बस्तीबाट हुनुहुन्छ विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सनिया खडिया, पुस्तकालय रोड फारबिसगंज बिहारबाट हुनुहुन्छ शम्भु प्रसाद गुप्त, कुन्ती देवी गुप्त, प्रेम कुमार गुप्त अनि नन्दकिशोर गुप्त, र अप्पर सिरबारी बस्ती गिद्धपहाड़ खरसाङबाट हुनुहुन्छ सुषमा सिंह।

एसएम दन्नाल, सयम दन्नाल, पुष्प छेत्री अनि साथीहरू त यहाँहरू सबैको अनुरोधमा सुनाइरहेछौं यो पहिलो गीत किशोर कुमारको स्वरमा चलचित्र अनोखी अदाबाट शब्द समझ्रुको संगीत लक्ष्मीकान्त प्यारेलालको।

0: প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: तपाईको अनुरोधमा यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको खरसाङ केन्द्रबाट र यसै क्रमलाई जारी राख्दै अब यो अघिल्लो गीत लिएका छौं चलचित्र दिल ही तो हैबाट आशा भोसले अनि साथीहरूको स्वरमा शब्द साहिरको छ भने संगीत छ राजेश रोशनको। यस गीतलाई सुन्न चाहने हाम्रा श्रोताहरू हुनुहुन्छ मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गौहानकर, श्रीमती सरिता गौहानकर, प्रणीता सिद्धान्त गौहानकर, अर्जुन गौहानकर, आकर हाइट्स बहादुर नागपुरबाट श्रोताहरू हुनुहुन्छ वैशाली शैलेश गौहानकर, श्वेता सुमित गौहानकर, कुमारी ध्वनि गौहानकर अनि प्रिन्स एकांश गौहानकर, कोटवा नारायणपुर बाबापल्टीबाट हुनुहुन्छ ओमप्रकाश राई, उषा राई, अमित कुमार अनि ह्याप्पी राई, दुविधा नेवादा जिल्ला गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई। यसरी नै बढी खन्जरपुर भागलपुर बिहारबाट हुनुहुन्छ गुल्फराज आलम, समा आरा अनि जमालुद्दीन, शाह मार्केट भागल पुरबाट हुनुहुन्छ सिटिजन मास्टर र हुसैन मास्टर, डीएन सिंह रोड भागलपुरबाट अफरोज आलम, बरगत आलम अनि सदव भाई। यसरी नै पुराना टालाउ डुङराबाट हुनुहुन्छ वली उल्ला अन्सारी, आसमा नाज अन्सारी अनि सोनम, सारिमपुर बक्सरबाट हुनुहुन्छ सरफुद्दीन अन्सारी, फातमा खातुन, महमूद समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी र बेबी अन्सारी अनि छटिया पोखरा डुङराबाट हुनुहुन्छ लाल बाबु अनि दिव्या। यहाँहरू सबैको अनुरोधमा सुनाइरहेछौ कार्यक्रमको यो अघिल्लो गीत।

यसरी तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म सङ्गीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर। त भनौँ अब कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत राखिरहेछौँ चलचित्र खामोशीबाट कविता कृष्णमूर्ति अनि कुमार सानुको युगल स्वरमा। शब्द मजरु सुल्तानपुरीको छ भने सङ्गीत छ जतिन ललितको। अनुरोध छ यहाँहरू सबैको। राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजेन हाकु, कल्पना राई हाकु, सुम्निमा हाकु, पिङ्की खुशबू, श्रुति पूजा, पूर्णिमा हाकु, सनी हाकु। राज प्यालेस माउनत भञ्जन उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा। शिव मन्दिर हकीकतपुरा माउबाट मुन्ना भाइ स्वर्णकर, पिङ्की स्वर्णकर, आयरन कृष्ण अनि पिहु स्वर्णकर। बक्सर बिहारबाट हुनुहुन्छ सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी। यसरी नै डुमराव बिहारबाट डब्लु अन्सारी, सोनम आदिवा अनि दानिस अन्सारी। सारिमपुर बक्सरबाट हुनुहुन्छ राज एचडी अन्सारी, आसमा खातुन, आफ्ताफ अन्सारी, महताफ अन्सारी, कुल्लु अनि मल्लु अन्सारी। रामपुर चौक बिहारबाट हुनुहुन्छ मोहम्मद जासिम राही, शाहना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार अनि खुशबू। रिङ्गनी छत्तीसगढबाट हुनुहुन्छ दिनेश वर्मा, करुणा वर्मा। लन्छनपुरबाट विश्वनाथ साहु, लेबाईबाट गुलाब दास मणिकपुरी अनि दतरेङ्गीबाट भागवत वर्मा। र यसरी नै गोलाबजार बक्सरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ श्रद्धानन्द आर्य, अभय नन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित अनि मोहित। आउनुहोस् यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत।

हवस् त श्रोता, चलचित्र खामसीबाट कविता कृष्णमूर्ति अनि कुमार सानुको युगल स्वरमा यस गीतको साथै अहिलेलाई भने पूरा हुन्छ। तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। समय यस बेला दिउँसोको 12:30 भइरहेछ। अब हाम्रो अघिल्लो कार्यक्रमको निम्ति प्रतीक्षा साँच्नुहोला, आफ्नो रेडियो सेटलाई छोडेर कतै नजानुहोला।

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजेको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद उन नबी आज देशका विभिन्न भागहरूमा धार्मिक हर्ष उल्लासका साथ मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले ईद ए मिलाद उन नबीको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले ईद ए मिलाद उन नबीको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इण्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्कालाई सिक्ने र सुन्ने महत्वमाथि विशेष जोड दिनुभएको छ। तृणमूल काँग्रेसका नेता अभिषेक ब्यानर्जीले दलबदल रोधी कानून अन्तर्गत अयोग्य घोषित गर्न माग गर्दै दर्ता गरेको याचिकामा लोकसभा सचिवालयले तृणमूल काँग्रेसका 20 बागी सांसदहरूलाई नोटिस जारी गरेको छ। गृह मन्त्रालयले दक्षिणी राज्य केरलको आधिकारिक नाम परिवर्तन गरेर केरलम राखेको छ। वित्त मन्त्री निर्मला सीतारमण 25 अगस्तदेखि 2 सितम्बरसम्म क्यानाडा र अमेरिकाको 9 दिवसीय भ्रमणमा हुनुहुन्छ। यो भ्रमणको उद्देश्य व्यापार र निवेश सम्बन्धलाई बलियो बनाउनु रहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले जापानका शीर्ष व्यापारिक तथा वित्तीय नेताहरूसँग व्यापार गतिशीलता, औद्योगिक ब्याङ्किङ र बीमा क्षेत्रमा भारतमा बढ्दो निवेशका बारेमा चर्चा गर्नुभएको छ। नागर विमानन मन्त्री राममोहन नायडूले शीर्ष अधिकारी र हितधारकहरूसँग उच्च स्तरीय बैठकको अध्यक्षता गरिरहनु भएको छ। राष्ट्रिय स्वयंसेवकका प्रमुख मोहन भागवत शनिबार न्यूयोर्कमा हुने हिन्दू समुदायको अधिवेशनमा भाग लिन अमेरिका पुग्नु भएको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यसबेला दिउँसोको 2 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

आउनु सौभाग्य क्रममा केही क्षण आनन्द दिउँ लोकअनि आधुनिक गीतबाट। पहिले स्वीकार्नुहोस् यो आधुनिक गीत, आफ्नै सङ्गीतमा रहेको छ, आवाज कर्म ग्याल्छेनको, शब्द छ गोविन्द हुमा गाईको।

0: केही लोक अनि आधुनिक गीतको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद उन नबी आज देशका विभिन्न भागहरूमा धार्मिक उल्लासका साथ मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इन्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थव्यवस्था भएको बताउनु भएको छ अनि भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने महत्वमाथि विशेष जोड दिएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता गर्नुभयो। उहाँले ठूला परिवहन र बुनियादी ढाँचा परियोजनाहरूको योजना बनाउँदा सम्भव भएसम्म बिजुली, पानी र अन्य सेवाका लागि साझा करिडोर विकास गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, परियोजनालाई द्रुत सम्पन्न गर्न गुणस्तरमा सम्झौता गर्नुहुँदैन। उहाँले अत्याधुनिक तकनिकी, राम्रो निगरानी र केन्द्र र प्रदेशबीच बलियो समन्वयमा जोड दिनुपर्ने बताउनु भएको छ। बैठकमा रेलवे, सड़क र ऊर्जा क्षेत्रका 6 प्रमुख परियोजनाहरूको समीक्षा गरिएको थियो, जसको कुल लागत 30,000 करोड रुपियाँ भन्दा अधिक थियो। प्रधानमन्त्री श्री मोदीले कृषि क्षेत्रको डिजिटल डाटा प्लेटफर्म एग्रिस्ट्याकमा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल टेक्नोलोजीको राम्रो प्रयोगको बारेमा चर्चा गर्नुभयो, जसले कृषकहरूलाई राम्रो सेवा प्रदान गर्न सक्दछ। साइबर ठगी र डिजिटल पक्राउका घटनाहरूमा प्रधानमन्त्री श्री मोदीले जागरूकता अभियानहरू, प्रशिक्षण र सुरक्षित डिजिटल व्यवहारलाई बढावा दिने कुरामा जोड दिनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
2: प्रधानमंत्री ने कहा कि बड़ी परिवहन और बुनियादी ढांचा परियोजनाओं की योजना बनाते समय बिजली, पानी और अन्य सेवाओं के लिए साझा गलियारे विकसित करने के लिए हर संभव प्रयास करना चाहिए। बैठक में 9 राज्यों से जुड़ी हुई रेलवे, सड़क और बिजली क्षेत्र की 6 प्रमुख परियोजनाओं की समीक्षा की गई। इनकी कुल लागत 30,000 करोड़ रुपए से अधिक है। श्री मोदी ने किसानों को बेहतर सेवाएं प्रदान करने के लिए कृषि क्षेत्र के डिजिटल डेटा प्लेटफॉर्म एग्रीस्टैक में आर्टिफिशियल इंटेलिजेंस और डिजिटल तकनीक के बेहतर उपयोग का सुझाव दिया। प्रधानमंत्री मोदी ने कहा कि साइबर धोखाधड़ी और डिजिटल अरेस्ट के मामलों पर जागरूकता अभियान, प्रशिक्षण और सुरक्षित डिजिटल व्यवहार को बढ़ावा दिया जाए। प्रिया मंडल की रिपोर्ट के साथ समाचार कक्ष से मैं जया भारती।
1: पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद उन नबी आज देशका विभिन्न भागहरूमा धार्मिक उल्लासका साथ मनाइँदैछ। यस सम्बन्धमा आज पैगम्बर मोहम्मदको जीवन र शिक्षामा मिलाद महफिल र सिरत सम्मेलन आयोजना गरिनेछ। समारोहमा मिलाद सहित जुलुस निकालिएको छ। यसका लागि विभिन्न स्थानमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ईद ए मिलाद उन नबीको अवसरमा देशवासीलाई शुभकामना दिनु भएको छ। श्री मोदीले यस अवसरले विश्वभरि एकता र खुशीलाई बढावा दिने आशा व्यक्त गर्नुभयो। श्री मोदीले दया र समाजप्रति योगदानको भावनाले देशवासीलाई सधैँ मार्गदर्शन गरोस् भन्ने कामना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ओनमको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्कालाई सिक्ने र सुन्ने महत्वमाथि विशेष जोड दिनुभएको छ। संस्कृतको एउटा सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, जो एक अर्कालाई सिक्न र सुन्न इच्छुक छन् उनीहरूको विद्वानहरूले प्रशंसा गर्छन्। यस्ता व्यक्ति स्वार्थपूर्ण नियतबाट टाढा रहन्छन् र हरेक हिसाबले सुख र समृद्धि प्राप्त गर्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इन्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। राष्ट्रिय खेल दिवस 2026 उत्सवको एक भागको रूपमा माई युवा भारत माई इन्डियाद्वारा आयोजित यो कार्यक्रम युवाहरूको सहभागितामा राज्य र केन्द्रशासित प्रदेशहरूको प्रत्येक जिल्लामा 2-2 कलेजहरूमा देशभरि आयोजना गरिनेछ। यसले खेल, युवा नेतृत्व, नागरिक

0: उत्तरदायित्व स्वयंसेवा फिटनेस र राष्ट्र निर्माणका लागि साझा मञ्च प्रदान गर्नेछ। यसले युवाहरूलाई देशको खेल महत्वाकांक्षासँग प्रत्यक्ष रूपमा जोड्ने अवसर दिनेछ। वित्तमन्त्री निर्मला सीतारमणले भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थव्यवस्था भएको बताउनु भएको छ, जसले विशाल अवसरहरू, स्थिर वृद्धि, युवा जनसङ्ख्या, बढ्दो खपत र द्रुत गतिमा विकसित पूँजी बजारको अद्वितीय संयोजनले निवेशका लागि बलियो अवसर प्रदान गर्दछ। आज टोरन्टो क्यानाडामा भारतीय व्यापारिक समुदायका प्रमुख सदस्यहरूलाई सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले भन्नुभयो, भारतमा परिवर्तन संरचना र तीव्र सहरीकरण बढ्दो मध्यम वर्ग र विश्वस्तरीय डिजिटल बुनियादी ढाँचा विकासद्वारा सञ्चालित छ।
1: भारत और कनाडा के द्विपक्षीय संबंधों में हाल के समय में उल्लेखनीय बदलाव आया है। इन संबंधों को हमारे साझा लोकतांत्रिक और बहुलतावादी मूल्यों, बढ़ते आर्थिक सहयोग और दोनों देशों के लोगों के बीच संपर्क ने मजबूत किया है।
2: ब्रिज बिटवीन टू वाइब्रेंट डेमोक्रेसीज एंड टू इनोवेशन ड्रिवन इकोनॉमीज।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने महत्वमा जोड दिएका छन्। यसले द्विपक्षीय सम्बन्धको विकास र प्रगतिलाई बढावा दिने दुवै पक्षले बताएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेश मन्त्री वाङीले भारत चीन सीमा मुद्दाबारे 25 चरणको विशेष प्रतिनिधिको वार्ताको सहअध्यक्षता गर्नुभयो। विदेश मन्त्रालयले दुई देश बीचको सीमा विवादबारे विस्तृत चर्चा भएको जनाएको छ। यसका साथै सीमा विवादको राजनैतिक समाधानका लागि निरन्तर काम गर्ने सहमति पनि भएको छ। दुवै पक्षले कैलाश मानसरोवर यात्राको स्वागत गरेका छन् र तीन निर्दिष्ट सीमा व्यापार मार्गहरू सहित जनस्तरको सम्पर्क बढाएका छन्। सुन्नुहोस् एक रिपोर्ट।
3: National Security Advisor Ajit Doval highlighted the importance of maintaining peace and tranquility in the India-China border areas for the continued development and progress of bilateral ties between the two countries. Mr. Doval was co-chairing the 25th round of the Special Representative's talks on the India-China boundary question with Chinese Foreign Affairs Minister Wang Yi in Beijing yesterday. In a statement, the External Affairs Ministry said that the two Special Representatives had a candid and in-depth exchange of views on the India-China boundary question. The two sides noted the progress made in implementing the important consensus reached between their leaders in Gaza in October 2024 and Tianjin in August last year. Both sides expressed satisfaction at the steady resumption of people-to-people and cross-border exchanges, including the ongoing Kailash Mansarovar Yatra and border trade through the three designated border trading passes. The two sides also discussed bilateral, regional and international issues of mutual interest. NSA Doval also called on Chinese Vice President Han Xiang during his two-day visit to China. This is Saira Mujtaba for World News.
0: वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले जापानका शीर्ष व्यापारिक तथा वित्तीय नेताहरूसँग व्यापार, गतिशीलता, औद्योगिक, ब्याङ्किङ र बीमा क्षेत्रमा भारतमा बढ्दो निवेशका बारेमा चर्चा भएको बताउनु भएको छ। मन्त्री श्री गोयलले जापान भ्रमणका क्रममा भारतको लागत प्रतिस्पर्धात्मकताको लाभ उठाउन र वैश्विक निर्यात केन्द्रको रूपमा भारतको भूमिकालाई सुदृढ पार्न विशेष जोड दिएको बताउनु भएको छ। आज बिहान उत्तरी नेपालमा 81 आएको बाढले सीमावर्ती बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ भने तल्लो तटीय जिल्लामा उच्च सतर्कता जारी गरिएको छ। बिहान लगभग 9 बजे तिब्बत तर्फबाट आएको भोटेकोसी खोलामा आएको बाढ बताइएको छ। रसुवा जिल्लाको टिमुरे र स्याफ्रुवेसी क्षेत्रमा पानीको बहाव बढ्दा गाडी, सामान र अन्य भौतिक आधारहरू बगाएको नेपाल सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तृणमूल कंग्रेसका नेता अभिषेक ब्यानर्जीले दल बदल रोधी कानून अन्तर्गत अयोग्य घोषित गर्ने माग गर्दै दर्ता गरेको याचिकामा लोकसभा सचिवालयले तृणमूल कंग्रेसका 20 बागी सांसदहरूलाई नोटिस जारी गरेको छ। उनीहरूलाई 7 दिनभित्र जवाब दिन भनिएको छ। मौसम विभागले आज अरूणाचल प्रदेश, असम, मेघालय, बिहार, छत्तीसगढ, पूर्वी राजस्थान, झारखण्ड, केरल र माहेमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो मध्य महाराष्ट्र, मध्य प्रदेश, पश्चिम बंगालको उपहिमालय क्षेत्र, सिक्किम, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सेवा तीर्थमा प्रगति मञ्चको 53 बैठकको अध्यक्षता

0: गर्नुभयो। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद उन नबी आज देशका विभिन्न भागहरूमा धार्मिक हर्षोल्लासका साथ मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इन्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थव्यवस्था भएको बताउनु भएको छ अनि भारत र चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने महत्वमाथि विशेष जोड दिएका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समय यस बेला दिउँसोको 2:50 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग।

0: मुकुन्दराज शर्माको शब्द, मणिकमल छेत्रीको संगीत रचनामा डाक्टर गंगा प्रसाद सापकोटा अनि देवी कला शर्माको स्वरमा यो लोकगीत पछि अब स्वीकार्नुहोस् हाम्रो यो अघिल्लो प्रस्तुति।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ रणनीतिक क्षेत्रहरूमा भारत जापान साझेदारी। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। भारत जापान साझेदारी परम्परागत व्यापारभन्दा बाहिर फैलिएको छ, जसले आर्थिक रक्षा, सुरक्षा, आपूर्ति श्रृंखला, लचिलोपन, प्रविधि, नवीनता, स्वच्छ ऊर्जा र जनता जनता आदान प्रदान जस्ता रणनीतिक क्षेत्रहरूलाई समेट्दछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले 24 अगस्त 2026 टोकियोमा 1500 भन्दा बढ़ी अग्रणी जापानी कम्पनीहरूको प्रतिनिधित्व गर्ने शीर्ष आर्थिक संगठन केइदान रेन जापानी व्यापार महासंघसँगको गोलमेज बैठकलाई सम्बोधन गर्नुभयो। श्री गोयलले दुई देशहरूबीच गहिरो व्यापारदेखि व्यापार साझेदारीको लागि आह्वान गर्नुभयो र भारतमा व्यापार गर्न सजिलो हुने सुधार र देशको द्रुत रूपमा विस्तार भइरहेको अर्थतन्त्रबाट उत्पन्न हुने अवसरहरूलाई प्रकाश पार्नुभयो। वहाँले जापानी लगानीकर्ताहरूलाई भारतप्रतिको आफ्नो प्रतिबद्धता बढ़ाउन र देशमा कार्यरत जापानी कम्पनीहरूको संख्या दोब्बर गर्न आमन्त्रित गर्नुभयो। वहाँले भन्नुभयो कि भारतमा कार्यरत जापानी कम्पनीहरूको संख्या यस दशकमा हालको स्तरबाट दोब्बर हुनपर्छ। उनले यो पनि उल्लेख गर्नुभयो कि भारत र जापानले दुई राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धको 75 वर्षको अवसरलाई मनाउँदै 2026 भारत जापान साझा क्षितिज वर्षको रूपमा तोकेको छ। श्री गोयलले सुमितोमो कर्पोरेशन, मेजी सेइका फार्मा, मित्सुविशी कर्पोरेशन, टोकियो इलेक्ट्रोन र माइन विया मित्सुमीको नेतृत्वसँग व्यापारिक बैठकहरू गर्नुभयो। छलफलहरू उनीहरूको सञ्चालनको थप विस्तार र भारतमा लगानी बढ़ाउने अवसरहरूमा केन्द्रित थियो। बैठकहरूको क्रममा श्री गोयलले सुमितो कर्पोरेशनका प्रतिनिधि निदेशक अध्यक्ष र सीईओ श्री सिंगो उइनो मेजी सेइका फार्मा कम्पनी लिमिटेडका अध्यक्ष र प्रतिनिधि निदेशक श्री तोशियाके नागासातो र मित्सुबिसी कर्पोरेशनका विश्वव्यापी योजना र समन्वयका लागि कर्पोरेट कार्यात्मक अधिकारी श्री जुरो बाबालाई भेटे। उहाँले अर्धचालक निर्माणको अग्रपंक्तिमा रहेका दुई कम्पनीहरूसँग पनि भेट गरे। टोकियो इलेक्ट्रोनमा उहाँले टोकियो इलेक्ट्रोन इण्डियाका अध्यक्ष श्री ताकेशी ओकुबो, श्री वैद्य भारद्वाज, भारत परियोजना नेता श्री ताको कावोची, महाप्रबन्धक सुश्री साउरी त्युसिया, निर्देशक र सुश्री युकीको ओटाकालाई भेट्नुभयो। माइनबे मित्सुमी इंकमा उहाँले भारतमा कम्पनीको अर्धचालक प्लान्ट परियोजनाको निरीक्षण गरिरहेका निर्देशक अध्यक्ष सीईओ र सीएफओ श्री कात्सुहिको योशिदालाई भेट गर्नुभयो। यी बैठकहरूले द्विपक्षीय सम्बन्धको स्तम्भको रूपमा अर्धचालक लगानीमा बढ़दो ध्यानलाई प्रतिविम्बित गर्दछ। दिउँसो श्री गोयलले कान्तेई उप प्रधानमन्त्री कार्यालयमा जापानको राष्ट्रिय सुरक्षा सचिवालय क्याबिनेट कार्यालयका महासचिव श्री इचिकावा केइचीसँग भेट गर्नुभयो, जसले आर्थिक आयामसँगै द्विपक्षीय सम्बन्धको रणनीतिक आयामलाई रेखाङ्कित गर्नुभयो। त्यसपछि श्री गोयलले पूँजीगत सामान, मिशिनेरी र अटोमोटिभ उद्योग सम्बन्धी गोलमेज सम्मेलनमा भाग लिनुभयो, जसले जापानी उद्यमहरू र भारतको टियर टू र टियर थ्री आपूर्तिकर्ता इकोसिस्टम बीचको सम्बन्धलाई सुदृढ पार्ने र सूक्ष्म, साना र मझौला उद्यमहरूसहित औद्योगिक सहयोग र प्रविधि साझेदारीहरूमा नयाँ अवसरहरू पहिचान गर्ने तरिकाहरू छलफल गर्न प्लेटफर्म प्रदान गर्यो। गोलमेज सम्मेलनमा भारत र जापानका लगभग 70 व्यवसायहरू सहभागिता थिए। मन्त्रीले पूँजीगत सामान, मिशिनेरी, अटोमोटिभ र उन्नत उत्पादनमा दुई देशहरूबीचको सहकार्यको विशाल दायरालाई प्रकाश पारे र जापानी कम्पनीहरूलाई यी क्षेत्रहरूमा भारतमा आफ्नो उपस्थितिलाई अझ गहिरो बनाउन आमन्त्रित गरे। छलफलले

पानी कम्पनीहरूलाई भारतको उत्पादन इकोसिस्टमसँग आफ्नो संलग्नतालाई अझ गहिरो बनाउन र बलियो अनि थप लचिलो आपूर्ति श्रृंखलामा योगदान पुर्याउने अवसरहरूको पनि खोजी गर्यो।

अनुश्रोता पहिलो क्रममा समय भइरहेछ फिल्म संगीतको केही क्षण आनन्द लिऊ फिल्म संगीतहरूबाट। स्वीकार्नुहोस् यो पहिलो फिल्म संगीत किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरमा रहेको छ। चलचित्र राही बदल गएबाट शब्द गुलशन बाउराको छ भने संगीत छ आरडी वर्मनको।

मजरुक शब्द छ संगीत छ आरडी वन वन को स्वर किशोर कुमार आशा भोसले अनि साथीहरूको चलचित्र सितमगढबाट स्वीकार्नुहोस् यो अघिल्लो गीत।

झुटा सच यस चलचित्रबाट अब स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम फिल्म संगीत किशोर कुमार र निलता मंगेशकरको युगल स्वरमा गीतकार मजरू सुल्तानपुरी रहेको छ भने संगीतकार आरडी वर्मन।

0: हौस् त श्रोता, चलचित्र झुटा सचबाट किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरमा यस गीतसँगै अहिलेला बोले भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति। अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। केन्द्रले असममा कृषि सम्बन्धी विकास गतिविधिहरूलाई सहयोग पुर्याउन राष्ट्रिय कृषि विकास योजना अन्तर्गत 139.785 करोड रुपियाँको दोस्रो किस्ता जारी गरेको छ। असमका मन्त्री पीयूष हजारिकाले आज किस्ता जारीको स्वागत गर्नुहुँदै केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। हजारिकाले भन्नुभयो, वित्तीय सहायताले आसामको कृषि क्षेत्रलाई बलियो बनाउन र कृषकहरूको कल्याणमा सुधार गर्न केन्द्र सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ। मन्त्रीका अनुसार यो कोषले राज्यभरि कृषिसँग सम्बन्धित विभिन्न विकास कार्यहरूलाई गति दिन मद्दत गर्नेछ र कृषक समुदायहरूलाई प्रत्यक्ष लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले राज्यले बाल मैत्री आँगनबाड़ी विकासको माध्यमबाट प्रभावित बाल हेरचाह र सिकाइ बुनियादी ढाँचा विकासलाई सुदृढ गरिरहेको बताउनु भएको छ। मुख्यमन्त्री श्री शर्मा अनुसार 4560 त्यस्ता केन्द्रहरू निर्माण भइसकेका छन् र अन्य 4494 काम भइरहेको छ। केन्द्रहरूमा बाल बालिकाहरूलाई उनीहरूको प्रारम्भिक वर्षहरूमा सुरक्षित र सहयोगी स्थान प्रदान गर्न सिकाइ सामग्री, खेल उपकरण, पिउने पानी सुविधा र तालिम प्राप्त शिक्षकहरूले सुसज्जित गरिएको छ। अर्को विकासमा आसामले प्रधानमन्त्री आवास योजना अन्तर्गत 3.8 लाख नयाँ घरहरूको लागि स्वीकृति प्राप्त गरेको छ, जसमा लगभग 5000 करोड रुपियाँको निवेश समावेश छ। अर्को विकासमा केन्द्रीय मन्त्री शिवराज सिंह चौहानसँगको बैठकपछि मुख्यमन्त्री श्री शर्माले पुनर्वास र पुनर्निर्माणमा सहयोग बढाउन बाढ़ प्रभावित क्षेत्रहरूका लागि थप पीएमएवाई घरहरू पनि स्वीकृत गरिने बताउनु भएको छ। आसाममा बाढ़को चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको छ। राज्यका धेरै भागहरूमा पानीको सतह उच्च रहेको छ र 10 जिल्लाहरूमा 1,37,000 भन्दा अधिक मानिसहरू प्रभावित बनेका छन्। आसाम राज्य आपदा प्रबन्धन प्राधिकरणको पछिल्लो आँकडा अनुसार बाढ़का कारण 28 राजस्व क्षेत्र र 453 गाउँ प्रभावित भएका छन् भने बाढ़का कारण मृत्यु हुनेको संख्या 107 पुगेको छ। बाढ़को पानीले लगभग 11,933 हेक्टर कृषि जमिन पनि डुबाउमा परेको छ, जसले बाली नोक्सानीको चिन्ता बढाएको छ। बोडोल्याण्ड जनजाति सुरक्षा मञ्चले जिल्ला आयुक्त चिरागलाई एक ज्ञापन पत्र बुझाएको छ, जसमा सिदली राजस्व सर्कल अन्तर्गत चोराई कोनसरामा सरकारी खस जमिन कब्जा गरेका 56 परिवारको आवासीय स्थिति, भूमि अभिलेख र अन्य सम्बन्धित दस्तावेजहरूको तत्काल प्रमाणीकरण गर्न माग गरिएको छ। अरुणाचल प्रदेशका तवाङ पुलिस सुप्रिन्टेन्डेन्ट तासी दारङद्वारा लिखित फायर साइट टेल्स नामक स्थानीय कथा, संस्कृति र सम्पदाको संरक्षणसित सम्बन्धित पुस्तकको लोकार्पण डेप्युटी कमिश्नर नामग्याल ओङ्गोले गर्नुभयो। पुस्तकमा मुख्यमन्त्री पेमा खाण्डुको भूमिका र मिस तारुङको चित्रहरू समावेश छन्। विमोचन समारोहमा दराङले आगो वरिपरि बसेर कथाहरू सुनाउने बुजुर्गहरूको सम्झनाले आफूलाई कथाहरू दस्तावेजीकरण गर्न प्रेरित गरेको बताउनुभयो। उत्तर पूर्वी सीमान्त रेलवेका महाप्रबन्धक आशिष बन्सलले जिरीबाम इम्फाल नयाँ लाइन रेलवे परियोजनाको जिरीबाम खोङसाङ, खोङसाङ अवाङखुल र अवाङखुल इम्फाल खण्डहरूको निरीक्षण गर्नुभयो। बन्सलले अक्टोबर 2026 लागि निर्धारित रेलवे सुरक्षा निरीक्षणको तयारीमा विशेष ध्यान केन्द्रित गर्दै खोङसाङ अवाङखुल खण्ड र यार्डहरू सहित चलिरहेको निर्माण गतिविधिहरू र बुनियादी ढाँचा विकास कार्यहरूको समीक्षा गर्नुभयो। उहाँले सुरुङ नम्बर 28 र 12 पनि निरीक्षण गर्नुभयो र सुरुङ निर्माणको प्रगतिको समीक्षा गर्नुभयो। मेघालयका मुख्यमन्त्री कोनराड संगमाले सरकारी योजनाहरूमा सामाजिक अडिटले विगत 3 वर्षमा 7724 मुद्दाहरू उठाएको बताउनु भएको छ, जसमध्ये 724 वटाको समाधान गरिएको छ। विधानसभामा प्रश्नकालको क्रममा भीपीपीका विधायक हेभिङ स्टोन खरप्रानको प्रश्नको जवाफमा श्री संगमाले भन्नुभयो, राज्यले विगत 8 वर्षमा 4,19,959 सामाजिक अडिट गरेको छ, जसमा गत वर्षमा मात्र 69,524 सामाजिक अडिट गरिएको छ। त्रिपुराका मुख्यमन्त्री प्राध्यापक डाक्टर मानिक शाह

लाई पर्खेर बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोतागणमा म सञ्चारिका मोना तामाङको हार्दिक अभिवादन। श्रोताहरू, आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ नेपाली साहित्य जगतका महान साहित्यकार अगमसिंह गिरीबारे। नेपाली साहित्य विषय भन्नुपर्दा श्रोता, यो केवल नेपालमा मात्र सीमित छैन, भारत, भुटान, म्यानमार र विश्वभरमा छरिएका नेपाली भाषीहरूले यसलाई जीवित राखेको छ। अनेकन साहित्यकारहरू छन् जसले नेपाली भाषालाई समृद्ध तुल्याउन जीवनभर अथक प्रयास गरिरहेका छन्। यस्तै साहित्यकारहरू मध्ये हुन् अगमसिंह गिरी। उनको नाम हामीले नेपाली साहित्य जगतमा सम्मानको साथ लिने गर्छौं। उनी नेपाली भाषाका कवि, निबन्धकार, कथाकार र समाज सुधारक थिए। उनको लेखनले पहाड़ी जनजीवन, दुःख, संघर्ष र मानवताको आवाजलाई कलम दिएको छ। कवि अगमसिंह गिरीको जन्म 20औं शताब्दीको मध्यतिर भारतको पश्चिम बंगालको कालेबुङ जिल्लाको एक साधारण पहाड़ी गाउँमा भएको हो। उनका बाबु किसान र आमा गृहिणी थिइन्। आर्थिक कठिनाईको बीचमा हुर्केका अगमसिंह गिरी सानैदेखि प्रकृति, लोकगीत र गाउँलेहरूको दुःखलाई नजिकबाट देखे। त्यही अनुभव पछि उनको साहित्यको मूल स्रोत बन्यो। उनले कालेबुङ र दार्जिलिङमा शिक्षा लिए र नेपाली साहित्यप्रति गहिरो रुचि राखे। उनले कविता, कथा, निबन्ध र समालोचनामा कलम चलाए। उनको भाषा सरल तर शक्तिशाली छ। हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौँ भारतीय नेपाली साहित्य जगतका प्रसिद्ध साहित्यकार अगमसिंह गिरीबारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ प्रसिद्ध साहित्यकार अगमसिंह गिरीबारे। उनका प्रमुख विशेषताहरूमा प्रथममा हामी भन्न सक्छौँ पहाडको आवाज छ। उनको कवितामा चिया बगान, पहाड, पर्व र गरीब मजदुरको जीवन चित्रित छ। उनी जनताका कविको रूपमा चिनिन्छ। उनको कथाहरूमा र निबन्धहरूमा सामाजिक चेतना पाइन्छ। उनले जात, धर्म र क्षेत्रका नाममा हुने भेदभावको विरोध गरे। महिला शिक्षा, शोषण र बसाई सराई उनका कथाका मुख्य विषयहरू हुन्। उनको निबन्धमा एकता र सद्भावनाको सन्देश पाइन्छ। उनले गाउँले बोलीलाई साहित्यमा स्थान दिए। संस्कृत र अङ्ग्रेजी शब्दको कम प्रयोग गरी आम जनताले बुझ्ने भाषामा उनले लेख्न थाले। त्यसैले उनको लेखन विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइन्छ। नेपाली साहित्यमा उनको स्थानबारे भन्नपर्दा श्रोता, उनी भारतीय नेपाली साहित्यका स्तम्भ हुन्।

मा नेपाली भाषा र साहित्यलाई सरकारी मान्यता दिलाउन उनको ठूलो भूमिका रहेको छ। सम्पादक र पत्रकारीको क्षेत्रमा पनि उनको उति नै महत्व छ। उनले हिमालय ज्योति जस्ता पत्रिकामा सम्पादन गरेर नयाँ लेखाइलाई मौका दिए। उनी प्रगतिशील साहित्य आन्दोलनका समर्थक थिए। साहित्य समाज परिवर्तनको हतियार हो भन्ने मान्यता उनले राख्दथे। अगमसिंह गिरीका केही प्रमुख कृतिहरूको कुरा गर्न पर्दा उनका सबै पुस्तकहरूको नाम उपलब्ध त छैन, तर उनका चर्चित रचनाहरूमा समावेश छन् पहाडको गीत, रातो सूर्य जुन कविता संग्रह हो, त्यसरी नै चिया बगानका कथा, सीमाको मान्छे कथा संग्रह, साहित्य र समाज, हाम्रो पहिचान निबन्ध, समालोचनामा नेपाली साहित्यको इतिहास र विकासमाथि लेखहरू। उनका धेरै रचनाहरू आकाशवाणी र विद्यालयको पाठ्यक्रममा समावेश छन्। अगमसिंह गिरी केवल साहित्यकार मात्र थिएनन्, उनी समाजसेवी पनि थिए। उनले भनेका थिए, कलमले विभाजन होइन जोड्नुपर्छ। उनले पहाड र तराई, हिन्दू र बौद्ध, नेपाली र अन्य समुदाय बीच सद्भावनाको लागि लेखे र बोले। उनको सोच थियो, विविधतामा हाम्रो शक्ति छ, कमजोरी होइन। हजुरहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ भारतीय नेपाली साहित्य जगतका प्रसिद्ध साहित्यकार अगमसिंह गिरी बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ प्रसिद्ध साहित्यकार अगमसिंह गिरीबारे। उनको योगदानको कदर गर्दै विभिन्न साहित्यिक संस्थाहरूबाट उनलाई विभिन्न सम्मानहरू प्रदान गरिएको छ, जसमा नेपाली साहित्य परिषद सम्मान, पश्चिम बंगाल बंगला अकादमी पुरस्कार आदि प्रमुख छन्। यस अतिरिक्त विद्यालय र महाविद्यालयहरूमा उनको नाममा साहित्य प्रतियोगिताहरू हुन्छन्। आज पनि कालेबुङ एवं दार्जीलिङका युवा लेखकहरूले उनलाई गुरु मान्छन्। अगमसिंह गिरीज्यूबाट हामीले सिक्नै पर्ने कुराहरू के छन् त भनेर भन्दा, सादा जीवन, उच्च विचार राख्ने। उनले देखाए साहित्यका लागि ठूलो डिग्री होइन, ठूलो मन चाहिन्छ। साहित्य दरबारमा होइन, चिया बगान र खेतमा हुनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले उनले जनताको निम्ति लेख्न पर्छ भन्ने कुरा पनि हामीलाई सिकाए। भाषा प्रतिको माया पनि उनीबाट हामीले सिक्न सक्छौ। उनले मातृभाषालाई माया गरेर यसलाई विश्वमा चिनाए। यसबाट पनि हामीले उनको भाषा प्रतिको प्रेमलाई बुझ्न सक्छौ। नेपाली साहित्यको आकाशमा अगमसिंह गिरी एक चम्किलो तारा हुन्। उनले पहाड़को पीड़ा, जनताको सपना र राष्ट्रिय एकताको भावनालाई शब्द दिए। उनी केवल लेखक थिएनन्, उनी एक आन्दोलन थिए। जब हामी मोबाइल र सामाजिक सञ्जालमा व्यस्त छौं, अगमसिंह गिरी जस्ता साहित्यकारको लेखनले हामीलाई सम्झाउँछ, जरा बिर्स्यौं भने रुख ढल्छ। उनको कलमले लेखेको हरेक लाइनले हामीलाई भन्छ, मेहनत गर, एकता कायम गर र आफ्नो भाषा र संस्कृतिको सम्मान गर। त्यसैले अगमसिंह गिरी

नेपाली साहित्य जगतका महान साहित्यकार मात्र होइनन्, उनी हाम्रो पहिचान र गर्व पनि हुन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं नेपाली साहित्यका महान साहित्यकार कवि अगमसिंह गिरीबारे। उहाँबारे यसरीहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म यहाँहरूकै सञ्चालिका मोना तामाङ। र आउनुहोस् आजको हाम्रो यो वार्ताको कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ केरलको फसल र सद्भावनाको महापर्व ओनम पर्व। श्रोता, हाम्रो देश भारत विविधताको देश, यहाँ हरेक राज्यको आफ्नै चाडपर्व, भाषा र संस्कृति छ। यसमध्ये केरलको ओणम सबैभन्दा रङ्गीन र भव्य पर्व हो भनेर हामी भन्न सक्छौ। ओणम 10 दिनसम्म मनाइने फसल पर्व हो। यो केवल फसलको उत्सव मात्र होइन, यो राजा महाबलीको सम्झना र मानिस मानिस बीच समानता र प्रेमको प्रतीक पनि हो। ओणमलाई केरलको राष्ट्रिय पर्व पनि भनिन्छ। मलायालम क्यालेन्डरको चिङ्गम महिनामा पर्ने यो ओणम विशेष गरेर अगस्त सितम्बर महिनामा पर्छ, जो पूरा 10 दिनसम्म मनाइन्छ। ओणम मनाउनेका मुख्य दुईवटा कारणहरू छन्। प्रथम त हो फसलको उत्सव। यो धान रोपाईको समय हो। किसानहरूले राम्रो फसलको लागि भगवानलाई धन्यवाद दिन्छन् र यो उत्सवको आयोजन गर्छन्। पौराणिक कथा अनुसार राजा महाबली असुर वंशका धेरै न्यायप्रिय र दयालु राजा थिए। उनको शासनकालमा केरलमा कसैलाई दुःख थिएन, न गरिब न धनी, सबै बराबर थिए। तर देवताहरूले उनको शक्ति देखेर चिन्ता गरे। भगवान विष्णुले वामन अवतार लिएर महाबलीसँग 3 पाइला जग्गा मागे। महाबलीले दान गरेपछि वामनले 2 पाइलामा सारा संसार नापे र 3 पाइला महाबलीको टाउकोमा राखे। महाबली पातालमा गए। जानुअघि उनले विष्णुसँग वरदान मागे, म वर्षमा 1 पटक आफ्नो प्रजालाई भेट्न आउँछु। त्यसैले मानिसहरू विश्वास गर्छन् ओणममा राजा महाबली केरल भ्रमण गर्न आउँछन्, त्यसैले घर सफा गरेर उनको स्वागत गरिन्छ। ओणम 10 दिनको महापर्व हो। पहिलो दिन अथम र 10 दिन थिरु ओणम सबैभन्दा महत्वपूर्ण छ। ओणमको प्रथम दिनमा घर साफ सफाई गर्ने, फूलको रङ्गोली बनाउने आदि आदि प्रथाहरू प्रचलन छन्। हरेक दिन फूलको रङ्गोली बिस्तारै ठूलो गर्दै जान्छन् र यसलाई पुक्कलम भनिन्छ। देवीको मूर्ति बनाएर पनि यस अवधि पूजा गर्ने चलन त्यहाँ रहिआएको छ। राजा आउँछन् भनेर घरमा मिठो पकवान तयारी पार्ने चलन पनि यहाँ रहिआएको छ। थिरु ओणम अन्तिम दिन, जो सबैभन्दा मुख्य दिन हो, यस दिन राजा महाबलीको स्वागत गरिन्छ। यस दिन सबैभन्दा ठूलो फूलको रङ्गोली बनाइन्छ। यहाँहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्दैछौ केरलको महापर्व ओणम बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन रमाइलो गरौँ अनि सुनौ।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ केरल राज्यको एक प्रसिद्ध फसल पर्व ओनम पर्व बारे। ओणमका प्रमुख विशेषताहरू छन् जसमा फूलको रंगोली बनाइन्छ, घरको आँगनमा 10 फरक फरक रंगका फूलले रंगोली बनाइन्छ, बीचमा दियो बालिन्छ र यो सुन्दरता र एकताको प्रतीक हो। ओणमको अवधि 26 परिकारका भोजनहरू तयार गर्ने गर्छन् जसमा चामल, साम्बर, रसम, पायसम, अचार आदि आदि रहेको हुन्छ। यी सबै प्रकारका परिकारहरू सबै मानिसहरू भुइँमा बसेर सँगै खाने गर्छन्। यसले समानताको सन्देश दिन्छ। यस अवधि ओणम ओणम कली र पुली कली जस्ता नृत्यहरूको पनि प्रदर्शनी हुन्छ जसमा महिलाहरूले गोलो भएर लोकनृत्य गर्छन्, हातमा ताली बजाउँछन् र गीत गाउँछन् र पुरुषहरूले बाघको भेष लिएर सड़कमा नाच गर्छन्। यो रमाइलो हुन्छ। यस अवधि वल्ल मकली वा भनौ डुङ्गा दौड सबैभन्दा प्रसिद्ध खेल हो। पम्पा नदीमा 100 जना मानिस चढ्ने लामो डुङ्गाको दौड हुन्छ। यो हेर्न लाखौं पर्यटकहरू ओणमको समयावधि यहाँ पुग्ने गर्छन्। ओणमको समयावधि सबैले नयाँ लुगा किन्ने गर्छन्। यसलाई ओणकोणी भनेर भनिन्छ। उनीहरूले सानालाई उपहार र पैसा पनि यस अवधि दिने गर्छन्। ओणमको सामाजिक र आर्थिक महत्व पनि रहेको छ श्रोता, जसमा सर्वप्रथम त समानता र सद्भावनाको सन्देश यसले दिन्छ। महाबलीको राज्यमा जात धर्म र गरिब धनीको भेद थिएन। ओणमले त्यही नै हामीलाई सम्झना गराउँछ। यस दिन मालिक र कामदार, हिन्दू र मुसलमान सबै सँगै बसेर खाने गर्छन् र ओणम पर्व मनाउने गर्छन्। ओणम पर्वले आर्थिक विकासमा पनि सहायता गर्छ। यस समय कपडा, गहना, फलफूल, मिठाई आदिको व्यापार धेरै बढेर जान्छ। केरलको पर्यटनको सबैभन्दा ठूलो सिजन पनि यही अवधि हो। होटेल, यातायात तथा हस्तकला उद्योगलाई पनि यसले ठूलो फाइदा पुग्दछ। त्यस्तै गरी यो ओणम पर्व केरलको सांस्कृतिक पहिचान पनि हो। ओणमले केरलाको कला, नृत्य, संगीत र खानालाई जोगाएर राखेको छ। यो पर्वले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्दछ। केरल बाहेक तमिलनाडु, कर्नाटक र देशभरका मलयालीहरूले ओणम मनाउने गर्छन्। दुबई, अमेरिका, बेलायत, कुवेतमा पनि मलयाली संघहरूले ठूलो कार्यक्रम गर्छन्। यसले विश्वसित केरललाई जोडेर राखेको छ। यहाँहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्दैछौ केरलको महापर्व ओणम बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन रमाइलो गरौं अनि सुनौ यो गीत।

ओनमबाट हामीले केही महत्वपूर्ण कुराहरू पनि सिक्न सक्छौँ, जसमा दान र त्याग अति महत्वपूर्ण छ। राजा महाबलीले आफ्नो राज्य दिएर पनि प्रजाको सुख रोजे। ओनमले प्रकृतिको सम्मान पनि हामीलाई सिकाउँछ। फूल, खेती र नदीलाई यस अवधि पूजा गरिन्छ, जसबाट हामीले प्रकृतिको सम्मान गर्न सिक्न सक्छौँ। यस पर्वले हामीलाई एकता सिकाउँछ। फरक जात धर्मका मानिस एकै थालमा साथ बसेर खाना खाने गर्छन्। यसले हामीलाई एकताको सन्देश दिने गर्छ र अन्तमा यसले हामीलाई सन्तोष गर्न सिकाउँछ, जे छ त्यसमा खुसी हुन सिकाउँछ। अन्तमा हामी यो भन्न सक्छौँ कि ओनम केवल 10 दिनको पर्व होइन, यो 10 दिनसम्म बाँच्ने एउटा भावना हो। यो भावना हो प्रेम, समानता र मेहनतको र खुसीको। जब घर घरमा फूलको रङ्गोली बन्छ, जब केराको पातमा विभिन्न प्रकारको परिकार पस्किन्छ, जब नदीमा डुङ्गा दौडिन्छ, त्यो बेला लाग्छ स्वर्ग पृथ्वीमै झरेको छ। राजा महाबली हरेक वर्ष आउँछन् र हामीलाई सोध्छन्, मेरा प्रजाहरू खुसी छन् त? हामीले जवाब दिनुपर्छ, हो प्रभु, हामी एक भएर खुसी छौँ। ओनमले हामीलाई सिकाउँछ, फसल खेतमा मात्र हुँदैन, मानिसको मनमा पनि हुन्छ। अन्तमा यहाँहरू सम्पूर्णलाई ओनमको हार्दिक शुभकामना दिँदै अब म यहाँहरूबाट ओझल हुन चाहे। कार्यक्रमको अर्को अङ्कमा यहाँहरू समक्ष फेरि पनि प्रस्तुत रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं केरलको फसल र सद्भावनाको महापर्व ओनम पर्व बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। वित्त मन्त्री निर्मला सीतारामनले क्यानाडाको टोरेन्टोमा भारतीय

0: व्यापार समुदायलाई सम्बोधन गर्नुभयो। उहाँले भारतको परिवर्तन संरचनात्मक रहेको र यो तीव्र शहरीकरण र विश्वस्तरीय डिजिटल पूर्वाधारद्वारा सञ्चालित रहेको बताउनु भएको छ। मुख्यमन्त्री रेखा गुप्ताले लक्ष्मी योजनाको शुभारम्भ गर्नुभयो र 2500 लाभार्थीहरूलाई स्वीकृति पत्र हस्तान्तरण गर्नुभएको छ। भारतीय चिकित्सा संघले देशमा H1N1 इन्फ्लुएन्जाको प्रसार सम्बन्धी परामर्श जारी गरेको छ। ओनमको पर्व परम्परागत उत्साहका साथ मनाइँदैछ। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद मिलाद उन नबी धार्मिक उत्साहका साथ मनाइँदैछ र उत्तरी नेपालमा आज बिहान अचानक आएको भीषण बाढीले सीमावर्ती बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ र धेरै तल्लो भेगका जिल्लाहरूमा हाई अलर्ट जारी गरिएको छ। वित्तमन्त्री निर्मला सीतारामनले भन्नुभएको छ, भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था हो र यहाँ व्यापक अवसर, निरन्तर वृद्धि, युवा जनसङ्ख्या, बढ्दो खपत तथा तीव्र गतिमा विकसित भइरहेको पुँजी बजारको अनौठो संयोजनले निवेशको मजबुत अवसर प्रदान गर्दछ। क्यानाडाको टोरेन्टोमा आज भारतीय कारोबारी समुदायका प्रमुख सदस्यहरूलाई सम्बोधन गर्दै श्रीमती सीतारामनले यो कुरा भन्नुभयो।
1: भारत आज दुनिया की सबसे तेजी से बढ़ती प्रमुख अर्थव्यवस्था है। भारत में हो रहा बदलाव केवल आर्थिक विकास तक सीमित नहीं है, बल्कि एक व्यापक और संरचनात्मक परिवर्तन है। तेजी से हो रहा शहरीकरण, बढ़ता मध्यम वर्ग और विश्व स्तरीय डिजिटल बुनियादी ढांचा अर्थव्यवस्था के लगभग हर क्षेत्र में नए अवसर पैदा कर रहे हैं।
0: उहाँले भन्नुभयो, यसले अर्थव्यवस्थाको हरेक क्षेत्रमा नयाँ अवसरहरू सृजना गरिरहेको छ। वित्तमन्त्रीले देशको डिजिटल पूर्वाधारले वित्तीय र व्यावसायिक सेवाहरूमा पहुँच विस्तार गरेको बताउनुभयो। भारत क्यानाडा आर्थिक साझेदारीको बढ्दो महत्वलाई उल्लेख गर्दै वित्तमन्त्रीले क्यानाडामा रहेका भारतीय प्रवासी दुई देशहरू बीचको रणनीतिक सेतु भएको बताउनुभयो। जुन 2025 G7 शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी बीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत गर्नलाई लिएर बनेको सहमतिको उल्लेख गर्दै उहाँले भन्नुभयो, दुवै देशले भविष्यमा केन्द्रित रणनीतिक साझेदारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। श्रीमती सीतारामन हिजो चार दिने भ्रमणमा टोरेन्टो पुग्नु भएको छ। भारतले राष्ट्रसङ्घ सुरक्षा परिषदको तत्काल प्राथमिकता जारी सङ्घर्षको मानवीय परिणामलाई कम गर्न कदम चाल्नुपर्नेमा जोड दिएको छ। जनसङ्कट, विश्वव्यापी तथा स्थानीय खाद्य सङ्कट कम गर्नमा सुरक्षा परिषदको भूमिका शीर्षकको सुरक्षा परिषदको खुल्ला बहसलाई सम्बोधन गर्दै राष्ट्रसङ्घमा भारतका स्थायी प्रतिनिधि पी हरिशले सुरक्षित, त्वरित र अवरोध रहित मानवीय पहुँच सहित प्रभावी सङ्घर्ष निवारण व्यवस्थाको समर्थन गर्न आह्वान गर्नुभएको छ। भारतले जातीय भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्र समितिको रिपोर्टमा गरिएको उल्लेखहरूलाई खारेज गरिदिएको छ। भारतले यसलाई राजनीतिले प्रेरित र अत्यधिक दुर्भावनापूर्ण बताएको छ। जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि आईसीईआरडी अन्तर्गत भारतको 11 आवधिक समीक्षापछि समितिको रिपोर्टमा मीडियाको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतले यसमा रचनात्मक रूपमा भाग लिएको बताउनुभयो। श्री जायसवालले भन्नुभयो, भारतले 1960 दशकमा जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको वार्ता र मस्यौदा तयार पार्न अग्रणी भूमिका खेलेको थियो। उहाँले जातीय भेदभाव विरूद्ध लड्न भारतको दृढ प्रतिबद्धता दोहोर्याउनुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले देशको प्रगतिका लागि महिलाहरूको सशक्तिकरण आवश्यक रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा दिल्ली लक्ष्मी योजनाको स्वीकृति पत्र हस्तान्तरण गर्दै श्रीमती गुप्ताले भन्नुभयो, यो योजनाको शुभारम्भपछि अहिलेसम्म 9,22,000 भन्दा बढी महिलाहरूले यसका लागि पञ्जीकरण गराएका छन्।
2: 1 अगस्त से लेकर के आज तक 9,22,000 बहनों ने इस योजना में अपना नाम रजिस्टर किया। इस दिल्ली लक्ष्मी योजना में पहली 2,500 बहनों को हमने अप्रूवल सर्टिफिकेट सौंपा है, क्योंकि ये पहली 2,500 बहनें उन्हें इस योजना का लाभ मिलने जा रहा है।
0: उहाँले भन्नुभयो यो आर्थिक सहयोगले महिलाहरूलाई बाल हेरचाह र शिक्षा, घरेलु आवश्यकताहरू र आजीविका तथा व्यावसायिक गतिविधिहरूमा सहयोग जस्ता महत्वपूर्ण आवश्यकताहरू पूरा गर्नमा मदत गर्नेछ। भारतीय चिकित्सा संघ आईएमएले इन्फ्लुएन्जा ए H1N1 को बढ्दो मामिलाको मध्यनजर मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ। आईएमएले धेरै जसो संक्रमणहरू हल्का हुने र आफै निको हुने बताएको छ, त्यसैले पर्दैन भनेको छ। आईएमएले मानिसहरूलाई डाक्टरको प्रेस्क्रिप्सन बिना फ्लूको लक्षणहरूको लागि एन्टिबायोटिक नलिन सल्लाह दिएको छ। आईएमए अनुसार एन्टिबायोटिक्स केवल कुनै चिकित्सकद्वारा निर्धारित गरेपछि मात्र लिनुपर्छ। आईएमएले भनेको छ कि H1N1ले सामान्यतया अचानक उच्च ज्वरो र चिसो लाग्ने, लगातार सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, गम्भीर मांसपेशी दुख्ने र थकान जस्ता लक्षणहरू देखाउँदछ। अन्य लक्षणहरूमा टाउको दुख्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, उल्टी र पखाला लाग्ने सामेल हुन सक्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विश्वभरिका केरलमवासीहरूले आज तिरु ओनम मनाइरहेका छन्। तिरु ओनमको अवसरमा परम्परागत पुष्प सजावट ओन पुक्कलमबाट उत्सव सुरु हुन्छ, जुन पौराणिक राजा महाबलीको स्वागत गर्न बनाइन्छ। फसलको यो प्रमुख पर्व सबै केरलमवासीहरूले उत्साहका साथ मनाइरहेका छन्। सबरीमाला, अरनमुला र गुरुवायुर सहित राज्यका विभिन्न मन्दिरहरूमा विशेष पूजा अर्चना गरिँदैछ। पारम्परिक केरल भोज ओन साध्य पनि तिरु ओनमको प्रमुख आकर्षणमा सामिल छन्। आज राज्यभरि आधिकारिक आयोजना सहित सांस्कृतिक कार्यक्रम र पारम्परिक खेल आयोजित गरिँदैछ। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद ए मिलाद उन नबी आज देशका विभिन्न भागहरूमा धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यसै सन्दर्भमा आज पैगम्बर मोहम्मदको जीवन र शिक्षामा आधारित मिलाद महफिल र सिरत सम्मेलन आयोजना गरिँदैछ। यस अवसरमा मिलाद जुलुस पनि निकालिँदैछ र यी जुलुसहरूको लागि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। उत्तरी नेपालमा आज बिहान अचानक आएको भीषण बाढीले सीमावर्ती बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ र धेरै तल्लो भेगका जिल्लाहरूमा हाई अलर्ट जारी गरिएको छ। बिहान 9 बजेतिर तिब्बतको दिशाबाट आएको बाढी भोटे काँसी नदीमा पुगेर विकराल रूप धारण गर्यो। नेपाली सेनाले एक बयानमा भनेको छ, पानीको मात्रा अचानक बढ्नाले रसुवा जिल्लाको टिमुरे र नजिकैको स्याफ रुबेसी क्षेत्रमा ठूलो क्षति भएको छ। यसमा वाहन, सामान र अन्य सम्पत्ति बगाएको समाचार पनि छ। नेपालको आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खाका नदी किनारमा बसोबास गर्ने मानिसहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ। नेपालको प्रधानमन्त्री कार्यालयले विनाशकारी बाढीलाई ध्यानमा राख्दै उद्धार र राहत कार्यलाई तीव्रता दिन रसुवा र आसपासका क्षेत्रमा नेपाली सेना, सशस्त्र पुलिस बल र नेपाल पुलिसका कर्मीहरू खटाइएको जनाएको छ। नेपालको प्रधानमन्त्री कार्यालयले बाढी पछिको स्थितिबारे छलफल गर्न र परिस्थितिसित जुझ्न आवश्यक उपायहरू अपनाउन उच्च स्तरीय बैठक पनि डाकेको बताएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। वित्त मन्त्री निर्मला सीतारामनले क्यानाडाको टोरेन्टोमा भारतीय व्यापार समुदायलाई सम्बोधन गर्नुभयो। उहाँले भारतको परिवर्तन संरचनात्मक रहेको र यो तीव्र शहरीकरण र विश्वस्तरीय डिजिटल पूर्वाधारद्वारा सञ्चालित रहेको बताउनु भएको छ। मुख्यमन्त्री रेखा गुप्ताले लक्ष्मी योजनाको शुभारम्भ गर्नुभयो र 2500 लाभार्थीहरूलाई स्वीकृति पत्र हस्तान्तरण गर्नुभयो। भारतीय चिकित्सा संघले देशमा H1N1 इन्फ्लुएन्जाको प्रसार सम्बन्धी परामर्श जारी गरेको छ। ओनमको पर्व परम्परागत उत्साहका साथ मनाइँदैछ। पैगम्बर हजरत मोहम्मदको जन्मदिन ईद मिलाद उन नबी धार्मिक उत्साहका साथ मनाइँदैछ र उत्तरी नेपालमा आज बिहान अचानक आएको भीषण बाढीले सीमावर्ती बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ। यसका साथै समाचार पूरा भयो।

सुन्नुभयो यो देशभक्ति गीत मन नडेको स्वरमा। हवस् त श्रोता, यस देशभक्ति गीतसँगै अहिलेलाई भने हामी बिदा माग्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय अपराह्न 4 बजे, श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमै, साथै यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआर लगायत प्रसार भारतीको ओटिटी प्लेटफर्म वेजमा पनि हामी उपलब्ध छौँ।

0: नमस्कार समादरणीय श्रोताहरू, पुनः यहाँहरूलाई हामी स्वागत जनाउँछौँ। म उमेश कार्की डोली उपस्थित भएको छु र आजको पोडकास्टमा मैले लिइरहेको छु भारतीय नेपाली चलचित्र जगतका पटकथाकार निर्देशक बहुआमिक व्यक्तित्व तुलसी घिमिरेको यो दोस्रो अंश। त आउनुहोस् हामी राख्दैछौँ आजको पोडकास्टमा तुलसी घिमिरेसितको यो संवाद। सृजना त्यो दीप हो जो आफै जलेर अरूलाई उज्यालो दिन्छ, अनि कलाकार त्यो नदी हो जो बगिरहन्छन् तर आफ्नै छालहरूमा अनगन्ती कथाहरू बोकेर हिँडिरहन्छन्। यही यात्राको अध्यायतिर लागिरहेका छौँ श्रोता। आजको हाम्रो यो संवादमा यहाँ हामीसँग हुनुहुन्छ नेपाली चलचित्रका बहुआयामिक व्यक्तित्व तुलसी घिमिरेज्यू। र आदरणीय श्रोता, यस समय तपाईँ हुनुहुन्छ हाम्रो यो संवादमा। यहाँले जुन चलचित्र क्षेत्रमा प्रवेश गर्दा भोग्नु भएको सबभन्दा ठुलो चुनौती यहाँलाई के लाग्छ?
1: फिल्म लाइनमा चुनौती नै चुनौती हुन्छ। सबभन्दा पहिला त अब डाइरेक्सनको कुरा गरौँ है। म आफ्नो पहिला त एडिटर थिएँ, एडिटरमा त्यति धेरै चुनौतीहरू थिएन। डाइरेक्सन भएर डाइरेक्टरले लिएर आउँथ्यो, त्यो कुरालाई हामीले एडिटिङ गर्थ्यौँ। टेक्निकल कुराहरू थियो, त्यसमा सृजनात्मक कुराहरू पनि हुँदैन थियो, केही थिएन। जो टेक्निकली त्यसलाई जति सजाउनु पर्छ त्यति सजाउँथ्यौँ। पछि जब डाइरेक्सनमा आएपछि के भयो भने, बम्बईमा काम गर्दाखेरि त्यहाँ नेपाली राइटर्सहरू केही त्यस्तो थिएन, र कतिवटा कथाहरू आफैसँग थिए, र ती कथाहरू लिएर आफूले लिड गरेर हिँड्दाखेरि चाहिँ चुनौती नै चुनौती, सही मान्छेहरूको छनौटको चुनौती, कलाकारहरूको छनौटको चुनौती, फिल्म बनाउनुको एउटा ठुलो चुनौती, त्यसपछि फेरि रिलिजिङको चुनौती, र यो थुप्रै चुनौतीहरू फिल गरेको छु मैले।
0: यहाँको चलचित्रमा विशेष गरी हामी सामाजिक संवेदनाका कुराहरू भेट्छौँ, रोमान्टिक कुराहरू पाउँछौँ, यस्ता भावहरू कसरी लिनुहुन्छ यी विचारहरू?
1: त्यही हो, कान खुला राख्नुपर्छ, अनि स्टडी किताबहरू धेरै पढ्नुपर्छ, साहित्य पढ्नुपर्छ, अनि आँखा खुला राख्नुपर्छ भन्छौँ नि। त्यो भइरहेको घटनाहरू हामी हेरिरहन्छौँ, त्यसलाई मनन गरिरहन्छौँ, त्यसो गर्दाखेरि कथा जन्मिन्छ। घटनाहरू प्रायः प्रायः जहाँ पनि जे पनि हुन्छ त्यो सबै नोट गर्दै जान्छौँ, मनमा लिँदै जान्छौँ, यसरी नै गर्छु।
0: निर्देशक बन्ने यात्रामा यहाँलाई कसको प्रभाव सबैभन्दा बढी रह्यो, अनि तपाईँको पहिलो अवसर कुन थियो?
1: निर्देशकको बन्ने इच्छा चाहिँ मलाई पहिले थिएन, एक्टर बन्ने। तर सत्यजित रेलाई हेर्दाखेरि चाहिँ, उसको लाइफको उसको काम गर्ने तरिकाहरू हेर्दाखेरि, र गुलजार साहब उहाँलाई हेर्दाखेरि चाहिँ एउटा आएको कि मतलब केही गर्नु छ भने चाहिँ डाइरेक्टर हुनुपर्छ, उसले केही भन्नु छ भने, सोसाइटीलाई केही दिनु छ भने चाहिँ थ्रु डाइरेक्सन नै गर्नु सक्छ भने, यो दुईजनालाई सोचेको मैले। बाँसुरी फर्स्ट फिल्म मेरो डाइरेक्सनको बाँसुरी हो। बाँसुरीको चाहिँ पहिला एउटा गुरुले 10 फिल्म बना भन्ने आज्ञा दिइसकेपछि, अब 10 फिल्म कसरी बनाउने त भन्दाखेरि, पहिलो चलचित्र बाँसुरीको पैसा कहाँबाट ल्याउने भन्दाखेरि चाहिँ हाम्रो साथीभाइहरूले के भन्यो भने, पैसा चाहिँ कहाँ चाहिन्छ त तँलाई, फिल्म बनाउनु त पैसा चाहियो नि त भन्दा, होइन पैसा पनि चाहिन्छ, पैसा मात्रै होइन पैसा पनि चाहिन्छ। र पहिला कथा लेख, त्यसपछि पटकथा गरौँ, संवाद लेख, म्युजिक गरौँ, यो सबै गर्दा त पैसा चाहिँदैन त, त्यसपछि पैसा पनि खोजौँला। त्यसरी नै त्यो सुरु गरेर हामीले पहिला कथा सुरु गऱ्यौँ बाँसुरीको। त्यसमा सँगसँगै सहयात्री छ रन्जित दाई हाम्रो, लु यो स्टोरी ठिक छ तुलसी, यसो गरौँ, अब गाना बनाउने जिम्मा उहाँको। गर्दै गर्दै गर्दै हामीले एउटा प्रपोजल राम्रो बनाइसक्यौँ। बनाइसकेपछि अनि फाइनेन्स खोज्दाखेरि चाहिँ एलपी दियाली भन्ने हाम्रो मित्र हुनुहुन्थ्यो, उहाँले एकजना बङ्गाली मित्रलाई चिनाइदिनु भयो, मोहन ब्यानर्जी, उहाँलाई फकायौँ हामीले, लु यसो पैसा लगाउनुहोस् भनेर। फकाउनुको लागि पालघर भन्ने ठाउँमा म र रन्जित दाई धेरैपल्ट धाएछौँ, दुईजना बिहानै ट्रेनमा जान्थ्यौँ, पुग्थ्यौँ, उसलाई फकाउँथ्यौँ। त्यसरी उहाँले मोहन ब्यानर्जीले पहिलो चलचित्र गरिदिनु भयो। त्यसपछि त्यसको प्राय त्यसमा आशा भोसलेजीले धेरै ठुलो रन्जित दाईकै अनुहार हेरेर नै उहाँले गीतहरू पनि गरिदिनु भयो। त्यति बेला सबैले सघाएको छन्, लुई ब्याङ्क्स दाई हुनुभयो, मनोरी सिंहजी, अहिलेको भेटरन म्युजिसियन्सहरूले, म्युजिक डाइरेक्टर्सहरूले, शिव कुमार शर्मा, हरिप्रसाद चौरसिया, यो सबैले बजाएको छ बाँसुरी फिल्ममा। हजुर, त्यसरी त्यो एउटा सक्सेस भयो। त्यो फिल्म सक्सेस भएपछि अब उसले आफ्नो नाफा नोक्सान लिएर गयो, नेक्स्ट फिल्ममा आएन। त्यसपछि हामीले नै सबैजनाले मिलेर, लु कति कति पैसा जहाँ उठाउँ र आफ्नो फिल्म बनाउनु त एउटा भनेर कुसुमी रुमाल सुरु गऱ्यौँ। कुसुमी रुमालको सफलताले हामीलाई केही राम्रो पैसा दियो, त्यसपछि अगाडि लगातार गयौँ।
0: यस समय हामी एउटा कुसुमी रुमालको एउटा गीत हाम्रा श्रोताहरूको निम्ति राख्दैछौँ।

0: पुनः स्वागत जनाउँछु हामी आदरणीय श्रोताहरूलाई। हामी यस समयसम्म विशेष संवादमा हामी विशेष बातचित गरिरहेका छौँ एकजना बहुआयामिक व्यक्तित्व चलचित्र जगतका तुलसी घिम्बिरेसँग। एउटा चलचित्र निर्देशन गर्दा तपाईँको सोच र कार्यशैली कस्तो हुन्छ?
1: कार्यशैली त डेफिनेटली जो हाम्रो गुरुहरूले दिनुभएको छ त्यो स्टाइलले नै काम गर्छौँ। सोच चाहिँ हामी त्यही भनिहाल्यो नि, कान खुला राख्छौँ, मुख बन्द गर्छौँ, आँखा र कान खुला राख्छौँ र त्यो थट चाहिँ हामी सोसाइटीमा नै गएर अलिकति स्टडी गर्छौँ। सोसाइटीको इन्ट्रेस्टिङ कुराहरू, सोसाइटीको राम्रो नराम्रो पक्षहरू त्यसरी नै रिसर्च।
0: राम्रो कथा छान्ने आधार चाहिँ के हुन्छ त?
1: राम्रो कथा छान्ने आधार चाहिँ कस्तो हुन्छ भने, कुनै पनि आफूलाई इन्ट्रेस्टिङ कुनै घटना मन पर्यो भने त्यसलाई दुई चारजनालाई सुनाउँछौँ, अरे हो भने उनीहरूलाई त्यो इन्ट्रेस्ट आयो भने चाहिँ त्यसपछि प्राय मैले चाहिँ आमालाई सुनाउने गर्थेँ। आमा एउटा यस्तो कथा कसले लेखेको भन्नुहुन्थ्यो, खोइ एकजना मान्छेले लिएको राम्रो रहेछ भन्नुहुन्थ्यो है। त्यहाँदेखि हामी डिस्कस प्राय म त्यति बेला बिहा भएको थिएन तर रन्जित दाई भारती हामी बसेर डिस्कस गर्थ्यौँ। अन्त आई थिङ्क यो ठिक छ, कति ठिकै हुन्थ्यो कति एकदम ठिक छ हो त्यस्तो हुन्थ्यो र त्यसरी खोजिन्छ कथा। त
0: पटकथा आफै लेख्नु?
1: पटकथा म आफै लेख्छु
0: हजुर,
1: सबै पटकथा र डायलग सकेसम्म कतिवटा ठाउँमा चाहिँ लिरिक्स आफैले गरेको छ।
0: यहाँले थुप्रै चलचित्र मैले अघि भने 25-30 जस्तो चलचित्र निर्माण गरिसक्नु भयो, तर यहाँको हृदयमा बसेको ती चलचित्र
1: अझै आउनु नै छ। तर हृदयमा बसेको चलचित्र जस्तो दक्षिणा एकदम नै आफूलाई मन परेको, त्यसमा धेरै कुराहरू हामीले हार्नु खोजेको र मैले गुरुलाई दिनुपर्ने 10 चलचित्रको 10 चलचित्र दक्षिणा पर्छ। अनि रिसेन्टली पहाड, यो पहाडमा पनि मैले धेरै कुरो भनेको छ। पहाडको एउटा यहाँ एउटा 4 लाइन भन्छु नि, यही छ मेरो आमाको सपना, यही माटोमा छ पुर्खाको हाड, शताब्दी शताब्दी के पर्खन्छ मधेसको माटोमा उभेर पहाड। यो निर्केवल छ, यसमा थुप्रो कुरा।
0: तपाईँ कुन पात्र वा दृश्यले आज पनि तपाईँलाई भावुक बनाउँछ?
1: आफूले गरेको चाहिँ एउटा अलिकति लाइट तर अलिकति इमोसनल चाहिँ लाहुरेको दाउरे हो, त्यसले र दक्षिणाको हरि सर।
0: नेपाली चलचित्र उद्योगको अहिलेको अवस्था तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: नेपाली चलचित्र उद्योग यहाँ चाहिँ अब फर्स्ट आएन,
0: भारत
1: फर्स्ट आएन, फर्स्ट आएको छैन अहिले पनि, कुरा नचपाइकन भन्नु पर्दा चाहिँ फर्स्ट आएको छैन। सबभन्दा ठुलो प्रब्लम चाहिँ के भइरहेछ भने, 50-60 हजार लगाएर ससानो फिल्म बनाउने पनि प्रयास भइरहेको छ, 1-1.5 लाख रुपियाँ जम्मा गरेर पनि फिल्म बनाउने प्रयास भइरहेछ, केही भाइ बहिनीहरूले 8-10 लाख रुपियाँ खर्च गरेर मतलब जम्मा गरेर पनि फिल्म बनाउने प्रयास भइरहेछ। तर यो सबैमा हामी दिग्भ्रमित भइरहेको छौँ भाइ बहिनीहरूलाई त्यो पनि भन्न चाहन्छु म कि फिल्म बनाउने यसरी चाहिँ फिल्म इन्डस्ट्री हुँदैन। फेरि फिल्म बनाउनुको लागि प्रपरली इम्पा या विफपा भन्छ, वेस्टर्न इन्डियन फिल्म प्रड्युसर एसोसिएसनमा आफ्नो एनरोलमेन्ट गराउनुपर्छ, रेजिस्टर गराउनुपर्छ, त्यसपछि प्रपर तरिकाले प्रोडक्सन स्टार्ट गर्नुपर्छ। अहिलेको घडीमा हामीले 60-70 लाखसम्म मिनिमम 1-1.5 करोडको माइन्डमा सेट गरेर त्यो बजेटको फिल्महरू हुनुपर्छ, किनभने राम्रो क्यामेरा प्रयोग गर्नुपर्छ। बाँकी सबै त्यही हो, हाम्रो एक्टिङ त्यही हो, हाम्रो खानापिना त्यही हो, सबै खर्च त्यही हो। हाम्रो एकदम ट्यालेन्टेड भाइ बहिनीहरू छन्, डाइरेक्सनमा पनि ट्यालेन्टेड भाइ बहिनीहरू छन्, तर समय चाहिँ के भएर चाहिँ प्रपर वेमा हामीले फिल्म बनाइरहेको छैनौँ। र अहिले बाहिरको देशमा 1-1.5 करोडमा हामी बेच्नु सक्छौँ फिल्महरू, हाम्रो यो नर्थ इस्टमा राम्रोसँग रिलिज गरेर मार्केट इस्टाब्लिस गर्नुपर्छ र त्यसको लागि चाहिँ हामीले प्रपरली फिल्महरू बनाउनुपर्छ, प्रपर तरिकाले फिल्म बनाउनुपर्छ। मलाई के लागिरहेको छ भने, धेरै भाइ बहिनीहरूलाई भेटेँ मैले, कस्तो हुन्छ भने ती भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने कि 1 करोडमा फिल्म बनाऊ, किनभने यो सानो 5.1मा भन्छ आजकल, मिनिमम 5.1मा सराउन्ड साउन्डहरूसँग आउनुपर्छ, यो थुप्रो टेक्निकल कुराहरू सिक्नुपर्छ। उहाँहरूलाई के भन्छु भने कि 1 करोडमा फिल्म बनाऊ कि 1 लाखमा फिल्म बनाऊ। 1 लाखमा फिल्म बनायो भने यताउता गरेर उड्छ त्यो पैसा, फ्रस्ट्रेसन हुँदैन। अब यो 8-10 लाख रुपियाँ बनाएपछि पैसा नउड्दाखेरिको एकदम नराम्रो फ्रस्ट्रेसन हो। र जे जति हामी जान्दछौँ हामी सजेस्ट गर्छौँ, उहाँहरूलाई अगाडि आउनु भन्छौँ र उनीहरूले अलिकति 4-5 जना पनि सिन्सियर

0: यसरी आइदिनु भयो भने फिल्म यहाँ पनि एउटा स्वर्ण युग सुरु हुन्छ चलचित्रको।
1: डिजिटल प्रविधि र ओटिटीको प्लेटफर्मले चलचित्रलाई कस्तो प्रभाव पारेको छ अहिले तपाईँ कसरी?
0: डिजिटलले अलिकति प्रभाव के पारेको छ भने यताउता गर्दा भइहाल्छ त भन्ने सिक्ने टेन्डेन्सी चाहिँ त्यो कता कता कम्ती भयो। अब जस्तो डिजिटल हामीलाई कतिवटा आउँदैन, मलाई हामी सेलुलाइटको जमानाको टाइमको मान्छेहरू हो। अब डिजिटलले सजिलो चाहिँ पारिदिएको छ, तर त्यो कन्टेन्टहरू राइट कन्टेन्ट्स थ्रु द्याट डिजिटल सिस्टम हामीले प्रोड्युस गर्नुपर्छ, अदरवाइज हामी फेल नै रहन्छौँ।
1: नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको निम्ति के कस्ता अब
0: सबभन्दा पहिला इक्विपमेन्टहरू यहाँ सही इक्विपमेन्ट हुनुपर्छ, जो अन्तर्राष्ट्रिय स्तरको लागि चाहिने इक्विपमेन्टहरू हुनु पर्यो यहाँ। त्यसपछि कन्टेन्टहरू छन् हामीसँग, एकदम राम्रो कन्टेन्टहरू छन्, त त्यो कन्टेन्टलाई एउटा व्याकरण हुन्छ, एउटा ग्रामर हुन्छ, त्यो ग्रामरमा बसेर त्यो फिल्म बनाउनु पर्छ। र त्यसपछि हामीले सबभन्दा पहिला त हाम्रो यहाँबाट फिल्म बनाएर अब नेसनल फिल्म फेस्टिभलमा जानुपर्छ हामी। र हामीले चाहिँ त्योपट्टि जस्तो हामीलाई चाहिँ त्यो लागेको थियो, हाम्रो प्रताप सुब्बा दाईले त्यो एउटा ट्र्याक स्टार्ट गर्नुभएको थियो नि परालको आगो, त्यसले त्यो एउटा ट्र्याक लिने थियो होला जस्तो फिल गरेको छौँ। हामी अहिले कमर्सियलमा गरिरहेको छौँ, तर अलिकति प्यारल भनिन्छ क्या त, कमर्सियल प्लस अलिकति आर्टिस्टिक भन्छौँ नि हामी, प्यारल मुभीहरू बनाउनुपट्टि लाग्नुपर्छ अब। र हामीले यहाँबाट बनाएर नेसनल फिल्म फेस्टिभलमा जानुपर्छ, र त्यसको लागि अब हामी प्रोसेसमा छौँ अब। हजुर,
1: यहाँकै चलचित्रकै कुरा गर्दाखेरि हामी के देख्छौँ भने यहाँले जुन चलचित्रहरूलाई लिएर जुन प्रकारले बनाइरहनु भएको छ नि, जुन एउटा वेबमा आइरहनु भएको छ तपाईँ, अहिले हामी यता भारतीय चलचित्र क्षेत्रमा हेर्दाखेरि त्यो खालके चलचित्र निर्माण हुनु नसकेको कारण के होला?
0: त्यो नसकेको कारण चाहिँ अलिकति यहाँको गभर्मेन्टको सपोर्ट चाहिन्छ हामीलाई, र यहाँ टेक्निसियन्सहरू अब अहिले हामी आउँदा आउँदै हामी कुरा गर्दै थियौँ नि, कति टेक्निसियन्सहरू राम्रो टेक्निसियन्सहरू रहेछन्, तर एकाअर्कालाई हामी चिनेको छैनौँ, लिस्टिङ भएको छैन, को कस्तो के छ भने एउटा ग्यादरिङ हुनुपर्छ र एउटा करिडोर इस्ट्याब्लिस हुनुपर्छ। त्यो करिडोर इस्ट्याब्लिस भयो भने चाहिँ फेरि सजिलो हुन्छ।
1: फिल्म बनाउँदाखेरि सङ्गीतको भूमिका कति हुन्छ?
0: अत्यन्तै, किनभने हाम्रो जाति छ नि यो एकदम नै म्युजिकल हो, हिँड्दै गर्दा पनि गुनगुनाइरहेको हुन्छ, त्यो भाँडा मोल्ने भाइलाई पनि हेर्नु गुनगुनाइरहेको हुन्छ, गीत गाइरहेको हुन्छ। गीत सङ्गीत हाम्रो जिन्दगीमा एकदम नै यस्तो पाराले पसेको छ, र मेरो त प्राय प्राय सबै फिल्मको म्युजिक एकदम नै स्ट्रङ पार्ट हो, एकदम नै दरिलो पार्ट हो।
1: आदिन्छ त यस समय हामी यहाँलाई यी चलचित्रहरूबाट एउटा गीत यहाँ राख्न लागिरहेका छौँ। पुनः स्वागत जनाउँछौँ हाम्रो आदरणीय श्रोतालाई। कला भनेको मनोरञ्जन मात्र होइन, त्यो त जीवनलाई बुझ्ने अर्को भाषा हो, अनि त्यसैले कलाकारको दृष्टि सधैँ समयभन्दा केही कदम अघि गाडी बढिरहेको हुन्छ। यहाँले जुन चाहिँ कथाहरू लिनुहुन्छ नि समाजका, के कसरी छान्नुहुन्छ ती कथाहरूलाई, कसरी अभिव्यक्ति गर्नुहुन्छ?
0: कथाहरू छान्दाखेरि प्राय प्राय हामीले पहिला भोगेको कतिवटा कुराहरू छन्, देखेका कुराहरू छन्, सानसानो इन्सिडेन्टका कुराहरू छन्। जस्तो दक्षिणामा एउटा हावा माइला भन्ने एउटा क्यारेक्टर नै थियो हाम्रो गाउँमा, त्यो क्यारेक्टर त्यसरी हालिएको छ। हरि सर भन्ने एउटा क्यारेक्टर, अनि दर्पण छायामा मेरो साथी थियो कृष्ण छेत्री, ऊ ब्लाइन्ड थियो, त्यो हाम्रो प्रसङ्गको कुराहरू, अनि कोही छ भन्ने एउटा प्रसङ्ग राखेको थियो मैले, है त्यो एउटा क्यारेक्टर हो, ऊ मातेपछि कोही छ भन्ने, त्यो यो हाम्रो समाजमा देखिरहेको चिजहरू हो, देखिरहेको घटनाहरू हो, यिनीहरूलाई नै समेट्दाखेरि एउटा इन्ट्रेस्टिङ भइहाल्छ।
1: एउटा फिल्म निर्माण गर्दाखेरि हास्य सँगसँगै फाइट पनि त्यतिकै जरुरी छ, विपरीत कलाकारको भूमिका, नायकको नायकको भूमिका हुनु पर्यो, कतिको आवश्यक छ हास्य पनि मा तपाईँको फाइटको पनि हाल्नु?
0: फाइट पर्दैन, जरुरी छ भने पर्छ। कमर्सियल फिल्ममा फाइट अलिकति हामी फाइट हाल्ने बित्तिकै अलिकति कस्तो हुन्छ भने एउटाले चार पाँचजनालाई त ढाल्नै पर्छ, होइन त्यो एउटा प्रसङ्ग त्यो, तर हामी जति पनि ट्राई गर्छौँ लजिकली, जस्तो दर्पण छायामा हामीले कहिले फाइटको उनी ढाल्दै हालेनौँ, कतिवटा फिल्ममा मेरो अलिकति पनि फाइट छँदै छैन। अनि हास्य रस, हास्य चाहिँ अलिकति चाहिन्छ त्यस, किनकि त्यसलाई जबरजस्ती हँसाउने पनि होइन, त्यो प्रसङ्गवश हाँसु उठ्नुपर्छ। जस्तो हाम्रो जिन्दगीमा प्रसङ्गवश कुरा गर्दा गर्दै हाँसुट्दो कुरा कसैले गर्छ या कुनै हाँसुट्दो घटना हुन्छ नि, त्यसले एकछिन माहौललाई लाइट बनाउँछ नि, त्यस्तै त्यो बिचबिचको यी मसालाहरू भन्छन्, हाँसिएका कुराहरू चाहिँ मसालाको रूपमा प्रयोग गर्छौँ हामी।
1: यहाँले आफ्नो जीवनलाई कसैलाई बुझाउनु पर्यो, कसैलाई भन्नु पर्यो भने एक वाक्यमा कसरी भन्नुहुन्छ?
0: जे देखे पनि सिक्ने टेन्डेन्सी छ मेरो, जे देखे पनि सिक्ने टेन्डेन्सी छ, त्यसो गर्दाखेरि जिन्दगीमा एक्लो हुँदैन, सजिलो हुन्छ।
1: यहाँले चलचित्रकै कुरा गर्दाखेरि यहाँले आफ्नो परिवारलाई, नानीहरूलाई पनि यहाँले चलचित्रमा

0: राम्रो डायलग लेखेँ भने हेर्नुहोस् है हाम्रो कस्तो हुन्छ, एकदम राम्रो डायलग लेखेर डायलग लेख्यौँ मतलब मैले मनमा गएर मेरो आज मेरो गर्लफ्रेन्डलाई मजाको यो डायलग सुनाउँछु भनेर त्यो मैले भने है अब अरूले सायद कस्तो लिन्थ्यो होला अरू गर्लफ्रेन्डहरूले, तर अरूहरूको गर्लफ्रेन्डले यिनलाई सुनाउँदाखेरि चाहिँ राम्रो लेख्नु भएछ कुन फिल्मको लागि अनि अनि प्रायः टेक्निकल कुराहरू नै हुन्छन्, हाम्रो रोमान्टिक कुराहरू पनि टेक्निकल कुराहरू हुन्छन्। त्यसपछि हाम्रो बम्बेको बिहेको एउटा वैदिक रूपले बिहे त गऱ्यौँ, त्यसपछि रिसेप्सन होइन, रिसेप्सन हाम्रो बेलुका 7 बजेदेखि 11 बजेसम्म राखेको थियौँ र 1 बजेदेखि फेरि हाम्रो डबिङ थियो क्या। यो टाइपको कस्तो हुन्छ भने एसिस्ट गर्दा गर्दै फेरि इनको रन्जित दाईको प्रभाव इनमा छ र गाना राम्रो गाउँथिन् र गीत पनि गाइरहन् र सबै मेरो एडिटिङमा पनि यिनले हेल्प गर्छन्, सबैमा हेल्प गर्दै एभ्रिथिङ यिनले सँगसँगै हिँड्यो। त्यो यात्रा सजिलो भयो, एकअर्कालाई अन्डरस्ट्यान्डिङको यात्रा सजिलो भयो। त्यो हाम्रो दुईजनाको काम देख्दाखेरि नानीहरूलाई पनि इन्ट्रेस्ट लागेको छ यसमा, यिनीहरूलाई त हामीले आफ्नो हिसाबले पढायौँ, तिमीलाई जुन ठिक लाग्छ गर्नु भन्नु, तर उनीहरूले यो लाइन नै रोजे। अन्त पञ्चमी त उहाँ क्रिएटिभ हेड भएर बालाजी आर्ट्समा धेरै, यिनीहरूले पनि धेरै सङ्घर्ष गरे, हाम्रो सङ्घर्ष अर्कै थियो होला तर यिनीहरूले पनि धेरै सङ्घर्ष गरे। जेठीले पनि भावनाले पनि आर्ट डाइरेक्सनमा धेरै मेहनत गरेकी छिन्, तिनले धेरै सङ्घर्ष गरे सिकिन् तिनले पनि। त्यसो गर्दाखेरि कस्तो हुन्छ, तर काम गर्दै जाँदाखेरि बाहिरबाट कसैले हामीलाई हेऱ्यो भने यिनीहरू बाउ छोरी आमा यो केही थाहा हुँदैन, किनभने एकदम नै प्रोफेसनल वेमा काम गर्नै पर्छ, गर लाग्छ
1: र हामी अन्तमा छौँ किनभने समय एउटा
0: तर
1: बसेर बात गर्नु यहाँसँग थुप्रै कुरा गर्नु मन त लागेको थियो, मलाई एउटा सोधिहाल्नु मन लाग्यो यहाँसँग, यहाँले आफ्नो फिल्ममा आशा भोसले जस्तो कलाकार पाउनुभयो, नारायण गोपाल जस्तो कलाकार पाउनुभयो, उहाँहरूको सामिप्यले तपाईँको जीवनमा कस्तो खालको परिवर्तन आयो, त्यसले कस्तो प्रभाव पार्यो तपाईँलाई?
0: ठुलो प्रभाव छ, धेरै ठुलो प्रभाव पारेको छ। जस्तो अहिले मैले भने नि नारायण गोपाललाई सुनेर हुर्क्यौँ हामी, त्यति बेलाको सेलिब्रिटी नै नारायण गोपालहरू, गोपाल योञ्जनहरू यिनीहरू त हुन्। नारायण गोपालको एउटा फोटो हामीलाई अझै थाहा छ, क्लास 10-11 त्यो फोटोको कति कपी भएर सबकोमा हुन्थ्यो क्या नारायण गोपालको। त्यो मान्छेले मेरो फिल्ममा जब आउने कथा अर्कै छ, तर जब मेरो फिल्मको लागि गाउनु माइकमा बसेर मेरो फिल्मको लागि उसले आवाज दिँदै गर्दाखेरि आशा भोसले चाहिँ बिकज अफ रन्जित दाई नै आउनु भएको उहाँ है, उहाँले हाम्रो फिल्ममा गीत गाइदिँदै गर्दाखेरि त्यो मलाई त्यो सपना त्यो कस्तो फिल भयो भने हो मैले फिल्म बनाउँदैछु यिनीहरूले गाउँदैछ, अन्त त्यो एचिभमेन्ट, त्यो एचिभमेन्ट नै त्यो आफैमा एउटा सफल क्षणहरू। जस्तो अहिले मैले भने नि रेडियो सुनिरहेको मान्छेलाई रेडियोभित्र पस्दाखेरि हो कि भन्ने त्यो हुन्छ नि, त्यो अनुभूति अर्कै हुन्छ। र यिनीहरू दुईजनाको आशाजी र नारायण दाईको त्यो सान्निध्य, त्यो पलहरू, त्यो एउटा मेरो लागि एउटा ठुलो आशीर्वाद जस्तो भयो, प्रोत्साहनको ठुलो एउटा उनी भयो मेरो लागि जहिले पनि। हजुर,
1: जहाँ तुलसी घिमिरेको कुरा हुन्छ त्यहाँ स्वत रन्जित गजबेरको नाम आउँछ, यहाँको सम्पर्क अनि यहाँको सामिप्य कस्तो छ, मित्र कस्तो छ सम्बन्ध?
0: अहिले पनि जस्तो पहिला, अहिले हुन त म जोइँ उहाँ ससुरा है, तर कसैलाई पनि थाहै हुँदैन, हामी बात मार्दै जाँदाखेरि ओ गाउँले भन्नुहुन्छ है, ओ दाई भन्छु म है, एज अ फ्रेन्ड्स नै हामी कुराकानी गर्छौँ। लास्ट यो हामीले पहाडमा पनि एकदम नै अस्वस्थ हुँदाखेरि पनि मैले होइन गर्नु त पऱ्यो नि त हौ, बिचमा निकै अस्वस्थ हुँदा पनि उहाँले यो पहाडमा उहाँले धेरै राम्रो गर्नुभएको छ र हाम्रो प्राय एउटा यात्रासँगै यात्रा छ हुँदैछ, अब जहाँसम्म जबसम्म छौँ सहयात्री नै भएर।
1: अन्तमा यहाँले कला र जीवनलाई जोड्ने एउटा प्रेरणादायी सन्देश यहाँ सुनिदिनुहोस्।
0: जीवनलाई सजिलो बनाउनु छ भने कला र संस्कृतिलाई छेउबाट चिन्नु पर्छ। कला र संस्कृतिमा म अलिकति म के भन्छु भने जोड्ने तत्त्वहरू हो यो, कला र संस्कृति साहित्य हाम्रो भावनालाई जोड्ने तत्त्वहरू हो। आजको तारिखमा भन्नु हो भने राजनीतिले तोड्छ, हाम्रो मनमा राजनीति आयो भने तोडिन्छ उहाँ, राजनीति तोड्ने तत्त्व हो, किनकि राजनीतिले तोडेन भने ऊ सर्भाइभ गर्न सक्दैन, राजनीतिले तोड्छ र कला संस्कृति र साहित्यले जोड्छ, किनकि यो भावनासँग हो र यो जोड्ने तत्त्वहरूमा हामी रमायौँ भने हामीलाई एकदम सजिलो हुन्छ, जिन्दगी सजिलो हुन्छ। पोलिटिकल तोड्ने तत्त्वहरूलाई त्यतै सजिलो लाग्ला, मलाई यतै सजिलो लाग्छ।
1: हामीले धेरै समय बितायौँ अनि धेरै कुरा पनि गऱ्यौँ, कथा सकिन सक्छ तर प्रेरणा सकिँदैन, कथा सकिन सक्छ तर प्रेरणा सकिँदैन, पर्दा बन्द हुन सक्छ तर सृजनाको उज्यालो निप्दैन, समयले वर्षहरू गन्न सक्छ तर उत्कृष्ट कृतिको आयु कहिले नाप्न सकिँदैन। आजको आत्मीय सम्वादको लागि आदरणीय

0: तुलसी घिमिरेज्यू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौँ। फेरि अर्को प्रेरणादायी भेटको आशासहित आजको कार्यक्रम यहीँ समापन गर्दछु। नमस्ते।
1: नमस्ते। धन्यवाद। धन्यवाद।

0: नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुले हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन जनाउँदै आजको कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अध्याय लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र श्रोताहरू, हाम्रो देश भारतवर्षलाई पावन भूमिको रूपमा हामी चिन्छौँ। यस पावन भूमिमा महान सन्तहरूले जन्म लिएर यस भूमिलाई विश्वको इतिहासमा भारतवर्षको नाम सुनौलो अक्षरमा लेखाउन पनि सफल बनेका छन्। र यस्तै महान सन्तहरूको कुरा गर्न पर्दा आज हाम्रो देश भारतवर्षमा नजन्मिए तापनि भारतवर्षलाई आफ्नो कर्मभूमि बनाएर भारतवर्षमा नै आफ्नो अन्तिम श्वास फेरेकी मदर टेरेजाको बारेमा आज हामी हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। र मदर टेरेजाले भारतवर्षमा बसेर मानिसहरूको निमित्त के कस्ता कार्यहरू गरेका थिए, गरिब दुखीको निम्ति, दिन दुखीको निम्ति कसरी कार्य गरेका थिए र उनको जीवनी कसरी सुरु भएको थियो, आज यसै विषयवस्तु बारे हजुरहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको जानकारी लिएर हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ अश्विनी तामाङज्यू, जो हालमा सलेसियन कलेज सोनादामा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी अश्विनी तामाङबाट मदर टेरेजाको जीवनीमाथि रहेको यो तथ्यहरू हजुर समक्ष साट्न लागिरहेका छौँ।
1: नमस्कार श्रोताहरू, म अश्विनी तामाङ तपाईँहरूलाई आज कार्यक्रम शिक्षा ज्योतिमा मदर टेरेजाको जीवनीबारे केही जानकारी दिन गइरहेकी छु। मदर टेरेजा वा कलकत्ता कि सन्त मदर टेरेजा एक अल्बेनियाली भारतीय क्याथलिक नन, मिशनरीज अफ च्यारिटीको संस्थापक तथा क्याथलिक सन्त हुनुहुन्थ्यो। मदर टेरेजाको वास्तविक नाम अन्जेजे गोन्जे बोयाजु थियो। अन्जेजे नाम एग्नेससँग सम्बन्धित छ भने अल्बेनियाली भाषामा गोन्जेको अर्थ फुलको कोपिला हो। उहाँको जन्म 26 अगस्त 1910 स्कोप्जेमा एउटा कोसोभार अल्बेनियाली परिवारमा भएको थियो। स्कोप्जे त्यसबेला ओटोमन साम्राज्यको भाग थियो र हाल उत्तर मेसेडोनियाको राजधानी हो। जन्मिएको भोलिपल्टै स्कोप्जेमा उहाँको बप्तिस्मा गरिएको थियो। पछि उहाँले आफूलाई बप्तिस्मा दिएको दिन अर्थात् 27 अगस्तलाई नै आफ्नो वास्तविक जन्मदिन मान्नुभयो। उनी निकोल र ड्रेनोफाइल बोयाजुकी सबैभन्दा कान्छी सन्तान थिइन्। सन् 1919 जब उनी 8 वर्षकी थिइन्, उनका बुबा जो ओटोमन मेसेडोनियामा अल्बेनियाली समुदायको राजनीतिमा सक्रिय थिए, एउटा राजनीतिक बैठकका लागि बेलग्रेड गएर फर्केपछि सम्भवतः विष सेवन गराइएको अवस्थामा मृत फेला पारेका थिए। यो घटना सर्बियाली एजेन्टहरूले गराएको मानिन्छ। उनका बुबा एक सम्पन्न व्यापारी, निर्माण व्यवसायी र अल्बेनियाली राष्ट्रिय आन्दोलनमा सक्रिय राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। बोयाजु परिवार निकै धार्मिक थियो र उनका आमा बुबा आफ्नो असीम उदारताका लागि परिचित थिए। उहाँहरू प्राय सहरका विपन्न मानिसहरूलाई भोजन गराउनुहुन्थ्यो। उनका बुबाको निधनले परिवारलाई अचानक आर्थिक कठिनाइमा धकेल्यो। घर खर्च चलाउन उनकी आमा ड्रेनोफाइलले सिलाई बुनाई तथा कढाईको काम सुरु गरिन्। आर्थिक अभाव हुँदाहुँदै पनि ड्रेनोफाइलले आफ्ना छोराछोरीलाई परोपकारको महत्त्वबारे सिकाउन छोडिनन्। उनले सानी अन्जेजेलाई सधैँ भन्ने गर्थिन्, नानी, अरूसँग बाँडेर नखाई कहिले पनि एक गाँस अन्न नखानु। उनले स्थानीय सरकारी माध्यमिक विद्यालयमा अध्ययन गरिन् र आफ्नो स्थानीय जेजुइट प्यारिस धार्मिक समुदाय सेक्रेट हार्ट अफ स्कोप्जेमा सक्रिय रूपमा सहभागी भइन्। उनी चर्चको गायन समूहमा गाउँथिन्, मेन्डोलिन बजाउँथिन् र विदेशी भूमिमा कार्यरत मिशनरीहरूका कथाहरू पढ्न रुचाउँथिन्। 12 वर्षको उमेरमा उनले धार्मिक जीवन अँगाल्ने आफ्नो पहिलो स्पष्ट आन्तरिक बोलावट महसुस गरिन्। बोयात्सुको घर शहरका विपन्न तथा असहायहरूका लागि सधैँ खुला रहन्थ्यो र ड्रेनफाइलले आफ्ना छोराछोरीलाई बारम्बार सम्झाउँथिन् कि परोपकारको काम निस्वार्थ भावले र चुपचाप गर्नुपर्छ। क्रिश्चियन परोपकारको यस प्रारम्भिक अभ्यासले एग्नेसको भावी जीवनको उद्देश्यका लागि मनोवैज्ञानिक र आध्यात्मिक आधार तयार पार्यो। 12 वर्षको उमेरसम्म आइपुग्दा एग्नेसमा आफ्नो जीवन धार्मिक सेवामा समर्पित गर्नुपर्छ भन्ने दृढ भित्री विश्वास जागृत भइसकेको थियो। उनी भारतमा कार्यरत क्याथोलिक मिसनरीहरू, विशेष गरी जेसुइट सम्प्रदायका सदस्यहरूको कथाबाट निकै प्रभावित भइन्। विदेशमा रहेर मिशनरी सेवा गर्नु नै आफ्नो जीवनको उद्देश्य हो भन्ने ठहर गरेपछि उनी सन् 1928 को सेप्टेम्बरमा आयरल्यान्ड स्थित सिस्टर्स अफ लोरेटोमा आबद्ध हुन आफ्नो बाल्यकालको घर छोडेर हिँडिन्। ननहरूको यो संस्था भारतमा सक्रिय रूपमा कार्यरत थियो, जुन उनको चाहनासँग पूर्ण रूपमा मेल खान्थ्यो। समुद्र पारको लामो यात्रामा निस्कनु अघि उनले डब्लिनको राथफनहम स्थित लोरेटो कन्भेन्टमा केही समय अङ्ग्रेजी भाषा सिकिन्। यही भाषा प्रयोग गरेर त्यहाँका ननहरूले भारतमा विद्यालयका बालबालिकाहरूलाई पढाउने गर्थे। मिशनरी कार्यप्रतिको आजीवन प्रतिबद्धताका लागि पारिवारिक सम्बन्धको त्याग गर्दै उनले त्यसपछि फेरि कहिले आफ्नी आमा वा दिदी बहिनीलाई देखिनन्। सन् 1928 को जनवरी 6 एग्नेस भारतको कलकत्ता आइपुगिन्। यो त्यही सहर थियो जुन पछि उनको जीवनको कर्मक्षेत्रको मुख्य केन्द्र बन्न पुग्यो। उनले हिमालयको काखमा अवस्थित दार्जिलिङमा आफ्नो नोभिसिएट धार्मिक जीवनको प्रारम्भिक परीक्षण अवधि पूरा गरिन्, जहाँ उनले बङ्गाली भाषा सिकिन् र धार्मिक व्रत लिन तयारी गरिन्। सन् 1931 को 24 मई उनले ननका रूपमा आफ्नो प्रारम्भिक व्रत लिन् र मिशनरीहरूको संरक्षक सन्त सेन्ट थेरिज दि लिस्यूको नामबाट प्रेरित भई सिस्टर मेरी टेरिजा नाम रोजिन्। त्यसपछि उनलाई कलकत्ता स्थित सेन्ट मेरिज हाई स्कुल फर गर्ल्समा पढाउने जिम्मेवारी दियो। लोरेटो सिस्टर्सद्वारा सञ्चालित यो विद्यालयमा मुख्यतया सम्पन्न परिवारका छात्राहरू अध्ययन गर्थे। सिस्टर टेरिजा एक असाधारण र अत्यन्त व्यवस्थित शिक्षिकाका रूपमा चिनिन् र अनन्तः सन् 1944 उनी सोही विद्यालयको प्रधानाध्यापक नियुक्त भइन्। करिब 20 वर्षसम्म उनी कन्भेन्टको पर्खालभित्र सुरक्षित र बाहिरी दुनियाँबाट तुलनात्मक रूपमा अलग जीवन बिताउँदै आफ्ना विद्यार्थी तथा सहकर्मीहरूको अगाध स्नेहको पात्र बनिन्। तर कन्भेन्टको पर्खाल बाहिरको भारतको यथार्थलाई बेवास्ता गर्न असम्भव थियो। सन् 1940 को दशकले कोलकातामा ठूलो उथलपुथल ल्यायो। सन् 1943 को विनाशकारी बङ्गाल अनिकालले लाखौंको ज्यान लियो भने त्यस लगतै सन् 1946 भएको क्रूर प्रत्यक्ष कारवाही दिवस डाइरेक्ट एक्सन डे को दङ्गाले सडकहरूलाई सबले भरिदियो र सहर विस्थापित तथा भोका शरणार्थीहरूले भरियो। 10 सेप्टेम्बर 1946 आफ्नो वार्षिक आध्यात्मिक साधनाका लागि रेल मार्फत कलकत्ताबाट दार्जिलिङ जाने क्रममा सिस्टर टेरिजाले एक गहिरो आध्यात्मिक अनुभूति गरिन्। उनले यो निर्णायक घटनालाई आह्वानभित्रको अर्को आह्वान कल विदिन अ कल का रूपमा वर्णन गरिन्। उनले क्रिस्टबाट एउटा दृढ र दैवी आदेश महसुस गरिन्। लोरेटो कन्भेन्टको सुरक्षा र आरामदायी जीवन त्यागेर बस्तीहरूमा जानु र अति विपन्न वा गरिब भन्दा पनि गरिब मानिसहरूको माझमा बसेर उनीहरूको सेवा गर्नु, यसको उद्देश्य स्पष्ट थियो। समाजले पूर्ण रूपमा त्यागेको मानिसहरूको हेरचाह गर्नु, अर्थात् मृत्युको मुखमा पुगेका बिरामी र समाजबाट तिरस्कृत व्यक्तिहरूलाई शारीरिक स्याहार तथा आध्यात्मिक सान्त्वना प्रदान गर्नु। 2 वर्षसम्म सिस्टर टेरिजाले आफ्ना वरिष्ठ अधिकारीहरू र स्थानीय आर्क बिसपलाई आफ्नो मठ

0: छोडेर सडकमा स्वतन्त्र भिक्षुनीको रूपमा बस्न अनुमतिको लागि निवेदन दिइन्। अगस्त 1945 भ्याटिकनले उनलाई श्रद्धाञ्जलीको स्थितिमा मठबाट बाहिर निस्कन अनुमति दियो। उनले आफ्नो परम्परागत भारी युरोपेली बानीहरू त्यागेर गरिब भारतीय महिलाहरूको परम्परागत पोशाकमा आफूलाई सजाउँदै तीन निलो धर्काहरू भएको साधारण सस्तो सेतो सुती साडी अप्नाए। बस्तीमा डुब्नु अघि उनले मेडिकल मिशन सिस्टर्सबाट आधारभूत चिकित्सा तालिम प्राप्त गर्दै केही हप्ता बिताइन्, जसले गर्दा उनीसँग झाडा पखाला, क्षयरोग र संक्रमित घाउहरूको हेरचाह गर्न आवश्यक व्यावहारिक क्लिनिकल सिपहरू छन् भनी सुनिश्चित गरिन्। सन् 1948 डिसेम्बरमा मदर टेरिजा कलकत्ताको मोती झील स्थित सुकुम्बासी बस्तीमा पुगिन्। उनीसँग न पैसा थियो, न सम्पत्ति, अनि कहाँ सुत्ने भन्ने कुनै निश्चित ठेगाना नै थिएन। उनले गल्लीहरूबाट असहाय बालबालिकाहरूलाई भेला पारेर आफ्नो कामको थालनी गरिन्। उनले लट्ठीको सहायताले माटोमा अक्षरहरू लेखेर उनीहरूलाई आधारभूत साक्षरता सिकाउँथिन् र सँगसँगै सरसफाई सम्बन्धी ज्ञान पनि दिन्थिन्। उनको यो असाधारण र एकल समर्पणले छिट्टै नै स्थानीय स्वयंसेवक तथा दाताहरूको ध्यान आकर्षित गर्यो। सेन्ट मेरिजमा उनका पूर्ण विद्यार्थीहरू सहित भारतका युवा महिलाहरू उनको कठिन कार्यमा सघाउन स्वयंसेवकका रूपमा आबद्ध हुन थाले। 7 अक्टोबर 1950 भ्याटिकनले उनको बढ्दो समुदायलाई आधिकारिक रूपमा डायोसिसन कन्ग्रिगेसन धर्मप्रान्त अन्तर्गतको धार्मिक समुदायको मान्यता प्रदान गर्दै मिशनरीज अफ च्यारिटीको स्थापना गर्यो। यस संस्थाका दिदीबहिनीहरूले गरिबी पवित्रता र आज्ञापालनको कडा व्रतका साथै एउटा विशिष्ट चौथो व्रत पनि लिएका थिए, अति विपन्न वर्गका मानिसहरूलाई पूर्ण हृदयले निशुल्क सेवा गर्ने। मण्डली बढ्दै जाँदा मदर टेरिजाले बुझिन् कि बस्तीहरूमा सबैभन्दा ठूलो त्रासदी भनेको फुटपाथमा एक्लै मर्ने मानिसहरूको संख्या थियो, जसलाई मानवभन्दा कम व्यवहार गरियो। 1952 उनले आफ्नो पहिलो प्रमुख सुविधा निर्मल हृदय शुद्ध हृदय मर्नेहरूको लागि घर खोलिन्, जसले देवी कालीलाई समर्पित हिन्दू मन्दिरको परित्यक्त शाखालाई रूपान्तरण गर्यो। निर्मल हृदयको उद्देश्य भीडभाड भएका अस्पतालहरूबाट अस्वीकार गरिएकाहरूले आफ्नो अन्तिम समय प्रेम न्यानोपन र मर्यादाले घेरिएर बिताउन सकुन् भन्ने कुरा सुनिश्चित गर्नु थियो। आफ्नो विश्वव्यापी भावना अनुसार मदर टेरिजाले बिरामीहरूलाई उनीहरूको आफ्नै विश्वास परम्परा अनुसार अन्तिम संस्कार प्राप्त गर्न जोड दिन्। मुस्लिमहरूलाई कुरान पढाइयो, हिन्दूहरूले गङ्गाबाट पानी प्राप्त गरे र इसाईहरूले अन्तिम संस्कार प्राप्त गरे। मदर टेरिजाको अभियान अन्य सीमान्तकृत जनसङ्ख्यालाई सम्बोधन गर्न निरन्तर विस्तार हुँदै गयो। 1950 दशकमा कुष्ठरोग धेरै कलङ्कित रह्यो, जसले गर्दा परिवारहरूले संक्रमित व्यक्तिहरूलाई सडकमा त्याग्न बाध्य भए। प्रतिक्रिया स्वरूप उनले मोबाइल कुष्ठरोग क्लिनिकहरू स्थापना गरिन् र अनन्तः शान्तिनगर शान्तिको सहर स्थापना गरिन्, जुन एक विशाल आत्मनिर्भर बस्ती हो जहाँ कुष्ठरोगीहरू बस्न सक्थे, आधुनिक चिकित्सा उपचार प्राप्त गर्न सक्थे, खाना खेती गर्न सक्थे र बहिष्कारको डर बिना समुदाय निर्माण गर्न सक्थे। थप रूपमा फोहोरको भाँडोमा छोडिएका वा अस्पतालको ढोकामा छोडिएका शिशुहरूलाई जोगाउन उनले निर्मला शिशु भवन बालगृह स्थापना गरिन्, जुन एक अनाथालय हो जसले हजारौँ कमजोर बालबालिकाहरूलाई चिकित्सा, स्तरीकरण, विद्यालय, शिक्षा र विश्वव्यापी धर्मपुत्र ग्रहण स्थान प्रदान गर्यो।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा मदर टेरिजाको जन्म जयन्तीलाई शिरोपर गर्दै मदर टेरिजाको जीवनीसित सम्बन्धित केही तथ्यहरू हाम्रा श्रोताहरू माझ साटिरहेका छौँ। अनि आजको यो तथ्य लिएर हामी माझ उपस्थित हुनुहुन्छ अश्विनी तामाङज्यू र हाम्रो यस विषयवस्तुलाई केही क्षण

0: र यो सांगीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोतानी विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै अब हाम्रो कार्यक्रमलाई फेरि निरन्तरता दिन लागिरहेका छौँ।
1: सन् 1960 को दशकसम्म आइपुग्दा मिशनरीज अफ च्यारिटी को कार्यक्षेत्र कोलकाता भन्दा बाहिर निस्केर भारतभरका विभिन्न सहरहरूमा विस्तार भइसकेको थियो। सन् 1965 पोप पल छैटोले यस संस्थालाई पोन्टिफिकल कन्ग्रिगेसन पोपको प्रत्यक्ष निगरानीमा रहने धार्मिक संस्थाको दर्जा प्रदान गर्दै प्रशंसाको विशेष मान्यता दिए। यसले मदर टेरिजालाई आफ्ना गतिविधिहरू अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने बाटो खोलिदियो। सन् 1965 भेनेजुएलामा उनको पहिलो विदेशी शाखा खुल्यो र त्यस लगत्तै रोम, तान्जेनिया, अस्ट्रेलिया तथा संयुक्त राज्य अमेरिकामा पनि संस्थाहरू स्थापना भए। उनले विश्वका अत्यन्तै कठिन परिस्थिति भएका क्षेत्रहरूमा समेत निशुल्क भोजन केन्द्र, आश्रय स्थल र चिकित्सा केन्द्रहरू स्थापना गरिन्। शीत युद्धको चरम उत्कर्षका बेला उनले पूर्वी युरोपका कम्युनिस्ट राष्ट्रहरूमा पनि आफ्ना सेवामूलक कार्यहरू सुरु गर्न सफल वार्ता गरिन्। साथै सन् 1980 को दशकमा लेबनन जस्ता युद्धग्रस्त क्षेत्रहरूमा स्वयं पुगेर उनले अस्थायी युद्ध विराम गराउन तथा युद्धको अग्रपङ्क्तिमा रहेका अस्पतालहरूमा फँसेका बालबालिकाहरूको उद्धार गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। सन् 1966 बीबीसीको वृत्त चरित्र र त्यस लगत्तै बेलायती पत्रकार माल्कम मगरिजद्वारा लिखित समथिङ ब्युटिफुल फर गड नामक पुस्तकका कारण मदर टेरिजाको विश्वव्यापी चर्चा चल्यो। सञ्चार माध्यममा आएका यी सामग्रीहरूले तीव्र आधुनिकीकरणको प्रक्रियामा रहेको पश्चिमा जगतलाई उनको तपस्वी जीवनशैली र अगाध करुणाबारे परिचित गराए। विश्वभरबाट उनलाई सम्मान र आर्थिक सहयोगको ओइरो लाग्यो। उनले सन् 1980 भारत सरकारको सर्वोच्च नागरिक सम्मान भारत रत्न र सन् 1985 संयुक्त राज्य अमेरिकाबाट प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्राप्त गरिन्। सन् 1979 नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुनु उनको अन्तर्राष्ट्रिय ख्यातिको शिखर थियो। आफ्नो स्वभाव अनुरूप उनले

नोबेल पुरस्कारसँगै आयोजना गरिने परम्परागत भोज अस्वीकार गरिन्। उनले तर्क गरिन् कि उक्त भोजमा खर्च हुने हजारौँ डलर भोका मानिसहरूलाई खुवाउन प्रयोग गर्नु बढी उचित हुनेछ। उनले पुरस्कारको सम्पूर्ण रकम सिधै कलकत्ताका सुकुम्बासी बस्तीहरूमा पठाइदिन आग्रह गरिन्। व्यापक श्रद्धाको बावजुद पनि मदर टेरिजाको जीवन र काम विशेष गरी उनको पछिल्ला दशकहरूमा महत्त्वपूर्ण छानबिन र विवाद बिना थिएन। आलोचकहरू विशेष गरी बेलायती पत्रकार क्रिस्टोफर हिचेन्स र चिकित्सक अरूप च्याटर्जीले मृत्युका लागि उनको घरको सञ्चालन मापदण्डलाई चुनौती दिए। उनीहरूले आरोप लगाए कि उनको सुविधाहरूमा आधुनिक निदान उपकरण, पर्याप्त पीडा व्यवस्थापन प्रोटोकल र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको अभाव छ। तर्क गर्दै कि उनको धर्मशास्त्रले आधुनिक क्लिनिकल उपचारमा ध्यान केन्द्रित गर्नुको सट्टा मानव पीडाको महिमा गर्यो। अरूले कृत्रिम गर्भनिरोधक र गर्भपतन विरुद्धको उनको कट्टर परम्परागत क्याथोलिक अडानको आलोचना गरे। उनको नोबल स्वीकृत भाषणको क्रममा उनले बलियो रूपमा बोलेका अडानहरू। आलोचकहरूले उनको संस्थाको वित्तीय दानको पारदर्शितामाथि पनि प्रश्न उठाए। यी विवादहरूमा मदर टेरिजा विश्वै सार्वजनिक बहसमा संलग्न भइन्। उनको मिशन धार्मिक र मानवीय थियो भनेर कायम राखिन्। प्रणालीगत राजनीतिक सुधार वा उक्त चिकित्सा पूर्वाधारको सट्टा प्रत्यक्ष व्यक्तिगत हेरचाहमा कडा रूपमा केन्द्रित थिइन्। आफ्नो जीवनको अन्तिम दशकमा मदर टेरिजाको शारीरिक स्वास्थ्यमा निकै गिरावट आयो। सन् 1983 रोममा पोप जोन पल द्वितीयलाई भेट्न जाँदा उनलाई गम्भीर हृदयघात भयो, जसका कारण सन् 1986 उनको शरीरमा पेसमेकर जडान गर्नु पर्यो। उनी निमोनिया, मलेरिया र दीर्घकालीन मुटुको समस्या, क्रोनिक हार्ट फेलियर जस्ता रोगहरूसँग निरन्तर जुधिन्। तैपनि शारीरिक अवस्थाले बाध्य नपारेसम्म उनले आफ्ना प्रशासनिक जिम्मेवारीहरूबाट पूर्ण रूपमा पछि हट्न अस्वीकार गरिरहिन्। सन् 1997 मार्चमा स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि उनले मिशनरीज अफ च्यारिटीको प्रमुख पद त्यागिन् र नेतृत्व सिस्टर निर्मलालाई सुम्पिन्। सन् 1997 सेप्टेम्बर 5 87 वर्षको उमेरमा कोलकाता स्थित आफूलाई अति प्रिय मदर हाउसमा मदर टेरिजाको निधन भयो। भारत सरकारले उनको अतुलनीय योगदानको कदर गर्दै उनलाई पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गर्यो। यो यस्तो असाधारण सम्मान थियो जुन सामान्यतया राष्ट्रपति र प्रधानमन्त्रीहरूका लागि मात्र आरक्षित रहन्थ्यो। महात्मा गान्धी र जवाहरलाल नेहरूको पार्थिव शरीर बोकिएको तोप बोक्ने गाडीमै राखेर उनको शव यात्रा कोलकाताका सडकहरूमा निकालियो। विश्वका नेताहरू, धार्मिक व्यक्तिहरू र भारतका लाखौं विपन्न नागरिकहरूले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सडकको दुवै किनारमा लामबद्ध भएर बसेका थिए। उनको योगदानको विरासत एउटा विशाल संस्थागत सञ्जालका रूपमा स्थापित भइसकेको थियो। मिशनरीज अफ च्यारिटी अन्तर्गत 4,000 भन्दा बढी नन्स आबद्ध थिए र यस संस्थाले 113 देशहरूमा 610 केन्द्रहरू सञ्चालन गर्दै विद्यालय, निशुल्क भोजन केन्द्र, अनाथालय तथा असाध्य बिरामीहरूको स्याहार केन्द्रहरू व्यवस्थापन गरिरहेको थियो। मदर टेरिजाको निधनपछि उनका निजी पत्रहरू र दैनिकीहरू सार्वजनिक हुँदा उनको आध्यात्मिक यात्राले जनमानसमा एउटा अप्रत्याशित मोड लियो। ती सामग्रीहरूबाट यो खुलासा भयो कि आफ्नो जीवनको अन्तिम करिब 50 वर्षसम्म उनले गहिरो आध्यात्मिक सङ्कटको सामना गरेकी थिइन्, जसलाई आत्माको अन्धकारमय रात, डार्क नाइट अफ द सोल को रूपमा वर्णन गरिएको छ, जसमा आध्यात्मिक शून्यता र ईश्वरको अनुपस्थितिको पीडादायी अनुभूति समावेश थियो। यस खुलासाले उनको योगदानको महत्त्व घटाउनुको सट्टा उनको

0: आंशिक दृढ़ता प्रति को जन सम्मानलाई अझ गहिरो बनायो। यसले देखायो कि गरीबहरूका लागि उनले गरेको अथक सेवा कुनै सहज भावनात्मक सन्तुष्टिबाट नभई कठोर अनुशासन र दृढ प्रतिबद्धताबाट प्रेरित थियो। उनको असाधारण र सदाचारी जीवनलाई मध्यनजर गर्दै पोप जोन पल द्वितीयले सन्तत्व प्राप्तिको प्रक्रिया सुरु गर्नका लागि आवश्यक पर्ने परम्परागत 5 वर्षे प्रतीक्षा अवधिलाई भन्साए। उनकै मध्यस्थताको कारण भएका 2 चिकित्सीय चमत्कारहरूको पुष्टि भएपछि 4 सेप्टेम्बर 2016 सेन्ट पिटर स्क्वायरमा भेला भएका हजारौं मानिसहरूको उपस्थितिमा पोप फ्रान्सिसले उनलाई कलकत्ताकी सन्त टेरिजाको उपाधि प्रदान गरे र विश्व मानवीय सेवाको इतिहासमा उनको नाम सदाका लागि अङ्कित गरे। अटल अनुशासन र परोपकारको अवधारणालाई आमूल रूपमा पुनः परिभाषित गर्दै मदर टेरिजाले कोलकाताको एक सुकुम्बासी बस्तीमा एक्लै सञ्चालन गरेको विद्यालयलाई स्याहार सुसार केन्द्रहरूको एउटा स्थायी तथा बहुराष्ट्रिय सञ्जालमा रूपान्तरण गर्नुभयो। सांस्कृतिक राजनीतिक र धार्मिक विभाजनहरूभन्दा माथि उठ्न सक्ने उहाँको क्षमताले गर्दा उहाँले विश्वका नेताहरूबाट सहयोग जुटाउन सक्नुभयो। साथै समाजको सीमान्तकृत अवस्थामा मृत्युको मुखमा पुगेका व्यक्तिहरूको लागि आत्मीय सहारा समेत बन्न सक्नुभयो। आज कार्यक्रम शिक्षा ज्योतिमा तपाईहरूलाई मदर टेरिजाको बारेमा जानकारी दिन पाए फेरि अर्को कार्यक्रममा अर्को विषयको साथमा उपस्थित हुनेछु भन्दै म अश्विनी तामाङ तपाईहरूसँग बिदा माग्दछु। धन्यवाद
1: श्रोताहरू। आज कार्यक्रम शिक्षा ज्योतिमा महान व्यक्तित्वका धनी मदर टेरिजाको जन्म जयन्तीको यस अवसरमा हामीले मदर टेरिजाको जीवनीसित सम्बन्धित तथ्यहरू हजुरहरूमा लिएर आएका थियौँ। अनि मदर टेरिजाले कसरी दिन दुखीदेखि लिएर गरिब दुखीदेखि लिएर रोगीहरूदेखि लिएर सबैको उपचारमा आफ्नो जीवनलाई होमेका थिए, साथै कसरी उनले मानिसहरूको सेवा गरेकी थिइन् र मानिसहरूको सेवा गरे बापत शान्ति नोबेल पुरस्कारसम्म उनले प्राप्त गरेकी थिइन् र आज उनै महान सन्त मदर टेरिजाको बारेमा हामीले कार्यक्रम शिक्षा ज्योतिमा जान्ने मौका पायौं। र आजको जानकारी लिएर हामी माझ स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो अश्विनी तामाङज्यू। हवस्त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने संकेत दिइरहेको छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मंगलमय बनोस्, सदैव सदैव उनीहरूको कदमलाई सफलताले चुमोस्, यही मंगल कामना साँझ्दै आजको कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौ।

ईदे मिलाद को पवन शर्मा संपूर्ण इस्लाम धर्मावलम्बी समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पवन शर्मा प्रेम शान्ति करुणा र सद्भाव र मानवताको सन्देशले हामी सबैमा सत्य सहिष्णुता र भाइचाराको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्। यस पवन अवसरले हाम्रो समाजमा आपसी प्रेम एकता र सद्भाव शान्ति अझ दरिलो बनोस्। सम्पूर्ण इस्लाम समुदायमा सुख शान्ति समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना सहित आरम्भ गरिरहेको छु आजको कार्यक्रम। जय जवान।

स्वतःले आकाशवाणीको खरसाङ केन्द्रबाट जय जवान कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्छ विविध चलचित्रका गीतहरू. पहिलो गीत हजुरहरूले सुन्नुभयो चलचित्र दुश्मन.

जयजवान कार्यक्रम के अंतिम गीत हजरले सुन्दै हुनुहुन्थ्यो चलचित्र लालजबाट किशोर कुमार र लता मंगेशकर को आवाजमा। शब्द थियो अन्जानको अनि संगीत रचना थियो भप्पी लाहिरीको को।

यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् साँझ 6 बजेको प्रमुख समाचार। नेपालको भोटेकोशी नदीमा आज बिहान आएको बाढले नेपाल तिब्बत सीमाको रसुवा क्षेत्रमा बाढमा परि 100 भन्दा अधिक भारतीय पर्यटकहरू बेपत्ता भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार 291 विदेशी र 93 नेपाली नागरिक गरी 384 जना पर्यटकहरू लापत्ता भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा बातचित गरी बाढका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। श्री मोदीले भारतीय जनता यस कठिन घडीमा नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथ उभिएको बताउनु भएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले बाढबाट प्रभावित भारतीय नागरिकहरूका बारेमा सहयोग र सूचनाका लागि आपतकालीन नम्बर जारी गरेको छ। दूतावासमा सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर +97798513168077 र +97797019705000 सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। गृहमन्त्री अमित शाहले बिहारका मुख्यमन्त्री सम्राट चौधरीसँग नेपालमा हिमनदी विस्फोटका कारण बिहारमा बाढको जोखिम उत्पन्न हुन सक्ने आशंकाबारे टेलिफोनमा बातचित गर्नुभएको छ। वित्त मन्त्री निर्मला सीतारमणले भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थव्यवस्था भएको बताउनुभएको छ। भारतले जातीय भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्र समितिको प्रतिवेदनमा उल्लेख गरिएका सन्दर्भहरूलाई अस्वीकार गरेको छ। कर्मचारी भविष्य निधि संगठनले आज अगस्त 2026 पेन्सन केरला मण्डलका लगभग 4,40,000 पेन्सनरहरूको खातामा हस्तान्तरण गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी।

पहिलो गीत हजुरहरूले सुन्दै हुनुहुन्थ्यो लता मङ्गेशकर र भूपेन्द्रको आवाजमा छेलेचित्र किनाराबाट। सङ्गीत थियो आडी बर्मनको, शब्द थियो गुलजारको।

श्रद्धाले अत्यञ्जल सुन्दै हुनुहुन्थ्यो केही चलचित्रका गीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौं हाम्रो अघिल्लो कार्यक्रम गाउँले सभा।

0: नमस्ते है कान्छीमाया दिदी, साइले बुहारी आइपुगे है। म पनि
1: नमस्ते छ मेरे भाइ, नमस्ते छ। म पनि अघि आएर बसेको, साइले बुहारी आज छिटो आउनु भएको रहेछ। निकै घरको कामधन्दा छिटै सक्यो होला, अन्त त्यसले गर्दा निकै छिटो आएर बसिरहेको रहेछ हौ।
2: नमस्कार छ है मेरो तर्फबाट दुवैजनालाई।
0: नमस्ते
1: नमस्ते।
2: हजुर हजुर कान्छीमाया दिदी, आज अलिक छिटै काम सकेर चाहिँ सभामा आएर बसिरहेको नि।
1: हजुर हजुर, मैले त सम्झेँ आज साइले बुहारीलाई बाटोमा भेटेँ भने यसो सम्झदै आउनु पर्यो भनेको थिएँ। लट्ठी लिएर आउनै पर्यो, के गर्नु,
2: म अलिक छिटो बस्छु नि त।
1: हजुर हजुर, एउटा साथी जस्तो हुन्छ नि, त्यसो टेक्दै उकालो आउँदा निकै गल्यो, पसिना सरी भयो।
0: त्यसो गरौँ न त, त्यसो भने हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ न त।
2: हुन्छ नि त, हुन्छ हुन्छ।
1: बिरे भाइले त मनैको कुरा गर्यो, साइले बुहारी
2: हो नि
1: है, गीत त सुन्नु पर्छ।
2: कान्छी माया दिदीलाई पनि दौड धुप भएको, हामीले गीत पनि सुन्ने इच्छा भएको।
1: लु सुनौ न त।

0: बिरे भाइ साइली बोरी साह्रै आनन्द भयो न, एकदमै पसिना सेलियो पनि गलेको पनि एकदम
1: दिदी, एकदमै गलेको पनि आराम भयो, अब चाहिँ कुराकानीलाई अगाडि बढाउनु पर्छ होला दाजु,
2: कुराकानीलाई अगाडि बढाउनु पर्छ भन्दा नि साइली बोरी
1: हजुर हजुर
2: आज चाहिँ के सोचेर आउनु भएको छ कुनी तपाईँले?
1: हजुर त्यही त, यो हाम्रो पहाडी क्षेत्रमा नि राम्रो दाम पाइने फलफुलहरू त धेरै गरिन्छ, विशेष रूपमा चाहिँ कस्तो कस्तो फलको खेती गरेर चाहिँ हामीले अलिक अब आमदानी बढाउन सकिन्छ त्यो विषयमा पो जानिराखौँ भनेर नि आज।
2: हो नि, साह्रै राम्रो कुरा सोच्नु भएछ। अब हाम्रो पहाडी इलाकामा चाहिँ हावापानी फलफुल खेतीको लागि राम्रो मानिन्छ,
0: हो नि
2: यहाँको चिसो तथा नातिशीतोष्ण भनौँ न त ठन्डा न त गरम हुने क्या, मौसम उचाइ अनुसार फरक फरक तापक्रम, त्यसरी नै वर्षा बेसी हुने र धेरै ठाउँमा उर्वर माटोको कारण विभिन्न प्रकारको फलफुलको खेती हामी उत्पादन गर्न सक्छौँ। यदि कृषकले राम्रो जातको छनौट, राम्रो बिरुवा, सही समयमा रोपाई, मलजल, रोग किराको रोकथाम र बजार व्यवस्थापन गर्न सकेमा चाहिँ फलफुल खेतीबाट राम्रो आमदामी चाहिँ लिन सकिन्छ।
1: ए हजुर हजुर, ती मध्ये कुन कुन फलको चाहिँ हामी खेती गर्न सक्छौँ होला कान्छीमाई दिदी?
0: यसमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि साइली बोरी, यो सुन्तलाको खेती हो। यो सुन्तलाको खेती चाहिँ हाम्रो जुन चाहिँ दार्जिलिङ पहाडमा चाहिँ पुरानैदेखि एकदमै लोकप्रिय फलफुल हो, विशेष गरेर चाहिँ उपयुक्त उचाइ र हावापानी भएको ठाउँमा एकदमै राम्रो गुणस्तरको सुन्तला एकदम उत्पादन गर्न सकिन्छ। अनि सुन्तला खेतीको लागि चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि जमिन चाहिँ पानी नजमिने, राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ यो सुन्तलाको खेतीको लागि। अनि हामीले बिरु रोप्दा चाहिँ पर्याप्त दूरी राख्नु पर्यो, अनि बिरुवाको वरिपरि नि हामीले जुन चाहिँ झारपात हुन्छ नि त्यो झारपात हटाउनु पर्यो, अनि आवश्यक मल हाल्ने काम पनि गर्नु पर्यो र सुक्खा समयमा सिँचाइ गर्ने काम पनि हामीले गरिहाल्नु पर्यो। त्यसरी नै अब सुन्तलाको बगानमा चाहिँ रोग र किरा देखिएमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा तुरन्तै पहिचान गरी कृषि प्राविधिकहरूको सरसल्लाह अनुसार नियन्त्रण हामीले गरिहाल्नु पर्यो। अनि त्यसरी नै राम्रो गुणस्तरको सुन्तलाले स्थानीय बजारसँगै बाहिरी बजारमा पनि एकदमै राम्रो मूल्य चाहिँ पाउन सक्छ।
1: सुन्तला खेतीबाट पनि हामीले राम्रै दाम पाउने रहेछौँ नि त है। यो हाम्रो पहाडी क्षेत्रमा चाहिँ नि यो किवी भनिन्छ नि, किवीको खेती चाहिँ हुन्छ कि हुँदैन हौ? मलाई पनि एकदमै यो त अलिकति इच्छा जाग्दैछ, यसको खेती पो गरौँ कि भनेर नि कान्छीमा दिदी। हजुर त्यही त, म त यसो सोच्दैछु कि, मैले निकै सुन्नु त सुनेको छु तर बुझेको छुइनँ कि, यो आजको सभामा चाहिँ जानिराखौँ भनेर नि यसको खेती बारेमा पनि।
2: हजुर हजुर, अनि आज चाहिँ अब तपाईँले यो पहाडी इलाकामा राम्रो दाम पाइने फलफुलको खेती सम्बन्धी सोध्नु हुँदैछ, अनि हामी पनि तपाईँलाई जानकारी गराउँदैछौँ, अनि तपाईँले किवी खेतीको कुरा गर्नु हुँदैछ। अब किवी खेतीको खेती गरिन्छ है, यसको चाहिँ तपाईँलाई अलिअलि म जानकारी गराउँछु, अनि कुनै दिन यसको विस्तृत जानकारी हामी गराउँला नि त है।
1: हुन्छ नि हुन्छ।
2: अब हाम्रो पहाडी क्षेत्रमा किवी चाहिँ राम्रो आमदानी दिन सक्ने फलफुलहरू मध्ये एउटा हो, बुझ्नुभयो? चिसो हावापानी भएका उच्च पहाडी क्षेत्रमा यसको खेतीको सम्भावना चाहिँ राम्रो देखिएको छ भनौ न। अनि किवी चाहिँ लहरमा फल्ने भएकाले यसका लागि बलियो छाङ्रा दिने व्यवस्था चाहिँ हामीले राम्रो मिलाएको हुनुपर्छ। एकदमै स्थायी बनाएको चाहिँ झन् राम्रो, बुझ्नुभयो? बाँसहरूको बनायो भने चाहिँ अब एक दुई वर्षमा फेर्नु पर्ने अवस्था हुन्छ है, तर यसलाई स्थायी बनाएको छ भने चाहिँ राम्रो
0: हो त।
2: अनि राम्रो उत्पादनको लागि नर र पोथी बिरुवाको उचित अनुपातमा रोपाई गरेको चाहिँ हुनुभयो। यो किवी फल चाहिँ कस्तो भन्दाखेरि, हामीले एउटा भाले भनौ न नर बोट रोपेका छौँ भने पाँचवटा चाहिँ पोथी बोट लगाउन सक्छौँ। अनि यो किवी खेती गर्दाखेरि चाहिँ नर र पोथी रोपेकै हुनु पर्यो, यसरी अब पछि गएर पराग मिलन हुँदाखेरि चाहिँ राम्रो फलन पाउन सकिन्छ नि त फेरि, बुझ्नुभयो? अनि किवीलाई राम्रोसँग छाटकाट गर्न आवश्यक हुन्छ, समयमै छाटकाट गरेमा बिरुवा हावा र घाम राम्रोसँग पुग्छ अनि फलको गुणस्तरमा पनि हामीले सुधार गर्न सक्छौँ। अनि किवी खेती सुरु गर्न भन्दा अघि हाम्रो ठाउँको तापक्रम उचाइ र बजारमा यसको माग के कस्तो छ भन्ने कुरा चाहिँ हामीले राम्रो बुझेर चाहिँ किवीको खेती सुरु गर्न सक्छौँ बहिनी।
0: बजारमा अब यसको भाउ छ भने त किवी खेती त गरेकै राम्रो हो परे।
1: ए हजुर, त्यही त मैले पनि त्यस्तै सोच्दै थिएँ कि आज यो धेर थोर जानकारी यहाँ दाजुबाट पाए, खुसी लाग्यो। त्यस्तै गरेर नि कान्छीमा दिदी,
0: हजुर,
1: हामीले स्ट्रबेरीको खेती चाहिँ गर्न सक्छौँ कि सक्दैनौँ हाम्रो पहाडी क्षेत्रमा?
0: हजुर सक्छौँ नि, किन नसक्ने, जोस जाँगर पो हुनु पर्यो। जोस जाँगर छ भने त सबै खेती गर्न सकिन्छ। त्यो मध्ये पनि यो स्ट्रबेरीको खेतीमा चाहिँ के हुन्छ भन्दा, कम समयमा उत्पादन लिन चाहने हाम्रो जति पनि कृषक दाजुभाइ दिदीबहिनीहरू छन् उनीहरूको लागि चाहिँ यो स्ट्रबेरी चाहिँ एकदमै आकर्षक विकल्प पनि हुन सक्छ है। र हाम्रो जुन चाहिँ पहाडी इलाका छ, यो पहाडी क्षेत्रको उपयुक्त चिसो हावापानीमा चाहिँ स्ट्रबेरीको खेती एकदमै राम्रो हुन्छ।
1: हजुर हजुर, यो स्ट्रबेरीको विकल्प चाहिँ एकदमै आकर्षक हुन्छ भन्नुभयो नि कान्छीमेन्जीले। यो स्ट्रबेरीको निम्ति नि माटो चाहिँ कस्तो उपयुक्त हुन्छ होला नि, त्यो पनि बताइदिनुहोस् न।
0: यो माटोको कुरा गर्दा चाहिँ स्ट्रबेरीलाई चाहिँ पानी नजम्ने माटो चाहिन्छ। उठेको बेड बनाएर चाहिँ हामीले खेती गर्दा चाहिँ एकदमै राम्रो हुन्छ है। अनि अर्को कुरो, यो बिरुवाको वरिपरि चाहिँ हामीले उकिएर राख्दा चाहिँ फल माटोसँग प्रत्यक्ष सम्पर्कमा आउँदैन र झारपात पनि कम हुन्छ।
2: हो नि, ठिकै कुरा गर्नुभयो कान्छीमाया दिदी। यो बाहेक नि बुहारी, हिजो आज चाहिँ यो स्ट्रबेरी खेती गर्दा चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ जमिनमा चाहिँ पहिले चाहिँ पानी कास ओछाइन्छ के,
1: हजुर हजुर,
2: लामो लामो खालको पानी कास ओछायो।
0: कति जग्गा त देख्नु भएको होला यहाँ।

0: बिक्री बट्टा चाहिँ गरिहाल्नु पर्यो है।
1: ए हजुर हजुर, भनेपछि स्ट्रबेरीको खेतीलाई चाहिँ हामीले जति सक्दो बजारमा पुर्याइहाल्नु पर्नेछ नि,
0: राखेर आउनु भएन।
1: ए दाजु, हामीले नि एभोगाडोको खेती गरेर पनि आमदानी त गर्न सक्छौँ होला नि, त्यसको बारेमा पनि अलिकति बताइदिनुहोस् न मलाई।
2: हुन्छ हुन्छ, यो विषयमा पनि हामी अवश्य कुराकानी गर्ने नै छौँ।
1: हजुर,
2: तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौ न ल।
1: ए हुन्छ हुन्छ
0: हुन्छ हुन्छ, लु सुनौ।

0: आहा, सारै रमाइलो भयो, आनन्द पनि आयो,
1: बुहारीलाई पनि सारै मन परेछ हौ गीत बिरे भाइ।
2: हो नि हो नि, अनि आज यहाँ बुहारीले हामीलाई पहाडी क्षेत्रमा राम्रो दाम पाइने फलफुलको खेती चाहिँ के हुन्छ भन्ने कुराहरू सोध्नु हुँदैछ। अनि गीत सुन्न अगाडि यहाँले एभोकाडो अर्थात् पौलोको खेती कसरी गर्ने भन्ने कुरा सोध्नु हुँदै थियो। अब यसको औषधीय गुण भनौँ न राम्रो भएकोले गर्दाखेरि हिजो आज यसको खेती पनि निकै प्रचलित हुँदैछ हाम्रो ठाउँमा, बुझ्नुभयो त? अनि तल्लो तथा मध्यम पहाडी क्षेत्रमा अभोकाडोको खेती चाहिँ राम्रो गर्न सकिन्छ के बुहारी? अनि पछिल्ला वर्षहरूमा हेर्नु हो भने यसको माग बढेको कारण व्यावसायिक रूपमा खेती गर्ने कृषकहरूको लागि यो सम्भावनायुक्त फलफुल बन्न सकिरहेको छ। अनि अभोकाडोको लागि राम्रो पानी निकास भएको जमिन आवश्यक हुन्छ, अनि पानी जमिरहने ठाउँमा चाहिँ यसको जरा बिग्रन सक्छ।
0: ए हजुर हजुर।
2: अनि राम्रो उत्पादनको लागि

0: स्वस्थ र प्रमाणित बिरुवा प्रयोग गर्नु चाहिँ एकदमै जरुरी कुरा हो फेरि अनि यो अभोकाडोको विस्तृत खेती कसरी गरिन्छ भन्ने कुरो चाहिँ तपाईँलाई हामी पछि कुराकानी गरौँला नि त एक कुनै समयमा
1: ए हुन्छ नि हुन्छ दाजु कान्छीमा दिदी
2: ज्यू
1: त्यस्तै प्रकारले हाम्रो पहाडी भेकमा यो जुन चेरी भनिन्छ नि यो चेरी खेतीको विषयमा पनि बताइदिनुहोस् न
2: चेरी खेती पनि गर्न सकिन्छ र के छ भन्दा यो चेरी खेतीको लागि चिसो हावापानी र उपयुक्त उचाइ भएको केही पहाडी क्षेत्रमा चेरी खेती गर्न चाहिँ सकिन्छ है तर अब सबै ठाउँको हावापानी चेरी खेतीको लागि उपयुक्त हुँदैन त्यसैले अब व्यावसायिक रूपमा चेरी खेती सुरु गर्न अघि चाहिँ हामीले के गर्नुपर्छ भन्दा आफ्नो ठाउँको तापक्रम याद गर्नु पर्यो के कस्तो छ अनि उचाइ र जातको एकदमै आवश्यकता चाहिँ पर्छ है त्यसले गर्दा चाहिँ हामीले यो चेरी खेती गर्नु अघि चाहिँ कृषि विशेषज्ञसँग चाहिँ जाँच गर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ के कस्तो छ
1: भनेर
0: यो बाहेक साइलीभरि हाम्रो पहाडी इलाकामा राम्रो दाम पाइने फलफुलमा मेवा तथा अरू फलफुल पनि छ है अनि तल्लो पहाडी क्षेत्रमा मेवा अम्बक कागती फलफुल तथा अन्य स्थानीय रूपमा सफल फलफुलको खेती चाहिँ गर्न सकिन्छ तर राम्रो दाम पाउने फलफुल भन्ने कुरामा मौसम उत्पादनको मात्रा गुणस्तर र बजारको माग अनुसार चाहिँ हामीले गर्न पर्यो त्यसैले एउटा मात्र फलफुलमा निर्भर हुनुको सट्टा मिश्रित फलफुलको बगान बनाउनु पनि राम्रो
1: अलिक आमदानी चाहिँ गर्न
2: सक्छ एउटा मात्रै नरोपेर धेरै किसिमको फलफुलहरू लाउन सक्छौ नि त एउटाले भाव पाएन भने अर्कोले फेरि पाइहाल्छ
1: त्यसै गरेर नि यो विशेष फलफुल खेती गर्दा हामीले कुन कुन कुराहरूमा ध्यान दिनुपर्ने हो त्यो पनि बताइदिनुहोस् न
0: यसमा धेरै कुराहरू छ पहिलो कुरा चाहिँ के हो भन्दाखेरि स्वस्थ बिरुवा छनौट गर्नु पर्यो माटोको परीक्षण गर्नु पर्यो पानी निकासको व्यवस्था मिलाउनु पर्यो मल र पोषणको व्यवस्था मिलाउनु पर्यो त्यसरी नै छाटकाटहरू गर्नु पर्यो अनि रोग तथा किराको नियन्त्रण चाहिँ हामीले गरेको हुनु पर्यो
1: ए हजुर हजुर ए कान्छीमा दिदी स्वस्थ बिरुवाको छनौट चाहिँ कसरी गर्ने त्यो बताइदिनुहोस् न
2: यो स्वस्थ बिरुवाको छनौट चाहिँ हामीले कसरी गर्नुपर्छ भन्दाखेरि फलफुल खेतीको सफलता धेरै हदसम्म अनि बिरुवाको गुणस्तरमा चाहिँ हामीले निर्भर गर्नुपर्छ र रोग लागेको वा कमजोरी बिरुवा रोप्दा चाहिँ पछि बगानमा चाहिँ समस्या आउन सक्छ त्यसैले गर्दा चाहिँ सकेसम्म हामीले प्रमाणित नर्सरीबाट चाहिँ स्वस्थ बिरुवा चाहिँ किन्नु पर्यो अनि अर्को कुरो याद गर्नुपर्छ हामीले माटो परीक्षण गर्नु पर्यो अनि बगान लगाउन अघि माटो परीक्षण गर्नु चाहिँ एकदमै राम्रो हो अनि माटोको पिएच जैविक पदार्थ अथवा आवश्यक पोषक तत्त्वको अवस्था चाहिँ थाहा पाएपछि चाहिँ कुन मल कति प्रयोग गर्नुपर्ने भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ नि त होइन कति लाउनु पर्ने के गर्नुपर्ने त्यो याद गर्नु पर्यो
0: हो नि त्यति मात्र कहाँ हो र कान्छीमाया दिदी फलफुलको खेती गर्दा अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के रहेको छ भन्दाखेरि पानी निकासको चाहिँ हामीले राम्रो व्यवस्था मिलाएको हुनु
2: मुख्य हो नि हजुर
0: अब पहाडी क्षेत्रको धेरै ठाउँमा वर्षा धेरै हुने गर्छ तर बेसी पानी जम्दा फलफुलको बिरुवामा जरा बिग्रन सक्छ त्यसैले बगानमा चाहिँ राम्रो पानीको व्यवस्था अर्थात् पानी निकासको चाहिँ एकदमै हामीले ध्यान दिएको हुनु पर्यो
1: र यो मल र पोषणको व्यवस्थापन पनि के कस्तो छ त्यो पनि बताइदिनुहोस् न
2: मल र पोषणको व्यवस्थापनमा चाहिँ अर्को कुरो के आउँछ भन्दाखेरि फलफुलको बोटलाई चाहिँ उमेर र उत्पादन अनुसार चाहिँ हामीले पोषण दिनु पर्यो अब सानो हुँदा कम्ती बढ्दै गएपछि बेसी दिनु पर्यो नि त अनि कम्पोस्ट मल भयो गोबर मल तथा आवश्यक अनुसार चाहिँ रासायनिक मल चाहिँ हामीले प्रयोग गर्न सक्छौँ अनि मल प्रयोग गर्दा चाहिँ माटो परीक्षण र कृषि प्रविधिको सल्लाहलाई चाहिँ हामीले लिनु पर्यो अनि त्यसरी नै यो कृषि प्रविधिको सल्लाहलाई चाहिँ हामीले प्राथमिक दियो भने चाहिँ हामीले खेती चाहिँ राम्रोसँग चाहिँ गर्न सक्छौँ नि त नजानेर नबुझेर गरेको भन्दा चाहिँ सरसल्लाह लिएर गरेको खेती चाहिँ राम्रो हुन्छ
0: हो नि ठिकै कुरा गर्नुभयो अनि त्यसरी नै फलफुलको खेती गर्दाखेरि छाटकाटमा पनि विशेष हामीले ध्यान दिएको हुनु पर्यो अहिलेभरि फलफुलका धेरै बिरुवामा छाटकाट अत्यन्त महत्त्वपूर्ण हुन्छ रोग लागेको पानी कलम हाँगाहरू सुकेको र अनावश्यक हाँगाहरू हटाउँदा बोटभित्र घाम र हावा राम्रोसँग पुग्छ र यसले फलको गुणस्तर र उत्पादनमा चाहिँ सुधार गर्नमा चाहिँ यसले सहयोग गर्छ
1: हजुर हजुर यो फलफुलको खेती हामीले गर्दाखेरि रोग र किराहरू पनि त लाग्छ नि दाजु यो रोग र किरालाई नियन्त्रण चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्छ त्यो पनि बताइदिनुहोस् न
2: यहाँ रोग र किराको कुरा गर्दा के छ भन्दाखेरि

0: यहाँ बिरे भाइलाई सोध्नु हुँदै थियो, मै बताइदिनु पर्यो र यो फलफुलमा लाग्ने रोग र किरालाई चाहिँ समयमै हामीले एकदम याद गरिहाल्नुपर्छ। सकेसम्म एकीकृत किरा व्यवस्थापन अर्थात् आइपिएम अप्नाउनु पर्यो हामीले राम्रोसँगले। अनि अनावश्यक रूपमा चाहिँ हामीले विषादिक चाहिँ प्रयोग गर्नु चाहिँ हुँदैन जताभावी है। त्यसले गर्दाखेरि हामीले सबै कुरो कृषि अधिकारीको सरसल्लाहमा गर्दा चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्यो बिरे भाइ, होइन?
1: ठिकै कुरा गर्नुभयो। त्यसरी नै फलफुलको ग्रेडिङ छुट्याउने तरिका र प्याकिङ गर्ने तरिकामा पनि हामीले विशेष ध्यान दिएको हुनु पर्यो। जस्तो कि अब बजारमा राम्रो मूल्य पाउनु उत्पादन मात्र राम्रो भएर पुग्दैन, फसललाई आकार रङ गुणस्तर अनुसार छुट्याएर सफा तरिकाले प्याकिङ गर्नु पर्छ।
2: हजुर हजुर, हो नि, प्याकिङ मुख्य विषय हो नि दाजु।
1: हजुर, अनि यसले चाहिँ बजारमा उत्पादनको मूल्य चाहिँ बढाउन सक्छ। अनि बजार व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ के भन्दाखेरि कुन फलफुल लगाउने भन्ने निर्णय चाहिँ बजार हेरेर गर्नुपर्छ। अब उदाहरणको लागि स्थानीय बजारमा कुन फलको माग बढी छ त्यो हामीले ध्यान दिनु पर्यो। नजिकैको होटल रेस्टुरेन्टमा कुन फलको बिक्री गर्न सकिन्छ त्यो हामीले ध्यान पुर्याउनु पर्यो। अब हाम्रो बजार भनेको सिलगढी हो नि है, नजिकको बजार भनेको सिलगढी वा अन्य बजार पठाउन सकिन्छ या सकिँदैन त्यो पनि हेर्नु पर्यो। फलफुल टिपेपछि कति समयसम्म सुरक्षित राख्न सकिन्छ त्यो पनि याद गर्नुपर्छ है। फेरि यातायात खर्च कति हो त्यो पनि ध्यान दिनु पर्यो। यसलाई अब प्रशोधन गरेर बेच्न सकिन्छ कि सकिँदैन भन्ने कुरो पनि ख्याल पुर्याउनु पर्यो।
0: त्यो पनि जानेकै राम्रो।
1: यो सब कुराहरू हामीले विचार गर्यौँ भने चाहिँ फलफुल सिधै बेच्दा मात्र आम्दानी लिन पर्छ भन्ने छैन है। जाम जेली जुस ड्राई फ्रुट तथा अन्य प्रशोधित उत्पादन बनाएर पनि मूल्य चाहिँ बढाउन सकिन्छ। विशेष गरेर आकारमा अलि सानो वा ताजा बजारमा बेच्न नसकिने फललाई चाहिँ प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ। यसबाट फलफुल खेर पनि जाँदैन अनि समस्या पनि कम हुन्छ।
0: र त्यसरी नै अब हामीले धेरै कुरा गर्यौँ बिरे भाइ साईले बरी, र अन्तमा अथवा निष्कर्षमा के भन्न मन लाग्यो भन्दाखेरि अब दार्जिलिङ पहाडमा चाहिँ सुन्तला किवी भयो नस्पति धेरैकोमा नस्पति पनि छ, आरु भगडा भयो, स्ट्रबेरी, एभाकाडो लगायत अन्य विभिन्न फलफुलहरूको व्यावसायिक सम्भावना पनि छ है, राम्रो हुन्छ यहाँ। तर अब सबै फलफुल सबै ठाउँमा समान रूपमा सफल पनि हुँदैन, त्यसको उचाइ हेर्नु पर्यो, तापमान हेर्नु पर्यो, माटो के कस्तो छ त्यो पनि हेर्नु पर्यो, पानीको निकास कस्तो छ त्यो पनि हेर्नु पर्यो, बजार हेरेर चाहिँ फलफुल छनौट चाहिँ हामीले गर्नु पर्यो, र हाम्रो कृषक दाजुभाइले चाहिँ राम्रो गुणस्तरको बिरुवा प्रयोग गर्नु पर्यो, जस्तो सुकै रोपेर पनि त भएन नि त, होइन?
1: कुरा गर्नुभयो कान्छीमान दिदी, किनभने यस्तो हुन्छ नि त, फलफुल चाहिँ एकपल्ट लगाएपछि यसलाई धेरै वर्ष पर्खिनु पर्ने हुन्छ नि त,
0: कति वर्ष पर्खिनु पर्छ अन्त यो एभाकाडोहरू लगाउँदाखेरि।
1: त्यो भएर राम्रो बिरुवा लगाएको छ भने चाहिँ पर्खिँदा पनि हामीलाई खेर जाँदैन।
0: अनि त्यसले गर्दाखेरि अब गुणस्तरको बिरुवा प्रयोग गर्नु पर्यो, अघि नै मैले भने माटो परीक्षण पनि गर्नु पर्यो, अब जस्तो सुकै माटोमा पनि हुन्छ भन्ने पनि छैन, उचित दूरीमा रोप्नु पर्यो, अब छेउ छेउमा लगायो भने भोलि पर्सि त्यो एकदम बढ्दाखेरि झ्याङ्गिँदाखेरि त असुविधा हुन्छ नि त, त्यसले गर्दा दूरी पनि राख्नु पर्यो, नियमित काटछाट गरिरहनु पर्यो, मलजल पनि हाल्नु पर्यो। अनि अर्को कुरो मलाई मनमा लागेको के छ भन्दाखेरि रोग र किराको पनि हामीले नियन्त्रण गर्नु पर्यो है, रोगहरू पनि त लाग्छ नि त लगाएपछि, र उत्पादनलाई राम्रोसँग छुट्याउनु तथा प्याकिङ गर्नु हो भने चाहिँ फलफुल खेतीबाट चाहिँ एकदम राम्रोसँगले राम्रो उत्पादन भएको चाहिँ हामीले देखिरहेको
1: छौँ पनि बढिरहेको छ। हजुर, तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि साईले बरी, अब यो फलफुलको खेती सुरु गर्छु भन्ने सोच बनाइराख्नु भएको छ भने चाहिँ यसमा चाहिँ कुनै प्रशिक्षण लिएको व्यक्ति अथवा नजिकैको कृषि अधिकारीहरूसँग चाहिँ सरसल्लाह लिएर गर्नु पर्यो, बुझ्नुभयो त? अनि यो फलफुलको खेती चाहिँ विशेष गरेर अब धेरै वर्ष पर्खिनु पर्ने हुन्छ, फेरि अब यसलाई निश्चित दूरीमा रोपिएको छ भने चाहिँ पछि त्यो हाँगिँदाखेरि है कुनै असुविधा हुँदैन, होइन? त्यसले गर्दाखेरि सबै कुरो हेर विचार गरेर चाहिँ खेती गर्नुपर्छ हौ साईले बरी।
2: हजुर भनेपछि आज मलाई यहाँ पिरे दाजु साथै कान्छीमाया दिदीले हाम्रो पहाडी क्षेत्रमा राम्रो दाम पाइने फलफुलहरू जस्तो कि सुन्तला भयो, किवी भयो, स्ट्रबेरी भयो है, यस्ता खेतीपातीहरू चाहिँ के कस्ता प्रकारले गर्नुपर्ने, कसरी यसमा मलजल लगाउनु पर्ने, पानीको व्यवस्था कसरी मिलाउनु, होइन अन्त अब यसमा रोगहरू लाग्यो भने हामीले के गर्नुपर्ने, बजार व्यवस्थापन, यातायात, विभिन्न कुराहरू राम्रो प्रकारले बुझाइदिनु भयो है। यो विषयमा जानकारीहरू चाहिएमा म हजुरहरूलाई फेरि पनि सोध्नेछु नि।
0: हुन्छ, नजानेको नबुझेको कुरा सोध्नुहोस् न। अब यसरी सभामा आएर तपाईँले मनमा लागेको कुरा भन्नुभयो भने पो हामी पनि बताउने मौका पाउँछौँ त, होइन बिरे भाइ?
1: हो नि, ठिकै कुरा गर्नुभयो। अनि आज तपाईँले पनि कुरा बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो। तर यसरी कुराकानी गर्दा गर्दै आजलाई बिदाको समय भएकोले आज चाहिँ हामी तिनैजना घरतिर लागौँ होला।
0: ए, अब बिदाको समय भयो भनेपछि त बसिरहने कुरो आएन नि त, होइन?
3: यति राति कसको एसएमएस आयो? केवाईसी अपडेट गर्नुहोस् नत्र खाता बन्द हुन्छ। लिङ्कमा क्लिक गरिहाल्छु, कतै खाता बन्द नहोस्। पक्नुहोस्, चेक गर्नुभयो कि यो लिङ्क सुरक्षित छ? पठाउने व्यक्ति तपाईँको ब्याङ्क नै हो त? केवाईसी अपडेटका लागि अन्जान लिङ्क खोल्नु भनेको अपरिचित मान्छेका लागि आफ्नो ब्याङ्क खाताको ढोका खोल्नु सरह। छोटो हतारोमा नफस्नुहोस् र नक्ली केवाईसी अपडेट लिङ्कबाट बच्नुहोस्। आरबीआई भन्छ,
4: जानकार बन्नुहोस्, सतर्क रहनुहोस्।

सिक्किमबाट सांसद डाक्टर इन्द्रहाङ सुब्बाले प्रस्तावित मल्ली देन्ताम रेलवे लाइनको अन्तिम स्थान सर्वेक्षण एफएलएसमा भएको प्रगतिको समीक्षा गर्न गुवाहाटीको पूर्वोत्तर सीमान्त रेलवे एनएफआर मुख्यालयमा एनएफआरका वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गरे। बैठकमा पूर्वोत्तर सीमान्त रेलवेका अधिकारीहरूले एफएलएसको प्रगतिबारे विस्तृत प्रस्तुतीकरण गरे। प्रस्तावित मल्ली देन्ताम रेलवे लाइन सिक्किमका लागि रणनीतिक रूपमा महत्वपूर्ण छ किनकि यसले राज्यमा रेलवे कनेक्टिभिटीलाई मात्र बलियो बनाउने छैन तर पश्चिमी सिक्किममा भारत नेपाल सीमासम्म सजिलो पहुँच पनि प्रदान गर्नेछ। यस परियोजनामा कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बढाउने, मानिसहरू र सामानहरूको आवागमनलाई सहज बनाउने र क्षेत्रको आर्थिक र रणनीतिक विकासमा योगदान पुर्याउने क्षमता छ। सांसदले सम्बन्धित अधिकारीहरूसँग परियोजनालाई अगाडि बढाउने र सिक्किममा सुधारिएको तथा विस्तारित रेलवे कनेक्टिभिटीको आवश्यकतालाई प्राथमिकतामा राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। सूचना तथा प्रसारण मन्त्रालय एमआईबीले हिजो नयाँ दिल्लीको विज्ञान भवनमा सूचना तथा जनसम्पर्क विभाग आईपीआरका राज्य तथा केन्द्रशासित प्रदेशका सचिवहरूसँग राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनको अध्यक्षता भारत सरकारको सूचना प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले गरेका थिए। एमआईबीका वरिष्ठ अधिकारीहरू अन्य राज्य तथा केन्द्रशासित प्रदेशका सचिवहरू र सिक्किमको प्रतिनिधित्व गर्दै आईपीआर सचिव अन्नपूर्ण आले, निर्देशक सुनिल मोथे र सिक्किम सरकारका अन्य आईपीआर अधिकारीहरू पनि उपस्थित थिए। भारतको रचनात्मक क्षमताहरूबारे बोल्दै एमआईबी सचिवले विकसित भारत 2047 दृष्टिकोण अनुरूप भारतलाई विश्वको रचनात्मक राजधानीको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको दृष्टिकोणलाई प्रकाश पारे। सहभागी राज्यहरू र केन्द्रशासित प्रदेशका अधिकारीहरूले विभिन्न पहलहरूको कार्यान्वयन सम्बन्धी आफ्ना अनुभव र चिन्ताहरू साझा गर्दै मन्त्रालयसँग समन्वय र संलग्नतालाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गरे। भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले राज्यमा आगामी एक महिना लामो सेवा संकल्प अभियानको तयारीको बारेमा छलफल गर्न पार्टी कार्यकारीहरूसँग बैठक गरे। कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र वहाँको सार्वजनिक सेवाको लागि समर्पित 25 वर्षको उपलक्ष्यमा मनाइनेछ। समन्वय, जनसहभागिता र सिक्किमभरि गतिविधिहरूको सफल कार्यान्वयन सुनिश्चित गर्ने कुरामा छलफल केन्द्रित थियो। सिक्किमका जातीय समुदायका प्रतिनिधिहरूसँग भौगोलिक संकेतक जीआई ट्याग दर्ता सम्बन्धी परामर्श बैठक गान्तोकस्थित सिक्किम उद्यमिता एवं आर्थिक विकास प्रकोष्ठ सीड सेलको मुख्य कार्यालयमा आयोजना गरिएको थियो, जसको उद्देश्य अद्वितीय भौगोलिक तथा सांस्कृतिक महत्व र जीआई दर्ताको सम्भावना भएका परम्परागत उत्पाद, अभ्यास, शिल्प र सांस्कृतिक सम्पत्तिहरूको पहिचान र अन्वेषण गर्नु थियो। बैठकको नेतृत्व वाणिज्य तथा उद्योग विभागका ओएसडी तथा सीड सेलका महासचिव दीपेन सुब्बाले गरेका थिए भने सीड सेलका संगठन सचिव ताशी ओङदुप लेप्चाले स्वागत भाषण दिएर बैठक शुरू गरेका थिए। सिक्किमको अद्वितीय परम्परागत उत्पादनहरू र सांस्कृतिक सम्पदाको पहिचान, दस्तावेजीकरण, संरक्षण र प्रवर्धनमा सामुदायिक सहभागितालाई सुदृढ पार्नमा बैठक केन्द्रित थियो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभाग अन्तर्गत आउँदो सिक्किम साहसिक पर्यटन महोत्सव 2026 प्रबन्ध व्यवस्थाबारे छलफल र त्यसलाई अन्तिम रूप दिन सरोकारवालाहरूको परामर्श बैठक आज सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै पर्यटन तथा नागरिक उड्डयन र वाणिज्य तथा उद्योग मन्त्री छिरिङ थेन्डुप भुटियाले 1-7 नोभेम्बरसम्म नामथाङको लिङ्केटारमा हुने महोत्सवको सफल आयोजनाका लागि सबै सरोकारवालाहरूबीच समन्वयात्मक प्रयासको महत्वलाई जोड़ दिए। मन्त्रीले पर्यटन सिक्किमको अर्थतन्त्रको एक प्रमुख स्तम्भ रहेको बताए, जहाँ होटल व्यवसायी र होमस्टे सञ्चालकदेखि किसान, कारीगर र स्थानीय उद्यमीहरूसम्मका समुदायहरू पर्यटन पारिस्थितिकी प्रणालीसँग नजिकबाट जोड़िएका छन्। अन्तर्राष्ट्रिय ताइक्वान्डो खेलाड़ी तथा सिक्किमका 8 ड्यान ब्ल्याक बेल्ट ग्राण्डमास्टर त्रिलोक सुब्बा 16-20 सेप्टेम्बर 2026 दक्षिण कोरियाको चुनचियोनमा हुने विश्व ताइक्वान्डो पुम्से च्याम्पियनशीपमा भारतको प्रतिनिधित्व गर्न छनौट भएका छन्। उनले 60 वर्ष मुनिका पुरूष व्यक्तिगत पुम्से र सिनियर टीम इभेन्टहरूमा प्रतिस्पर्धा गर्नेछन्।
खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुनिरहेका छौं आज बेलुकी कार्यकाल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे लोकलहरी कार्यक्रममा सुन्नुहुनेछ लोकगीत विविध स्वरमा। त्यसपछि सुर संगम कार्यक्रममा 7:15 सुनाउनेछौ केही आधुनिक गीतहरू। भूटानी कार्यक्रम 7:45, 8 बजे युवावाणी प्रस्तुत गर्नुहुनेछ ज्योति रविदासले। यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ स्पटलाइट 9:15 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। भोलि काम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा अर्चना कार्यक्रमबाट। 7:05 शुभप्रभात कार्यक्रममा सुन्नुहुनेछ खेतीपातीबारे सल्लाह। त्यसपछि सुनाउनेछौ आधुनिक गीत राम विष्टको स्वरमा। भजन सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा बिहान 7:15। संगीत प्रवाह 7:35। सामयिक समीक्षा 7:55 जाँदा रङ बिरङको संसार 8:30। विद्या शर्माको स्वरमा लोकगीत सुन्नुहुनेछ 8:40। योजना 8:45। 9:02 सुनाउनेछौ केही चलचित्रका गीतहरू। 9:30 मासिक पत्रिका कार्यक्रम सृजना। यस कार्यक्रममा स्वरचित कविता पाठ गजल अनि कथा सुन्नुहुनेछ सानु छेत्री, दिलीप कुमार थापा, दिलीप शर्मा अनि विश्वर कुमार छेत्रीबाट। 10:02 हेलो खरसाङ हाम्रो सरकार 10:30 जाँदा भोलिको विषयवस्तु बद्दिन्दो समयमा अभिव्यक्ता। 11:05 स्वरमाधुरी कार्यक्रममा सुन्नुहुनेछ आधुनिक गीत विविध कलाकारहरूको स्वरमा। 11:30 बंगला कार्यक्रम। 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। पाश्चात्य

संगीतको कार्यक्रम मेलोडी टाइम 12:30 एक दुईमा तिब्बती कार्यक्रम आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2:30 लोक अनि आधुनिक गीत सुनाउनेछौ 2:50 लोकगीत त्यसपछि सामयिक समीक्षा 3 हजुरहरूलाई फेरि पनि हामी सुनाउनेछौ केही चलचित्रका गीतहरू गीत संगीत 3:20 4 साप्ताहिक कार्यक्रम नारी प्रगति यस कार्यक्रममा सुन्नुहुनेछ देवी माया तामाङसित वार्तालाप विषय रहनेछ बाल सुरक्षा अनि सचेतना 4:30 शिक्षा ज्योति यस कार्यक्रममा निबन्ध कसरी राम्रो लेख्न सकिन्छ यस विषयमाथि जानकारी पाउनुहुनेछ अनुदरनालबाट जय जवान विशेष फौजी श्रोताहरूका निम्ति कार्यक्रम साँझ 5:05 इभिनिङ मेलोडिज 5:30 6:10 प्रायोजित कार्यक्रम किसान वाणी लोकलहरीमा 7 सुदीप ऐबाको स्वरमा सुन्नुहुनेछ लोकगीत त्यसपछि सुरसङ्गमा 7:15 सुनाउनेछौ रोजी बराइलीको स्वरमा आधुनिक गीत 8 युवावाणी प्रस्तुत गर्नुहुनेछ पुरन राईले यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछ स्पटलाइट 9:15 अनि बेलुकी 10 आजका फनकार छाया गीत सभाको अन्तमा सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण

सुनो उस मौसम को साधन विज्ञप्ति पश्चिम बंगाल निम्न हिमालय अंचल लगायत दार्जिलिङ कालिम्पोङ अनि सिक्किमका केही स्थानहरूमा मध्यम वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा यी इलाकाहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

0: अवसुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब अशोक चरस्याबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। पश्चिम बङ्गालमा चाँडै नयाँ औद्योगिक नीति लागू गरिने। टिएमसीका 20 बागी सांसदहरूलाई लोकसभा सचिवालयले जारी गर्यो नोटिस। 6 दिने बिएनएस प्रदर्शनी आज कावाखाली सिलगढीमा सम्पन्न। हजारौँ विद्यार्थीहरूले लिए भाग। राज्यमा पर्यटन उद्योगको विकास गरिने। पहाडमा पनि पर्यटन सुविधाहरूको सुधार गरिने। प्रसिद्ध सङ्गीतकार गायक स्वर्गीय गोपाल योञ्जनको 83 जन्म जयन्ती पालन। राज्यमा नगर निकायको चुनाव सम्बन्धित तयारी सरकारले सुरु गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गाल सरकारले आगामी सितम्बरको मध्यमा नयाँ औद्योगिक नीति जारी गर्ने तयारी गरिरहेको छ। नयाँ नीतिले उद्योगका लागि भूमि उपयोग परिवर्तन सम्बन्धित वर्तमान नियमहरूमा केही छुट दिने प्रस्ताव गर्न सक्नेछ। यो राहत औद्योगिक इकाइ स्थापनाका लागि खरिद गरिएका जमिनमा मात्र लागू हुनेछ। नवान सूत्र अनुसार प्रस्तावित परिवर्तनहरू लागू भएपछि निवेशकर्ता र औद्योगिक इकाइहरूले कानुनी रूपमा खरिद गरिएको जमिन उद्योग स्थापनाका लागि प्रयोग गर्न वर्तमान कानुनी अवरोधबाट राहत पाउन सक्नेछन्। राज्य सरकारका एक अधिकारी अनुसार औद्योगिक परियोजनाका लागि कैयौँ पटक ठूलो परिमाणमा जमिन एकैपटक खरिद गरिन्छ। यस्ता जलाशयको औद्योगिक प्रयोगका लागि अहिलेको प्रणालीमा लामो कानुनी प्रक्रिया अपनाउनु पर्ने हुन्छ। अधिकारी अनुसार प्रस्तावित छुटलाई नयाँ औद्योगिक नीतिमा समावेश गर्न सके त्यस्ता जमिनको औद्योगिक प्रयोगसँग सम्बन्धित धेरै कानुनी जटिलतालाई कम गर्न सकिन्छ। उत्पादन र सेवा क्षेत्रका औद्योगिक इकाइका लागि खरिद गरिएको जमिनमा मात्र यो राहत लागू गर्ने प्रस्ताव गरिएको छ। पश्चिम बङ्गालका सहरी विकास मन्त्री अग्नि मित्र पालले राज्यको भाजपा सरकारले मईमा सत्ता सम्हालेपछि आफ्नो चुनावी घोषणा पत्रमा जारी गरिएका 43% भन्दा बढी वाचाहरू पूरा गरिसकेको बताउनुभयो। उहाँले सरकारको ध्यान तल्लो स्तरमा विकास र राज्यमा ठूलो मात्रामा औद्योगिक निवेश आकर्षित गर्नुमा केन्द्रित रहेको बताउनुभयो। श्रीमती पालले क्रेडाईद्वारा आयोजित कोलकाता टेक कोन 2026 कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भन्नुभयो, मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको सरकारले घोषणा पत्रमा गरिएका प्रतिबद्धताहरूको 43% काम अहिले नै पूरा गरिसकेको छ। मुख्यमन्त्री श्री अधिकारीले औद्योगिक र व्यावसायिक निवेश बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको बताउनुभयो। उहाँले अझ भन्नुभयो, सरकार निरन्तर तल्लो स्तरमा विकासका लागि काम गरिरहेको छ र आगामी समयमा ठूलो संख्यामा उद्योगहरू पश्चिम बङ्गालमा आउने अपेक्षा गरिएको छ। तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीले दलबदल रोधी कानुन अन्तर्गत अयोग्य घोषित गर्न माग गर्दै दर्ता गरेको याचिकामाथि सर्वोच्चको निर्देशपछि लोकसभा सचिवालयले तृणमूल कङ्ग्रेसका 20 बागी सांसदहरूलाई नोटिस जारी गरेको छ। उनीहरूलाई 7 दिनभित्र जवाब दिन भनिएको छ। तृणमूलका 20 सांसदहरू नेसनलिस्ट सिटिजन्स पार्टी अफ इन्डियामा सामेल भएका थिए। सर्वोच्च न्यायालयले अभिषेक ब्यानर्जीको अयोग्यताको याचिकामाथि चाँडै निर्णय लिन भनी लोकसभा सचिवालयलाई निर्देश दिएको छ। सिलगढीको कावाखालीमा आयोजित 6 दिने भारतीय न्याय संहिता प्रदर्शनी समाप्त भएको छ। गत 21 अगस्तको दिन केन्द्रीय गृहमन्त्री अमित शाहले यसको उद्घाटन गर्नुभएको थियो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
0: विगत 9 मईको दिन मुख्यमन्त्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको सत्ता सम्हालेपछि राज्यमा 3 नयाँ आपराधिक कानूनहरू बीएनएसलाई लागू गर्नुभएको थियो। भारतीय दण्ड संहिता, भारतीय न्याय संहिता अनि भारतीय साक्ष्य संहितालाई समय अनुकूल, पारदर्शी तथा आधुनिक प्रविधिसित युक्त गरिएको छ। यस नयाँ कानूनले एफआईआर दायर गराउन तथा त्वरित न्याय दिलाउन, डिजिटल साक्ष्य साथै गवाही र जाँच सबै प्रक्रियालाई अनलाइन गर्ने प्रावधान छ। यसले न्याय पाउन सहज बनाएको छ अनि टेक्नोलोजीले गर्दा एफआईआर दायर गरिएको झण्डै 3 नै सजाय हुने र मुद्दाको छिनोफानो हुने जस्ता प्रावधानहरूलाई सामेल गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, आम मानिसहरूमा जागरूकता फैलाउनका लागि यो प्रदर्शनी लगाइएको हो। यस प्रदर्शनीमा स्कूल, कलेज, विश्वविद्यालयका हजारौं विद्यार्थीहरू तथा आम मानिसहरूको धेरै सहभागिता देखियो। यस प्रदर्शनीमा नाटक मञ्चनद्वारा बीएनएसका सुविधा, लाभ अनि प्रभावकारिताबारे जनचेतना जगाउने काम गरियो। जुलाई 2024 देशभरि लागू गरिएको यो भारतीय न्याय संहितालाई विगतको टिएमसी सरकारमा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा लागू गरेका थिएनन्। भाजपा सरकार आउने बित्तिकै यसलाई प्रभावकारी ढंगमा लागू गरिएको छ। प्रादेशिक समाचारका लागि म रोशनी छेत्री।
1: सिलगढीमा अन्नपूर्ण भण्डार योजनाका लाभार्थीहरूको घरमा स्टिकर टाँस्ने काम सुरु भएको छ। राज्यका पर्यटन मन्त्री तथा सिलगढीका विधायक शंकर घोषले आजदेखि यो अभियान सुरु गरिएको जानकारी गराउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालमा पर्यटन उद्योगलाई नयाँ रूपमा विकास गर्ने तयारी सुरु भएको छ। दार्जिलिङमा पर्यटकहरूको सुविधाका लागि रोपवे सेवामा सुधार गर्नुका साथै सुन्दरवनमा लग्जरी क्रुज वा नदी पर्यटन सुरु गर्ने योजना बनाइँदैछ। यस लगायत दीघा, मन्दारमणि, पुरुलिया, झारग्राम र नवद्वीप सहित राज्यका प्रमुख पर्यटन केन्द्रहरूको विकासमा पनि विशेष जोड दिएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा पर्यटन विभागका पदाधिकारीसँग उच्चस्तरीय बैठक सम्पन्न भयो। पर्यटन उद्योगलाई थप आकर्षक बनाउन बैठकमा विभिन्न महत्वपूर्ण निर्णय भएको छ। यस क्रममा पर्यटन विभागको नयाँ लोगो तयार

0: गर्ने निर्णय पनि गरिएको छ, जसको अनावरण मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले गर्नुहुनेछ। बैठकमा मुख्यमन्त्री लगायत पर्यटन मन्त्री शंकर घोष, मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका प्रमुख सल्लाहकार सुब्रत गुप्त, वित्त सचिव र प्रशासनका धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
1: स्वर्गीय गोपाल योञ्जनको नाममा गठित गोपाल योञ्जन प्रतिष्ठानद्वारा प्रसिद्ध गीतकार, गायक अनि सङ्गीतकार गोपाल योञ्जनको 83 जन्म जयन्ती श्रद्धामा श्रद्धा सुमन अर्पित गरियो। दार्जिलिङको गोर्खा रङ्गमञ्च भवन परिसरमा स्थापित उहाँको शालिगमाथि माल्यार्पण गरी श्रद्धा सुमन अर्पित गरियो। स्वर्गीय योञ्जनको जन्म 26 अगस्त 1943 मिरिकको ओकाइटी र तत्कालीन रङ्दु चिया कमानमा भएको थियो। यस श्रद्धाञ्जली सभामा दार्जिलिङका वरिष्ठ पत्रकारहरू वरिष्ठ सङ्गीतकारहरू उपस्थित थिए। उहाँको निधन मई 20 तारिक 1997 नयाँ दिल्लीको एम्समा भएको थियो। 43 वर्षको उमेरमा उहाँले नेपाली सङ्गीत जगतमा अमिट छाप छोड्नु भएको थियो। प्रतिष्ठानको प्रमुख सल्लाहकार जस योञ्जन प्यासी हुनुहुन्छ। श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको जानकारी संगठनका अध्यक्ष मित्र लामाले दिनुभएको छ। प्राप्त जानकारी अनुसार कालेबुङको डेलो तथा मिरिकमा पनि स्वर्गीय गोपाल योञ्जनलाई श्रद्धा सुमन अर्पित गरियो। पश्चिम बङ्गालमा विधानसभा चुनावमा ठूलो जित हासिल गरेपछि भारतीय जनता पार्टीले अब रणनीतिक तौरमा नगरपालिकाको चुनावको निम्ति तयारी सुरु गरेको छ। राज्य सरकारले पनि चाँडै यो चुनाव गराउने तयारी गरिरहेको समाचार प्राप्त भएको छ। कोलकाता नगर निगम र हावडा नगर निगमको चुनावको निम्ति भारतीय जनता पार्टी सक्रिय भएको देखिन्छ। यो समाचार हाम्रो युट्युब ह्यान्डल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब मुख्य समाचार एकचोटि फेरि। पश्चिम बङ्गालमा चाँडै नयाँ औद्योगिक नीति लागू गरिने, टिएमसीका 20 बागी सांसदहरूलाई लोकसभा सचिवालयको नोटिस 6 दिने, बिएनएस प्रदर्शनी आज कावाखाली सिलगढीमा सम्पन्न, राज्यमा पर्यटन उद्योगको विकास गरिनेछ र प्रसिद्ध सङ्गीतकार गायक स्वर्गीय गोपाल योञ्जनको 83 जन्म जयन्ती पालन। अहिलेलाई समाचार पूरा भयो। आगामी समाचार लिएर 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। हजुरहरूलाई कार्यक्रममा फेरि पनि स्वागत जनाउँदै अब हजुरहरूलाई सुनाउने छौं लोकलहरी कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा लोकगीत। यस गीतको प्रस्तुति अघि हजुरहरूलाई यो सन्देश।

दार्जीलिङ रमाइलो त्यो सानो रेलैले सुन्नुभयो कार्यक्रमको पहिलो गीत गायत्री शर्माको शर्मा। अब अघिल्लो गीत स्वीकार्नुहोस् दुर्गा खरेल र बद्री खरेलको आवाजमा, रेल तान्यो रेलैको मायाले। हजुरहरूले हाम्रो कार्यक्रम आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर एप अनि प्रसार भारती ओटीटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

लोकलहरी कार्यक्रममा श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको स्वरमा लोकगीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्न लागिरहेछौँ अघिल्लो कार्यक्रम सुरसङ्गम। यस कार्यक्रममा पनि हजुरहरूले सुन्न सक्नुहुनेछ विभिन्न कलाकारहरूको आवाजमा आधुनिक गीत। यस गीतको प्रस्तुति अघि हजुरहरूलाई यो सन्देश।

श्रोताहरु अहिलेलाई सुरसंगम कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब आकाशवाणीबाट केही क्षणमा समाचार रिले गरेर सुनाउनेछौं।

समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। ईद मिलाद उन नबी आज देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदै प्रधानमन्त्री मोदीले भोलि खेलो इन्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। अमित शाहद्वारा भारतको आन्तरिक सुरक्षा थप मजबुत बनाउन जोड, नेपालमा बाढीबाट 105 भारतीय सहित 384 पर्यटक बेपत्ता, अनि भारत चीन सीमावार्तामा शान्ति र स्थिरतालाई प्राथमिकता। समाचार विस्तारमा। ईद मिलाद उन नबी अर्थात् पैगम्बर हजरत मोहम्मदको जन्मदिन आज देशभर धार्मिक श्रद्धाका साथ मनाइँदैछ। यस अवसरमा विभिन्न स्थानमा मिलाद महफिल, सिरत सम्मेलन तथा धार्मिक जुलुस आयोजना गरिँदैछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति तथा प्रधानमन्त्री नरेन्द्र मोदीले ईद मिलाद उन नबीको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँहरूले पैगम्बर मोहम्मदका शान्ति, करुणा, सद्भाव र भाइचाराका सन्देशलाई आत्मीय साथ गर्न आग्रह गर्नुभएको छ। यसै अवसरमा त्रिपुरामा गासिया समितिले जुलुस आयोजना गरेको छ। जुलुसमा विभिन्न क्षेत्रका मुस्लिम समुदायका मानिसहरूको सहभागिता रहेको थियो। समितिले सबै समुदायलाई मिलेर शान्ति, एकता र सद्भाव कायम गर्न अपिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय खेलकुद दिवस 2026 अवसरमा भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इन्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। माई भारतद्वारा आयोजित कार्यक्रममा देशभरका प्रत्येक जिल्लाका 2 कलेजका युवा सहभागी हुनेछन्। कार्यक्रममा खेलकुद, युवा नेतृत्व, फिटनेस, स्वयंसेवा र राष्ट्रिय निर्माणबारे युवासँग संवाद गरिनेछ। युवाहरूले आफ्ना विचार, सुझाव र आकाङ्क्षा राख्नेछन् भने चर्चित खेलाडी तथा पदक विजेतासँग पनि प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्। संवादका मुख्य विषयमा खेलकुद, ओलम्पिक लक्ष्य, युवा नेतृत्व, विकसित भारत र नशामुक्त युवा रहेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले भारतलाई हरेक क्षेत्रमा अगाडि बढाउन आन्तरिक सुरक्षा थप मजबुत बढाउनु पर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा रणनीति सम्मेलनका समापन सत्रलाई सम्बोधन गर्दै उहाँले सन् 2047 विकसित भारत बनाउ

0: ने लक्ष्य पूरा गर्न बलियो आन्तरिक सुरक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले लागू औसत नक्सलवाद र उत्तर पूर्वी क्षेत्रमा देखिएका सुरक्षा चुनौती नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभयो। आगामी 15 देखि 20 वर्षमा आउन सक्ने नयाँ सुरक्षा चुनौती पहिचान गरी त्यस अघि नै रणनीति बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो। गृहमन्त्री शाहले आगामी 1 वर्षभित्र नयाँ फौजदारी कानुन पूर्ण रूपमा कार्यान्वयन गरिने र अपराधका मुद्दा 3 वर्षभित्र सर्वोच्च अदालतसम्म टुङ्गाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले घुसपेठ नियन्त्रण, लागू औषध विरुद्ध अभियान, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ताको प्रयोगमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रुस्वा क्षेत्रमा 105 भारतीय सहित 384 पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बेपत्ता हुनेमा 291 विदेशी नागरिक र 93 नेपाली नागरिक रहेका छन्। विदेशी पर्यटकहरू भारत, बेलायत, अस्ट्रेलिया, अमेरिका, मलेसिया, दक्षिण अफ्रिका र नेदरल्यान्ड लगायत देशका रहेका छन्। प्रारम्भिक विवरण अनुसार बाढीमा 7 जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। खोजी तथा उद्धार कार्य जारी रहेको छ। भारतको काठमाडौँ स्थित दूतावासले प्रभावित भारतीय नागरिकका लागि आपतकालीन हेल्पलाइन नम्बर 9779851318077 र 9779701075000 सार्वजनिक गरेको छ। नेपाल पर्यटन बोर्डले पनि जानकारी तथा सहयोगका लागि 1234-1144 र पर्यटक प्रहरीको 9851289445 नम्बर उपलब्ध गराएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन वार्ता गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले कठिन समयमा भारत नेपालका जनताको साथमा रहेको र उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको छ। यसैबीच नेपालमा आएको बाढीका कारण गण्डक नदीमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिहारमा उच्च सतर्कता अपनाइएको छ। पश्चिम चम्पारण, पूर्वी चम्पारण, गोपालगञ्ज, सारण, मुजफ्फरपुर र वैशाली लगायत जिल्लामा निगरानी बढाइएको छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले अवस्थाको निगरानी गर्न उच्च स्तरीय टोली गठन गरिएको बताउनु भएको छ। उहाँले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्लाका प्रशासनलाई सतर्क रहन निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले थप भन्नुभयो,
1: उस पर हाई लेवल टीम गठन कर दिया गया है। चीफ सेक्रेटरी डीजीपी इसको मॉनिटरिंग कर रहे हैं और तुरंत मैं भी इसको बैठक कर रहा हूं। जरूरत पड़ा तो मैं स्वयं भी वाल्मीकि नगर जाऊंगा।
0: केन्द्रीय गृहमन्त्री अमित शाहले बिहारका मुख्यमन्त्री सम्राट चौधरीसँग फोन मार्फत बाढीको सम्भावित जोखिमबारे छलफल गर्नुभएको छ। उहाँले केन्द्र सरकारबाट सम्भव सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ। गृहमन्त्री शाहले अवस्थासँग जुझ्न राष्ट्रिय विपद प्रतिक्रिया बल एनडिआरएफ परिचालन गरिने बताउनु भएको छ। भारतले भारत चीन सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु दुई देशबीचको सम्बन्धको निरन्तर विकासका लागि महत्त्वपूर्ण रहेको बताएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेश मन्त्री वाङ यीले बेजिङमा सीमा विवादबारे 25औं चरणको विशेष प्रतिनिधि वार्ता गर्नुभएको छ। वार्तामा सीमा समस्याको राजनीतिक समाधान खोज्ने विषयमा गहन छलफल भएको थियो। दुवै पक्षले सन् 2024 कजान र गत वर्षको तिनिया जिनमा भएका सहमतिहरू कार्यान्वयनमा भएको प्रगतिप्रति सन्तुष्टि जनाएका छन्। दुवै देशबीच कैलाश मानसरोवर यात्रा र सीमापार व्यापार लगायत जनस्तर तथा सीमापार आवजावत पुनः सुचार हुँदै गएकोमा पनि सकारात्मक धारणा व्यक्त गरेको छ। डोभालले आफ्नो 2 दिने चीन भ्रमणका क्रममा चिनिया उपराष्ट्रपति हाङ जिङसँग पनि भेटवार्ता गर्नुभएको छ। समाचार

0: श्रद्धालु तिन्जेल सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। नेपाल तिब्बत सीमा नजिक रसुवा क्षेत्रमा आज बिहान भुटे कोशी नदीमा अचानक आएको बाढीका कारण 384 पर्यटक बेपत्ता भएका छन्। यसमा 105 भारतीय सामेल छन्। भारतीय दूतावासले भारतीय नागरिकको सहायता र जानकारीको लागि आपतकालीन हेल्पलाइन नम्बर जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसित बाढीका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्नुभएको छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले नेपालको बाढीले गर्दा राज्यमा उत्पन्न स्थिति माथि नजिकबाट निगरानी गर्न र राहत र तयारीका उपायहरू समन्वय गर्न उच्चस्तरीय टोली गठन गर्नुभएको छ। अनि कोलम्बोमा जारी भारत विरुद्धको दोस्रो तथा अन्तिम क्रिकेट टेस्ट फलो अन पाएपछि चौथो दिनको म्याच समाप्त हुँदा श्रीलङ्काले आफ्नो दोस्रो पारीमा 6 विकेटको क्षतिमा 229 रन बनाएको छ। नेपाल तिब्बत सीमा नजिक रसुवा क्षेत्रमा आज बिहान भोटे कोशी नदीमा अचानक आएको बाढीका कारण 384 पर्यटक बेपत्ता भएका छन्। यसमा 105 भारतीय सामेल छन्। नेपाल पर्यटन बोर्ड अनुसार बेपत्ता हुनेहरूमा 291 विदेशी नागरिक र 93 नेपाली नागरिक पनि छन्। विदेशी नागरिकहरूमा भारत बाहेक ब्रिटेन, अस्ट्रेलिया, अमेरिका, मलेसिया, दक्षिण अफ्रिका र नेदरल्याण्डका नागरिकहरू सामेल छन्। पर्यटन बोर्डले स्पष्ट गरेको छ, यो प्रारम्भिक आँकडा हो र सम्बन्धित निकायसित यसको सत्यापन गरिँदैछ। विनाशकारी बाढीमा 17 जनाको मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार भूकम्पका कारण हिम पहिरो गयो, जसका कारण पग्लिएको हिउँको पानी कोशी नदीमा बगेर अचानक बाढी आयो। बाढीले रसुवा क्षेत्रमा जनजीवन प्रभावित भएको र प्रशासन र उद्धार निकायहरूद्वारा राहत र उद्धार कार्य जारी छ। पर्यटक र उनीहरूका परिवारजनको सहायताका लागि पर्यटन बोर्डले टोल फ्री नम्बर 1234, हेल्पलाइन 1144 र टुरिस्ट पुलिस नम्बर 9851289445 जारी गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका प्रभावित क्षेत्रका सांसदहरूसित स्थितिबारे चर्चा गर्नुभयो। यसअघि प्रधानमन्त्री शाहले राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा प्रबन्धन परिषदको बैठक डाक्नु भएको थियो। काठमाडौँस्थित भारतीय दूतावासले नेपालमा आज अचानक आएको बाढीबाट प्रभावित भारतीय नागरिकलाई सहायता र जानकारीका लागि आपतकालीन हेल्पलाइन नम्बर जारी गरेको छ। दूतावासले भनेको छ, नागरिक हेल्पलाइन नम्बर 9779851316807 अथवा 9779709107500 सम्पर्क गर्न सक्नेछन्। दूतावासले बाढीबाट प्रभावित भारतीय नागरिकहरूको शीघ्र उद्धार र राहतका लागि नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसित लगातार सम्पर्कमा रहेको जानकारी दिएको छ। दूतावासले नेपाल सरकारको समन्वयमा उद्धार तथा राहत प्रयासलाई थप तीव्र पारिएको जनाएको छ। आधिकारिक सूत्रहरू अनुसार भारतले नेपालमा सकेसम्म चाँडो राहत सामग्री पठाउने तयारी गरिरहेको

0: छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीबाट आएको जनधनको क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो कठिन समयमा भारत नेपालको साथमा रहेको बताउनु भएको छ। श्री राधाकृष्णनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले बेपत्ता व्यक्तिहरूको सुरक्षित र शीघ्र उद्धारको लागि पनि प्रार्थना गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो, यस कठिन समयमा भारतका जनताको समवेदना नेपालका जनताको साथमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसित टेलिफोन मार्फत कुराकानी गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूका साथमा दृढतापूर्वक उभिएका छन्। उहाँले भारत नेपाललाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो। नेपालमा मुसलधारे वर्षा र ग्लेसियर फाट्दा बिहारमा आएको खतरालाई ध्यानमा राख्दै गृहमन्त्री अमित शाहले आज बिहारका मुख्यमन्त्री सम्राट चौधरीसँग फोनमा कुराकानी गर्नुभएको छ। गृहमन्त्रीले राज्य सरकारलाई स्थितिको सामना गर्न सबै सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो। श्री शाहले भन्नुभयो, स्थितिको सामना गर्न राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ तैनात गरिएको छ। नेपालमा मुसलधारे वर्षा र ग्लेसियर फाट्दा बिहारमा आएको अचानक बाढी र गण्डक नदीको जलस्तर बढ्नाले सम्भावनालाई ध्यानमा राख्दै तयारी तीव्र पारिएको छ। गण्डक नदीको किनारमा रहेका जिल्लाहरू पश्चिम चम्पारण, पूर्वी चम्पारण, गोपालगंज, सारण, मुजफ्फरपुर र वैशालीमा विशेष निगरानी गरिएको छ। मुख्यमन्त्री सम्राट चौधरीले स्थितिमाथि नजिकबाट निगरानी राख्न उच्चस्तरीय टोली गठन गरिएको बताउनुभयो।
1: उस पर हाई लेवल टीम गठन कर दिया गया है। चीफ सेक्रेटरी डीजीपी इसको मॉनिटरिंग कर रहे हैं और तुरंत मैं भी इसको बैठक कर रहा हूं। जरूरत पड़ा तो मैं स्वयं भी वाल्मीकि नगर जाऊंगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा एटीआईआर न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि भिडियो कन्फरेन्स मार्फत खेलो इण्डिया संवादलाई सम्बोधन गर्नुहुनेछ। राष्ट्रिय खेल दिवस 2026 उत्सवको एक भागको रूपमा माई युवा भारत माई इण्डियाद्वारा आयोजित यो कार्यक्रम युवाहरूको सहभागितामा राज्य र केन्द्र शासित प्रदेशहरूको प्रत्येक जिल्लाका दुई कलेजहरूमा देशभरि आयोजना गरिनेछ। यसले खेल, युवा नेतृत्व, नागरिक उत्तरदायित्व, स्वयंसेवा, फिटनेस र राष्ट्र निर्माणका लागि साझ मञ्च प्रदान गर्नेछ। यसले युवाहरूलाई देशको खेल महत्वाकांक्षा प्रत्यक्ष रूपमा जोड्ने अवसर दिनेछ। दिल्ली सरकारले आज दिल्ली लक्ष्मी योजना अन्तर्गत 4,000 भन्दा बढी पात्र महिला लाभार्थीलाई स्वीकृति पत्र हस्तान्तरण गर्यो। यसमध्ये 2,500 स्वीकृति पत्र एक औपचारिक समारोहमा प्रदान गरियो। यस योजना अन्तर्गत पात्र महिलालाई प्रत्येक महिना 2,500 रुपियाँ आर्थिक सहायता दिइनेछ। यस अवसरमा दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धुले यो पहल महिला कल्याण, सशक्तिकरण र गरिमाको दिशामा एक महत्वपूर्ण कदम भएको बताउनुभयो। मुख्यमन्त्री रेखा गुप्तले देशको प्रगतिका लागि महिलाहरूको सशक्तिकरण आवश्यक रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, यो आर्थिक सहयोगले महिलाहरूलाई बाल हेरचाह र शिक्षा, घरेलु आवश्यकताहरू र आजीविका तथा व्यावसायिक गतिविधिमा सहयोग जस्ता महत्वपूर्ण आवश्यकताहरू पूरा गर्नमा मद्दत गर्न सक्छ। आकाशवाणी कलकत्ताले आज आफ्नो प्रसारणको 100 वर्ष प्रवेश गरेको छ। पहिलो आधिकारिक बंगाली प्रसारण 26 अगस्त 1927 भएको थियो। यस ताकदेखि आकाशवाणी कलकत्ता बंगालको सामाजिक र सांस्कृतिक जीवनको एक महत्वपूर्ण भाग भएको छ। यसले समाचार, संगीत, साहित्य, नाटक र शिक्षा सम्बन्धी कार्यक्रमहरू मार्फत पुस्तालाई जोडेको छ। जम्मू कश्मीरको पुञ्चमा छडी मुबारक यात्रा आज धार्मिक र आध्यात्मिक उत्साहका साथ सञ्चालित गरियो। यसका साथै श्री बुढा अमरनाथजी यात्रा 2026 समापनको औपचारिक सुरुवात पनि भयो। स्वामी विश्वत्मानन्द सरस्वतीजी महाराजको नेतृत्वमा पुञ्चको 10 नामी आखडा मन्दिरमा छडी मुबारक यात्रा सुरु भएको आकाशवाणीका जम्मू संवाददाताले जानकारी दिएका छन्। यस अवसरमा वैदिक मन्त्रसहित पूजा र हवनको आयोजना गरिएको थियो। श्री बुढा अमरनाथजी यात्रा 2026 औपचारिक समापन रक्षाबन्धनको दिन हुनेछ। पुरुष क्रिकेटमा कोलम्बोमा भारत विरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा फलोअन पाएपछि चौथो दिनको म्याच समाप्त हुँदा आयोजक श्रीलंकाले आफ्नो दोस्रो पारीमा 6 विकेटको क्षतिमा 229 रन बनाएको छ। श्रीलंकाले अब 16 रनको अग्रता लिए

भएको छ। यसअघि आज श्रीलङ्का पहिलो पारीमा 290 रनमा अल आउट भएपछि भारतले फलो अन दिएको थियो। भारतका लागि प्रसिद्ध कृष्ण र मानव सुथारले तीन तीन विकेट लिए भने सारन्स जैन दुई विकेट लिए। ध्रुव जुरेल र देवदत्त पडिक्कलको शतकको मदतले भारतीय टिमले आफ्नो पहिलो पारीमा 503 रन घोषित गरेको थियो। भारत दुई म्याचमा श्रीलङ्कामा 1-0 अगाडि छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा यस बुलेटिनको प्रमुख समाचार पुनः एकचोटि। नेपाल तिब्बत सीमा नजिक रसुवा क्षेत्रमा आज बिहान भोटे कोशी नदीमा अचानक आएको बाढीका कारण 384 पर्यटक बेपत्ता भएका छन्। यसमा 105 भारतीय सामेल छन्। भारतीय दूतावासले भारतीय नागरिकहरूको सहायता र जानकारीका लागि आपतकालीन हेल्पलाइन नम्बरहरू जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसित बाढीका कारण भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्नुभएको छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले नेपालको बाढीले गर्दा राज्यमा उत्पन्न स्थितिमाथि नजिकबाट निगरानी गर्न र राहत र तयारीका उपायहरू समन्वय गर्न उच्च स्तरीय टोली गठन गर्नुभएको छ। कोलम्बोमा जारी भारत विरुद्धको दोस्रो तथा अन्तिम क्रिकेट टेस्टमा फलो अन पाएपछि चौथो दिनको म्याच समाप्त हुँदा श्रीलङ्काले आफ्नो दोस्रो पारीमा 6 विकेटको क्षतिमा 229 रन बनाएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेले मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउने छु। कुछ दिन अङ्ग्रेजीमा अनुवाद अ फ्यु डेज हो। यो शीर्षक दुई लोकप्रिय हिन्दी ट्र्याकहरू द्वारा साझा गरिएको हुनाले तपाईँले कुन गीतलाई उल्लेख गरिरहनु भएको छ भन्ने कुरालाई निर्भर गर्दछ। यो वाक्यांश केही हिन्दी गीतहरूमा प्रयोग गरिएको छ, तर यसले सबैभन्दा प्रसिद्ध रूपमा बलिउड चलचित्र काबिलबाट प्रस्तुत गरिएको हो। जुबिन नौटियालको आवाजमा संगीत रहेको छ राकेश रोशन सब।

तू ही मुझको बता दे शब्द को अर्थ तिमी मलाई यो आफै भन हिन्दी गीत चाहू मेयाना चलचित्र आशिकी टूबाट लिएको हो यो वाक्यांशले पहिलो प्रेम को मिठो भ्रमलाई व्यक्त गर्दछ यस गीतको संगीत र मानवीय अनुभवलाई लयात्मक र सांगीतिक रूपमा समेट्छन् अरिजित सिंह र पलक मुचालको आवाजमा संगीत रहेको छ इर्सद कमिल शब्द जीत गांगुली

मैं तेरे काबिल हूँ या तेरे काबिल नहीं भन्ने वाक्यांश को लगभग अनुवाद के म तिम्रो लायक छु कि छैन भन्ने बुझिन्छ। यसले गहिरो प्रेम समर्पण र थोरै कमजोरीको मिश्रण व्यक्त गर्दछ। जसले सोच्छ कि गायक कुनै पनि कमजोरीहरूलाई आफ्नो प्रियजनको स्नेहको योग्य छ कि छैन। जुबिन नौचियाल र पलक मुचालको आवाजमा संगीत रहेको छ। राकेश रोशन शब्द नासिर फरा।

भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त नमस्ते।

स्वर्थालय अत्यंत जल सुंदर हुनुहुन्थ्यो कार्यक्रम युवावाणी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब अघिल्लो कार्यक्रम प्रस्तुत गर्न लागिरहेछौं शास्त्रीय संगीतको कार्यक्रम सप्तसुर। यसमा आज हजुरहरूले सुन्नुहुनेछ सितार वादन निशार खानबाट राग जोगजन्स।

0: चर्चा का विषय है।
1: ये आकाशवाणी है, चर्चा का विषय है।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला बेलुकीको 10:30 भयो। यसको साथै आजको हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौं। तबसम्मलाई आज दिनुहोस् शुभरात्रि। जय हिन्द।